0: एजेन्सीले बताउनु भएको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुंगा मुगलिन कान्ति राजमार्ग बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: यसैबीच बुढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी डेलिभरीज निर्माणका लागि सात ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका नौ नयाँ पुल स्थित गोर्खा र धादिङ जोड़ने आरूघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्ला बीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
0: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ राजोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै राजोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँकी तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
1: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्ण बढ़ेको आरोप समेत लगाए। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं, तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाई थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने?
2: सधै अलमल हुने के गर्ने होला?
1: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि?
1: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि भाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएम नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरू घाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राष्ट्रपतिले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रति वर्ष कुल ग्राहक उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्य क्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो, भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मिलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रष्ट हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौं साथी भुजेन्द्र बस्नेतबाट।
7: सुती, मेलम्ची, थामे, भोटिकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुंगा र बालुवा अर्थात लिलो सहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डाक्टर सुबोध ढकाल
8: लेदो बढ़ी देखिएछ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुंगा माटोहरू पिसिएर धूलो बन्ने प्रक्रिया र ढुंगामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष त्यस्तै पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेशन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ त्यो एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बढ्दाखेरिको उपज हो भने चाहिँ हामीले भन्न सक्छौँ
7: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ी धेरै भिन्नता हुन्छ पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ्छ तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ
8: जुन पानी धेरै पर पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ
7: हामी प्राय बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ
8: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरणलाई चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढ़ी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो तर त्यहाँ चाहिँ जमीनको अवस्थिति र जमीनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमीनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमीनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौं भने चाहिँ अनि बल्ल के हुन्छ आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन हामीले चाहिँ जमीनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ
7: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमीनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त भूगर्भविद डाक्टर सुबोध ढकाल
8: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढ़ी पर्दै गएको छ कहिले बढ्छ कहिले वात्त घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरिरहेको छ भने हाम्रो जमीनलाई चाहिँ जुन ठाउँमा एडाप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमीनहरू थियो त्यो चाहिँ एडाप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ खोलाले पहाड़को चाहिँ फेरीलाई उसले काटिदिइरहेको छ तेस्रो कुरा भनेको चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पहिँदै सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ
7: हिमाली भूगोलमा बढ़ेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ
9: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
10: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं सम्भव भएसम्म भुइँमा नसुतौं झुल लगाएर सुत्ने बानी गरौं
11: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं वरपर घाँसपात र झारपात काटेर सफा राखौं सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं काट्ने चुस्ने र बाँध्ने नगरौं बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं धामी झाँक्री र अरू घरेलू उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब विदेशको खबर। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मंचमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपियली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपियली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिवान्डले यूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ।
5: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 रन बनाए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यसँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब केही खबर संक्षेपमा। भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ्न थालेका छन्। रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। आजको कान्तिपुरमा खबर छ।
5: भदौ 10 भोटेकोशी र असोज 25 बुढ़ी गण्डकी बारीबाट प्रभावित ऋणीले असोज मशान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुष मशान्तसम्म बुझाउँदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। काया कैरनमा अब पालो उखानको।
6: विरहले लाहुर, सन्तोषले घर।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरू घाटमा अस्थायी बेली ब्रिज बन्दै।
5: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
6: हिम पहिरोले गेग्राम सोहोरेर खोला थुम्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमालय क्षेत्रमा बाढ़ीको जोखिम बढ़्दो।
5: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
5: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेउमैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन् हुनै पर्यो नि सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि लकेटरमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गर्नुहोस्।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सरले बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौ न हजुर
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कलकत्तामा देखिने जस्तै लक्षिन्छ त कतै चाहिँ लागौँछ त भाइ के भएको तिमीलाई निधाती भन त
9: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि न भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
8: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब पो छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
9: हुन्छ दिदी धन्यवाद अब म सदैव छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका दिनु
8: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भएर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेथियम 110.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sunethyam.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। रसुवाबारीमा बेपत्ता सोलुका 53 नागरिकलाई मृत्यु घोषणा गर्न छलफल। महाकुलम गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन हस्तान्तरण मंसिरबाट सेवा प्रवाह गर्ने तयारी। बालमैत्री एउटा घोषणाले बाल बालिकाको भविष्य उज्यालो बनाउने। सूर्य दुतकुण्ड चारका स्थानीयको भनाई। खिलुङ दुतकोशीले नेलेगमा बसार अनुगमन गर्यो। अखाद्य सामग्री बरामद। खोटाङमा सेवाग्राहकको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा लिन सकिने व्यवस्था। संहिता कार्यान्वयन र अधिकार हस्तान्तरणका विषयमा छलफल गर्न विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू। र लिब्दु श्रृंखला मोहनलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जीत। रसुवाबारीमा बेपत्ता नागरिकको न्यायिक मृत्यु घोषणा प्रक्रियालाई तीव्रता दिन सुलुखुम्बुमा भर्चुअल बैठक सम्पन्न भएको छ। जिल्लाबाट बेपत्ता भएका नागरिकको आधिकारिक विवरण यकिन गर्ने र उनीहरूलाई कानूनी रूपमा नै न्यायिक मृत्यु घोषणा गर्ने प्रक्रियालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरको अध्यक्षतामा भर्चुअल बैठक सम्पन्न भएको हो। गत भदौ 9 गते आएको बाढ़ीका कारण सुलुखुम्बुका 71 जना नागरिक खडाएकोमा हालसम्म 53 जना अझै बेपत्ता छन्। बैठकमा नेपाल सरकारको निर्णय र अध्यादेशको मर्म अनुसार बेपत्ता व्यक्तिहरूको तथ्याङ्क संकलन, सूचना प्रकाशन र निर्धारित प्रक्रियागत समय सीमाभित्र काम सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरकोले बैठकमा यो प्रक्रिया पूर्ण रूपमा नेपाल सरकारले निर्धारण गरेको कानूनी प्रावधान र कार्यविधिमा आधारित रहेको बताउनु भएको छ। सरकारले जारी गरेको अध्यादेश अनुसार सामान्यता 45 दिन बितेपछि मात्र मृत्यु घोषणा गर्ने कानूनी बाटो खुल्ले पनि पीड़ित परिवारलाई समयमा नै न्याय र राहत सुनिश्चित गर्न यो सम्पूर्ण प्रक्रिया आगामी मंगसिर महिनाभन्दा अगाडि सक्ने गरी कार्ययोजना बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ।
1: प्रक्रियाको कुरामा चाहिँ ओडाले बढी दिनको सूचना निकाल्ने भनेर चाहिँ मैले भनेको भन्दा पनि यो सरकारले निर्णय गर्दै पठाएको छ। त्यहाँको स्थानीय विपद व्यवस्थापन समितिले चाहिँ त्यहाँबाट अब 3 दिनभित्रै डिडिएमसी जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने भनेर भनेको छ। अब प्रक्रियाको कुरामा थोरै कुरा के पनि भने, हामीले योभन्दा अगाडि पनि तपाईँहरूले विषयमा दुःख दिइसकेका पहिले पनि हामीले चाहिँ लेटर पठाएर यो पत्ताको चाहिँ एक्टिङ गर्नलाई त्यहाँबाट पठाइदिनु भनेर पठाइसकेको छ। त्यो उहाँहरूको आएको छ। त्यो चाहिँ हामीले जे फर्मेटमा हामीले लिएर आएको छौँ त्यो विपत्ताको सूची कुरा तयार भएको छ। अब मृत्यु नै घोषणा गर्नलाई त मान्छेको सबै डिटेल चाहियो, नागरिकता सबै त्यो भएको कारणले गर्दाखेरि अब मृत्युको घोषणाको लागि जे जे डकुमेन्ट चाहिँ हामी चाहिने जाने त्यो सिङ्गै खाइलै मुभ हुँदै माथिसम्म जाने हो। त्यो भएर त्यो सबै कलेक्ट गर्दै गर्दै आउनुपर्ने भयो। अब त्यसमा चाहिँ मैले अघि नै भनिहालेँ, एउटा गाउँपालिकाले गर्ने एउटा गाउँपालिकाले नगर्ने भयो भने चाहिँ रोकिने भयो। एकैजनाको पनि त्यहाँ मान्छे बेपत्ता छ भनेर नाम छ तर चाहिँ उसको यो प्रक्रिया पुगेर गएन भने त त्यहाँ मान्छेले चाँदी राखेर मृत्यु घोषणा गर्ने, सरकारले पनि एक एकजनाको मृत्यु घोषणा गरेर चाहिँ नजाने भयो। अब सरकारले भनेको कुरा चाहिँ 45 दिन बितेपछि मृत्यु घोषणा गरिदिने गरी कानुन सजिलो बनाइसकेका छ सरकारले अध्यादेश मार्फत। 45 दिनभन्दा अगाडि चाहिँ हामीले अब यो सबै डिटेल चाहिँ हामीले पुर्याइसक्यौँ। हामीले हाम्रो नागरिकको लागि चाहिँ एकदम सिन्सियर भएर हामीले पठाइसक्यौँ भने त्यो काम टाइममा हुने भयो। तर नपठायौँ भने त यस्तो लिङ्गरी हुँदै हुँदै 2-4 वर्ष पनि लाग्ने हो भनेपछि आर्थिक दुःख चाहिँ त्यही बेपत्ताको परिवारले हामीले चाहिँ दुःख झेल्नुपर्छ। त्यो भएर यो सेतुभित्रै काम गरौँ भन्ने लागेको प्रक्रियामा चाहिँ हामीले अघि मैले भनिहालेँ एकदमै सजिलो कुरा यो आफ्नो स्थायी ठेगाना जहाँ छ त्यो स्थायी ठेगानामा चाहिँ निवेदन दिने हो। स्थायी ठेगाना भएको ठाउँमा जस्तै हराएको मान्छेहरू चाहिँ रसुवामा हराउनु भएको छ, रसुवामा आफन्त हुनुहुन्छ भने रसुवामा निवेदन दिने होइन स्थायी ठेगानामा दिने हो। हिजो हामीले चाहिँ कोही चाहिँ हाम्रो उसको आधारमा के भन्छ मौखिक फोनको आधारमा कोही चाहिँ हाम्रो चाहिँ टिम चिए जानेको आधारमा वडाजीहरूले कुरा सचिवले लेखेर पठाउन भन्ने विपत्ताको सूची बनाऊ अब आदि सबै लिस्ट तयार गरेर आउने हो त्यो गरेर यो निवेदन आह्वान गर्ने कुरा चाहिँ अब तीन दिनको सम्मुख छैन भने यसले घामले पाएपछि हाम्रै प्रोसेस मङ्सिर भन्दा अगाडि मङ्सिरसम्म पुग्छ हाम्रो प्रोसेस किनभने बिचको बिदा कटौती गर्नु जान मङ्सिर नलागि चाहिँ हामीले प्रोसेस गर्न सक्दैनौँ. अब तपाईँहरूले बरु एउटा कुराको मैले के भन्यो भने म थोरै थोरै कुरा म तपाईँहरू सेयर गर्छु. हामीले कार्ययोजना प्रस्तावित गर्न खोजेको वडामा निवेदन समय चाहिँ पाँच दिनको तर तीन दिनमा सकौँ भनेको हामीले पाँच दिन सकिन्न भने पाँचै दिनको गर्नुपर्छ भन्नुहुन्छ भने पाँच दिन भनेर पनि हामीले राख्न पाइयो. तपाईँले बरु यो विषयमा सल्लाह सुझाव दिनुहोस्. अनि त्यसपछि स्थानीय विपद व्यवस्थापन समितिले तीन दिनमा सकाउने टाइम लाइन हामीले दुई दिनमै पढाउनुहोस् भनेको त्यो बढीमा तिन दिन भने है फेरि बढीमा पाँच दिन बढीमा तिन दिन भने भएर यी सकिन्न भने यसलाई त्यो तन्काएर तिनै दिन गर्न चाहिँ पाइयो. अब एलटिएमसीले तीन दिनको दायबिरो निकाल्छ निकाल्नै पर्छ त्यसमा हामी तलमाथि गर्न पाइँदैन. डिडिएमसीले चाहिँ पाँच दिनको भने हामीले दुई दिनमा गर्छौँ भनेर खेलमा राखेका छौँ. अब हामी पनि त्यो पाँच दिनमै गर्ने भनेर पाँच दिनसम्ममा जान पाइयो. तर यसरी पाँच दिनमा जाँदा जाँदा चाहिँ हामीले चाहिँ हाम्रो डेट कहाँ पुग्छ भने हाम्रो डेट चाहिँ यसरी पाँच दिन गर्दै गर्दै जाँदा चाहिँ हाम्रो डेट चाहिँ कार्तिकको तीस गतेभित्र नै भ्याइँदैन. हामी चाहिँ मङ्सिरको नौ दस गतेसम्म पुग्छ त्यसरी जाने किनभने बिचमा विधि विधा पर्छ विधा त्यो गणना हुँदैन दिन मङ्सिरको नौ दस गते पुग्ने भने. दोस्रो कुरा चाहिँ यहाँ एकजनाले चाहिँ के भनिरहनु भएको छ भने यो बेपत्ताको सूची चाहिँ रूपमा राखिले पाए चाहिँ हुन्छ कि भनेर भन्नुभएको थियो.
0: थुलुङ्गुदको सी गाउँपालिकाको स्थित मेले बजारमा विशेष बजार अनुगमन गरिएको छ. चाडपर्वमा म्याद कुचुरेका सामग्री बिक्री वितरण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाको बजार अनुगमन समितिले असोज बीस गते विशेष अनुगमन टोली गठन गरेको थियो. उक्त टोली असोज सताइस गते मंगलबार मेले बजारका कुल सत्ताइसवटा पसलमा पुगेर अनुगमन गरेको हो. अनुगमनका क्रममा भेटेका 32,340 रूपियाँ बराबर खाद्य तथा मातकुचरेका र गुणस्तरहीन सामग्रीहरू अनुगमन टोलीले नियन्त्रणमा लिएको छ. बरामद गरेका ती सम्पूर्ण खाद्य सामग्रीहरू वडा नम्बर एकका वडाध्यक्ष घनराज सुनवारको प्रत्यक्ष व्यवहारमा नष्ट गरेको गाउँपालिका प्रवक्ता पोषराज कार्कीले जानकारी दिनुभएको छ. महाकुलम गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ. निर्माण सम्पन्न भएसँगै उक्त भवन कम्पनीका प्रतिनिधि पोजिन चामलिङले सोमबार आयोजित कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सूर्य कुलुङलाई भवन हस्तान्तरण गर्नुभएको छ. डेलीदारको 60% र महाकुलम गाउँपालिकाको 40% संयुक्त लगानीमा निर्माण गरेको उक्त भवनमा बीस महिना सेवा दिनमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ. भवन निर्माणका लागि 82 सालमा सम्झौता भई काम अगाडि बढ़ाइएको थियो. सम्झौतामा तोकिएको समय सीमाभित्र निर्माण कार्य सम्पन्न भई भवन हस्तान्तरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी खरिधन राईले जानकारी दिनुभएको छ. भवन निर्माणका लागि भ्याटसहित कुल 7,22,00,000 रूपियाँ खर्च भएको उल्लेख गरिएको छ. सोलु बितकुण्ड नगरपालिका वडा नम्बर 4 बालमैत्री स्थानीय शासन युक्त घोषणा गरेको अवसरमा स्थानीय अभिभावक तथा बासिन्दाहरूले खुशी व्यक्त गरेका छन्. बालमैत्री स्थानीय शासन घोषणा भए पश्चात वडाका बाल बालिकामाथि हुने विभिन्न प्रकारका हिंसा बाल विवाह मदिरा तथा मादक पदार्थ सेवन जस्ता कुरीतिहरू न्यूनीकरण हुने र बाल बालिकाको अधिकार तथा सुरक्षित शिक्षाका क्षेत्रमा यस ऐतिहासिक कदम बन्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्. वडामा बाल मैत्री घोषणा भएसँगै बाल बालिकाको भविष्य उज्जवल हुने उनीहरूमा सकारात्मक परिवर्तन आउने तथा अभिभावकहरू पनि थप सचेत र जिम्मेवार बन्ने अपेक्षा समेत गरिएको छ. यसरी पनि वडामा यस्ता राम्रा अभ्यासहरू केही हदसम्म भए पनि यसपटक औपचारिक रूपमा बाल मैत्री घोषणा गरेपछि यसले व्यापकता पाउने र सम्पूर्ण बाल बालिका शिक्षक विद्यालय र समुदायमा सकारात्मक सन्देश प्रवाह हुने स्थानीयको भनाइ छ. जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिनाले कार्यालयबाट प्रदान गर्ने सेवा सेवाग्राहीले प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ। प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो छरितो प्रविधि मैत्री बनाएसँगै सेवाग्राहीले आफै वा नजिकै कोडा कार्यालयको सहायतामा प्रशासनको उमेर वा व्हाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिन सक्ने व्यवस्था मिलाएको हो। दलित आदिवासी जनजाति खसारे प्रमाणितको सिफारिश थर प्रमाणितको सिफारिश फैसला निर्णयको प्रमाणित प्रतिलिपि सम्बन्धित व्यक्तिलाई मात्र दिने परम्पराको रूपमा संचालन गरिने धार्मिक सांस्कृतिक पर्व यात्रा उत्सव मेला इत्यादि संचालनको अनुमति तथा शान्ति सुरक्षा प्रदान सम्बन्धी सेवाहरू बिना भौतिक उपस्थितिमा उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङले जानकारी दिनुभएको छ। संहिता कार्यान्वयनमा देखिएका जटिलता प्रदेशको अधिकार हस्तान्तरण र अन्तरप्रदेश सहकारीका विषयमा छलफल गर्न विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघ प्रदेश र स्थानीय तहबीच समन्वय बलियो बनाउनु पर्नेमा जोड़ दिएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा शुरू भएको सम्मेलनमा प्रदेशका अधिकार कार्यान्वयनमा देखिएका समस्या कानून निर्माणमा भइरहेको ढिलाई वित्तीय हस्तान्तरण र प्रशासनिक संरचना सम्बन्धी विषय प्रमुख रूपमा उठेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले संहिताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू वन श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दुईको बेसी जमसठी रनको लक्ष्य पछाएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाएको थियो। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाए 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे आन्द्रे दाले 7 विकेटका लागि 83 रनको साझेदारी गरेका थिए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले सम्मान 3-3 विकेट, दिपेन्द्र सिंह गिरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिएका थिए। अवस्थ बिहान 7 बजेको सोलो समाचारबाट अंशकारकी उदा हुन्छ। बिहान 10 बजे सोल हाल सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: भाना दोष विखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पहिलो इन्फोकोला जलविद्युत कार्यसूनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको छोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्फोकोला हाइड्रो पावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
1: निशुल्क स्वास्थ्य शिविर हुने सम्बन्धी सूचना। यही मिति 2083 साल कार्तिक 13 गतिदेखि 16 गति अर्थात अक्टोबर 30 तारीकदेखि नोभेम्बर 2 तारीकका दिन टाक्सिङको गुम्बा प्रांगणमा हिमाली गाउँ विकास प्रतिष्ठान काठमाडौँको आयोजनामा विगत वर्ष चाहिँ नेपाली डाक्टरहरू र विदेशी भोलेन्टियरद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको हुँदा उक्त शिविरमा पाल्नु भई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: शिविरमा उपलब्ध हुने सेवाहरू दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण,
1: स्वास्थ्य परीक्षण स्थान टाक्सिन्दु गुम्बा प्रांगण, स्वास्थ्य परीक्षण समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म, कार्तिक 13 गते टाक्सिन्दु गुम्बा आसपासको लागि रिङमो चुल्यामो, कार्तिक 14 गते हेवा डिफु र नुन्थला, कार्तिक 15 गते होरसिंगा राईगाउ सबै र छाङ्गा, कार्तिक 16 गते अन्य ठाउँका लागि।
2: थप जानकारीका लागि 98 41 29 12 79, 98 43 56 39 र टाक्सिन्दु गुम्बा अफिस 98 62 27 35 07।
1: हिमाली गाउँ विकास प्रतिष्ठान सोलुखुम्बु।
3: मन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरु ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरू सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिन्पोछेको करुणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेनछेन साङ्गे राङजुङ रिन्पोछे सेङदा टुल्कु रिम्पोछे टुल्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
4: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
3: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94।
4: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना।
1: एभरेस्ट डेन्टल क्लिनिक अन्धेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
0: सबै उपचारमा छूट लागू हुनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1290-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेनको साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिन्पोछे सिङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 79, कार्यालय प्रमुख 98 49 9 21 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त।
3: सोहिता तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोड्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जङ्गलको छेउमा घर आँगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँच्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौ कोलकातामा देख्ने जस्तो लक्षण छ त कतै लागौ त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नु सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
3: बारिशमा लज सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: जन्मदाता दिनुहोस् त
8: जन्मदर्ता गरेको छैन नि म्याडम
4: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ
10: सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबू मैं मेरे तो हाथ खुट्टा अनुनासा झमझम कर तिनासले हैरान बनायो मेरो पनि चुकी हो के खै यो एक बार को जिंदगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक्स कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986552 9824417 18 9843449096 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
4: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने

0: लोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: साइन चेक सोलू एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वरामाई ऑफसेट प्रेस सोलू दुतु नगर पालिका पांच सोलू
3: कार्यक्रम बर्दिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार पानी र पर्वत विषयमा केन्द्रित आजको बर्दिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ यो कार्यक्रम भरि बेलुका 8 बजे पुनः प्रसारण हुन्छ पानी र पर्वत विशेष बर्दिदो नेपालमा आज हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँचिने लगायतका घटना तथा भूगर्भीय जोखिमका बारेमा चर्चा गर्दैछौ पाँच वर्ष अघि मेलम्चीमा बाढ़ी आयो रसुवाको भोटेपछि हुँदै त्रिशुलीमा गएको वर्ष र यो वर्ष पनि बाढ़ी आयो भने बुढ़ी गण्डकमा पनि केही दिन अघि बाढ़ी आएको छ रूसी र नक्खु बाढ़ीलाई छाड्दा पनि 100 किलोमिटरको हवाई दूरीमा पाँच वर्षमा चारवटा ठूला बाढ़ी आए यही बीचमा सोलुखुम्बुको थामे मनाङको मर्स्याङ्गी लगायतका ठाउँमा पनि बाढ़ी पुग्नु पर्यो आज हामी यिनै बाढ़ीको कारण भूगर्भीय जोखिम क्षति र क्षति घटाउने उपायहरू बारेमा चर्चा गर्दैछौ हामीसँग भूगर्भविद डाक्टर सुबोध ढकाल हुनुहुन्छ उहाँ त्रिचन्द्र क्याम्पसका सह प्राध्यापक हुनुहुन्छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर
4: हजुर धन्यवाद
3: हामी आजको कार्यक्रमको सुरुमा बुढ़ी गण्डकी बाढ़ीको बारेमा चर्चा गरौं केही दिन अघि मात्रै त्यहाँ बाढ़ी आएको छ बुढ़ी गण्डकीको बाढ़ीमा अत्यधिक कालो लेदो बगिरहेको देखियो हामीले रसुवाको भोटेको सीमा भन्दा पनि त्यहाँ एकदमै कालो लेदो देखियो खासमा त्यो बाढ़ी आउँदा के भएको थियो र त्यस्तो कालो लेदो देखियो होला त्यहाँ
4: यहाँले जुन कुरा गर्दै हुनुहुन्छ यो चाहिँ विशेष गरी 2012 सेतीको बाढ़ी जुन थियो त्योदेखि बीचमा चाहिँ पाँच सातवटा मेजर भनौँ न एक खालका बाढ़ीहरू आइरहेका छन् र यसको चाहिँ एउटा कमन कारण चाहिँ के छ भन्दाखेरि माथिल्लो भूभागमा हिमाली क्षेत्रमा चाहिँ हिम पहिरो अथवा चट्टाङ सहितको हिम पहिरो र कति केसमा चाहिँ पहिरो मात्रै हुन्छ नि अनि त्यो खालको घटनाहरू घटेर त्यसपछि खोला थुनिने र थुनिएपछि सर्टिन टाइमपछि खोला बीच हुने र त्यसबाट चाहिँ बाढ़ी आउने होइन यस्तो क्रम चाहिँ बढ़ी भएको र यो चाहिँ सामान्य बाढ़ी भन्दा विभिन्न तरिकाबाट हामीले फरक हेर्न सक्छौ किन भन्दाखेरि यसमा चाहिँ जुन लेदो भनेर हामीले भनिरहेको छौँ त्यसमा चाहिँ जुन सेडिमेन्टको प्रोपोर्सन छ त्यो चाहिँ पानीभन्दा सेडिमेन्ट चाहिँ बढ़ी देखिन्छ अहिले पनि हेर्दाखेरि अब यो भोटेकोसीको बाढ़ी र यसमा चाहिँ अलिकति फरक त छ किनभने भोटेकोसीमा चाहिँ जुन गेग्रानहरू अथवा थेग्रानहरू जुन थियो त्यो चाहिँ ठूला साइजका भनौँ न चट्टानका टुक्राहरू बढ़ी भएको पनि देखिन्थ्यो भने अहिलेको बुढ़ी गण्डकीको बाढ़ीमा चाहिँ त्यो लेदो चाहिँ बढ़ी देखिएको छ र त्यो लेदो बढ़ी जुन देखिएको छ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिने एउटा प्रक्रिया हुन्छ पिसिएर चाहिँ धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष र त्यस्तै चाहिँ पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक भनौँ न म्याट्रिसहरू पनि हामीले भन्न सक्छौँ त्यस्ता म्याट्रिसहरू अथवा भनौँ न एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको एउटा चाहिँ उपज हो भनेर चाहिँ हामीले भन्न सक्छौँ तर यो चाहिँ के छ भने सामान्य बाढी हामीले जुन पानी धेरै पर्ने बाढीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन यो भनेको चाहिँ कुनै पनि बेला तपाईँको चाहिँ ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ यो बाढ़ीपछि तपाईँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो पानी मात्र होइन पहाड़ पनि बुझाउँ भनेर लेख्नु भएको थियो यसको सामान्य अर्थ के हुन्छ श्रोताले बुझ्ने गरी भने पहाड़ चाहिँ के बुझ्नुपर्ने
5: हजुर पहाड़ बुझ्नुपर्छ भनेको मुख्य अर्थ चाहिँ के भने हाम्रो जमिन जुन छ हाम्रो पहाड़ी भूभागको अहिले हामीले कुरा गर्दैछौँ भने पहाड़ी भूभागका हाम्रो जमिनहरू जुन छन् तिनीहरू कतिको स्टेबल छन् कतिको स्थिर छन् त्यहाँ चाहिँ पहिलादेखि नै केही इन्डिकेटरहरू अथवा संकेतहरू छ कि जमिन चाहिँ पहिलादेखि चल्दै गरेको केही संकेतहरू छ कि अथवा जमिन चाहिँ राम्रोसँग चाहिँ बलियो भएर बसिरहेको छ भन्ने कुरा यदि हामी बुझ्न सकेनौँ भने चाहिँ मुख्यतया भनेको हाम्रो जमिन स्थिर भएर बस्न सक्ने अथवा नसक्ने भन्ने कुराको बारेमा हामीलाई थाहा हुँदैन र त्यो थाहा नहुँदाखेरिसम्म हामीलाई पहिरो अथवा भूसेको बारेमा पनि हामीलाई खासै थाहा हुँदैन त्यो कारणले गर्दाखेरि जुन सिर्जित हुने बाढ़ी छ त्यसको बारेमा पनि हामीले भन्न सक्दैनौँ भन्ने हिसाबले चाहिँ हाम्रो पहाड़हरू जुन छन् त्यो पहाड़मा भएका ढुङ्गा माटो समग्र तिनीहरूको अवस्थिति र तिनीहरूको चाहिँ स्थिरता र तिनीहरू कुनै समयमा चाहिँ कुनै हिसाबले तिनीहरू बग्दै थिए अथवा चल्दै थिए अथवा थिएनन् भन्ने कुराको आधारमा चाहिँ भविष्यमा चाहिँ त्यो ठाउँमा यस्ता खालका घटनाहरू हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ हामीले भन्न सकिने कारणले गर्दाखेरि अब हामीले पानी मात्रैको कुरा गर्यौँ भने चाहिँ खालि के हुन्छ भने उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा चाहिँ सामान्य अथवा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो तर त्यहाँ चाहिँ के छ भन्दाखेरि जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनोटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइन्छ र पहिरो गएर बाढी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन हामीले चाहिँ जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ भन्न चाहिँ खोजेको
3: बुढी गण्डकीको बाढीको कुरा गर्दाखेरि चाहिँ त्यसको कारणमा एउटा पहिरो झर्यो नदी केही समय थुन्यो र बनेको पोखरी चाहिँ फुटेर बाढी आयो भन्ने अहिलेसम्मको सरकारी विवरण तपाईँहरू विज्ञले भन्नुभएको कुरा त्यो छ यस्ता घटनाहरूमा पुरानो पहिरोहरू पुनः सक्रिय भएको अथवा ठूलो चट्टान खसेको नदी थुनेर फुटेको यी कुराहरू कसरी थाहा पाउन सकिन्छ तलको बाढीको अवस्थालाई हेरेर
5: हजुर बाढीको प्रकृति हेर्दा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि उदाहरणको लागि चाहिँ पहिला त बाढीमा जुन हामीले के पदार्थ छ भनेर जुन हेर्छौँ हामीले गर्ने चाहिँ के हो त भन्दाखेरि त्यो बाढीमा आएको जुन ढुङ्गा माटोको प्रकृति छ त्यो प्रकृति चाहिँ कुन ठाउँको जमिनमा भएको प्रकृतिसँग मिल्दोजुल्दो छ त भनेर हामीले त्यसलाई कोरिलेसन गर्ने अथवा त्यसको बारेमा चाहिँ आइडिया लिने एउटा चाहिँ मुख्य कुरा चाहिँ त्यो हुन्छ र उदाहरणको लागि चाहिँ हाम्रो के हुन्छ भने कति ठाउँमा चाहिँ हामीले जस्तो माइकासिस्ट भनेर भन्छौँ माइकासिस्ट भनेको जस्तो उदाहरणलाई अफरक पनि भन्छौँ हामीले माइका भनेपछि बायोटाइट भन्ने एउटा खनिज पदार्थ हुन्छ अथवा मिनरल हुन्छ चट्टानमा अनि त्यो छ भने त्यो चाहिँ तपाईँको के हुन्छ भने माटो नै कालो हुन सक्ने सम्भावना पनि रहन्छ अथवा चाहिँ तपाईँले हामीले कुनै क्ले मिनरल्सहरू भनेर भन्छौँ त्यो कार्बोनेट भन्ने जस्तो कमेरो माटो भने जस्तो हुन्छ अब कमेरो माटोहरू अवस्थित छ भने त्यो कमेरो माटोबाट यदि पहिरो भएर आएको रहेछ र खोलामा चाहिँ थुनिएर फेरि खुलेर आएको रहेछ भने त्यसबाट हामीलाई के बुझिन्छ भन्दाखेरि जहाँनिर कमेरो माटो चाहिँ बढी छ त्यो ठाउँबाट यो आयो होला भन्ने चाहिँ हामीलाई थाहा हुन्छ भनेपछि के छ भने यसको सोर्स चाहिँ कहाँ हो भन्ने पत्ता लगाउनको लागि पनि बाढीमा आएको ढुङ्गा माटो गेग्रानको चाहिँ कम्पोजिसन छ त्यसलाई चाहिँ हामीले हेर्यौँ र त्यसको चाहिँ नेचर र त्यसको प्रकृति चाहिँ हाम्रो पहाड़मा भएका अरू ठाउँमा चाहिँ यस्तै प्रकृतिका चाहिँ ढुङ्गाहरू अथवा माटोहरू छन् त्योसँग हामीले कोरिलेसन गर्न सक्यो भने चाहिँ अथवा दाँच्न सक्यो भने अनि त्यसपछि के हुन्छ भने हामीलाई चाहिँ यो ठाउँबाट यो भयो होला भने चाहिँ हामीले सक्ने अवस्था चाहिँ रहन
3: हामीले भोटेको सिगोसीमाथि हिम नदीमा पहिरो नै गएको भनेर भनेका थियौँ भनेदेखि यसमा चाहिँ अलिक तलको पहिरो नै हो माथि हिमताल हिम नदीको छेउछाउको चाहिँ भए नै
5: हजुर अहिलेसम्मको हिसाब गर्दाखेरि चाहिँ ठ्याक्कै त भन्न सकेको छैन किन भन्दाखेरि जस्तो इमेजहरू एनालाइसिस गर्दा पनि अलिकति बादलले झाकेको कारणले गर्दाखेरि धेरै एनालाइसिसहरू गर्न सकिएको त छैन ठ्याक्कै त भन्न सकेको छैन तर के हुन्छ भने यो घटना पनि हुन चाहिँ के छ भने हिमाली क्षेत्रमै भएको अनि इन्स्टेबिलिटीको कुरा कारणबाट आएको चाहिँ हुन सक्ने सम्भावना चाहिँ बढी छ अहिले चाहिँ यसमा के चाहिँ हामीले अहिले भन्न सकिसकेको छैन भन्दाखेरि त्यसमा चाहिँ बरफ अथवा हिउँको कम्पोजिसन अथवा त्यसकै पहाड़ चाहिँ जुन भोटेको छेउमा जस्तै गर्लाङ गुलुङ खसेको थियो कि थिएन भन्न चाहिँ सक्ने अवस्था अलिकति छैन र यसमा फेरि के छ भने जुन घटना घटेको थियो त्यो बेलाको प्रत्यक्षदर्शीहरूको भनाइअनुसारबाट पनि अब के थियो भने यो चाहिँ सेरिजमा भइरहेको भनेर चाहिँ हामीले बुझिरहेका छौँ भनेको मतलब एकचोटि थुनियो फेरि खुल्यो अनि फेरि अर्कोचोटि थुनियो फेरि खुल्यो यस्तो खालको भइरहेको छ त्यस कारणले एउटा मात्रै घटनाबाट यो आएको चाहिँ छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ त्यसको कारण चाहिँ एउटा के हुन सक्छ भने माथिल्लो भागमा चाहिँ पहिरो ठूलो गयो त्यसपछि थुन्यो होला र त्यसपछि जुन बहाव आयो त्यो बहावले फेरि के गर्यो भने तलतिर अरू पहिरोहरू ल्यायो साना साना पहिरोहरू जुन हामीले इमेजबाट पनि देख्छौँ त्यो पहिरोहरूले फेरि चाहिँ तलतिर अर्कोचोटि चाहिँ तपाईँको खोला थुनियो र फेरि त्यो चाहिँ खुल्यो अब यो खालको चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सेरिनमा एकैचोटि नभइकन बेला बेलामा भएको जस्तो देखिन्छ तर जुन ढुङ्गा माटोको जुन हाम्रो प्रकृति लेदो देखिरहेका छौँ लेदोको प्रकृति हामीले हेर्छौँ भने चाहिँ तल्लै क्षेत्रमा मात्रै होला भन्न चाहिँ सकिँदैन यो चाहिँ माथिल्लो क्षेत्रमा नै गएको पहिरोबाट शुरूआत भएर अनि तलतिरका भागमा पनि फेरि अरू पहिरो गएर अनि फेरि खोला थुनिएर चाहिँ यो घटना चाहिँ बढ्दै गएको हुन सक्ने सम्भावना चाहिँ बढी देखियो
3: हामी भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौँ अब चाहिँ नेपालका यही श्रृङ्खलाबद्ध विपद र विगतका पाठ बारेमा केही चर्चा गरिन्छ भने डेढ दशक अघि चाहिँ सेती नदीमा आएको बाढी तपाईँले भन्नुभएको थियो तर पाँच वर्ष अघिको मेलन चाहिँ दुई वर्ष अघिको थाने रसुवाको भोटेकुसीमा गएको वर्ष र यस वर्ष आएको बाढी बुढी गण्डकी त भइहाल्यो मनाई मुस्ताङमा पनि बाढी आएका छन् पछिल्लो समयमा यही आसपासमा हेर्ने हो भनेदेखि काभ्रेको रोसी खोला ललितपुरको नक्कु खोला लगायत ठाउँमा पनि बाढीहरू एकदम ताजा उदाहरणको रूपमा रहेका छन् यी एकपछि अर्को घटनाले नेपालको भूगर्भमा कस्तो गम्भीर संकेत गरिरहेका छन्
5: हजुर अब हामी जुन ठाउँमा अवस्थित छौँ त्यो भनेको हिमालयको कन्टिनेन्ट कोलिजन भनेर चाहिँ हामीले भन्छौँ दुईटा ठूलो जमिनको भागहरू बीचमा टकराव भएको ठाउँमा छौँ हामी होइन भनेको दक्षिणतिरको चाहिँ तपाईँको इन्डियन प्लेट भन्छौँ र उत्तरतिरको टिबेटियन प्लेट भन्छौँ र यो दुईटाहरूको बीचमा चाहिँ कोलिजन हुँदाखेरि जसरी पहाड़ बन्यो हिमाल बन्यो त्यो हिमाल बन्ने प्रक्रिया त अहिले पनि जारी नै छ भनेको के छ भने हाम्रो जमिन जमीन चाहिँ पूर्ण रूपमा चाहिँ स्थिर छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट नै हुन्छ हैन यो चाहिँ चलायमान नै छ भन्ने कुरा एउटा बुझ्नु पर्यो र त्यसपछि यहाँको प्रश्नमा चाहिँ हामीले बुझ्दै जानुपर्ने कुरा के छ भन्दाखेरि यो घटना बढ्दै जानुमा चाहिँ के होला त भन्ने कुरा हामीले हेर्यौं भने दुई तीनटा कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ जस्तै एउटा कुरा भनेको चाहिँ के छ भने हाम्रो जति पनि विकासका क्रियाकलापहरू बढ्दै गए हाम्रो सड़क संरचनाहरू बन्दै गए सड़क संरचनाहरू बन्दै जाँदाखेरि चाहिँ जता हाम्रो चाहिँ धेरै जसो हामीले हेर्दाखेरि खोलाको नजिकबाट सड़क संरचना बनिरहेका छन् अनि खोलाको नजिकबाट सड़क संरचना बनेपछि धेरै मान्छेहरू चाहिँ के छ भने माथि पहाड़बाट तलतिर बेसीमा झर्ने खालको प्रवृत्ति बढ़दै गएको होइन मैले चाहिँ विशेष गरी यो चाहिँ भौगोलिक कुरा म एकछिनमा भन्छु तर यो अलिकति विपद किन बढ़िरहेछ भन्ने कुरा चाहिँ म पहिला कुरा गर्दैछु अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि अनि त्यो कारणले गर्दाखेरि मान्छेहरू चाहिँ जहाँ सड़क छ सड़कको छेउमा चाहिँ व्यापार व्यवसाय पनि हुन्छ र पानीको चाहिँ स्रोत पनि नजिकै भयो एउटा त मान्छेको चाहिँ जीवन चलाउनु पर्ने हो त्यसको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले मान्छेहरू यसरी सिफ्ट हुँदैछ माइग्रेसन हुँदैछ र दोस्रो कारण भनेको चाहिँ अर्को के छ भने 2015 अथवा 2072 सालको भुइँचालो हुन्छ त्यो भुइँचालोपछि धेरै ठाउँमा चाहिँ जमिनमा चाहिँ अस्थिरता आएको पहिरोहरू गएको अथवा भङहरू परेको चिराहरू परेको र त्यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ अलिकति सुरक्षित छैन भन्ने खालको मानिसहरूलाई लागेको कारणले पनि त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा गएको जस्तो देखिन्छ भनेपछि यो चाहिँ विशेष गरी कुरा चाहिँ केसँग जोडिएको छ भन्दाखेरि एउटा विकास र सँगसँगै चाहिँ मान्छेको जीवनको स्तर जुन छ त्यो बढाउँदै जाने जानुपर्ने अवस्थाको बीचको जुन एउटा तरिका छ अथवा हाम्रो प्रयासहरू छन् त्यसको आधारमा चाहिँ यो विपदहरू चाहिँ बढ़ी भएको देखिन्छ तर अब हाम्रो भौगोलिक हिसाबको जमिनको हामीले कुरा गर्दाखेरि चाहिँ हामीले यसमा जोड्नै पर्ने कुरा चाहिँ एउटा मुख्य कुरा चाहिँ के छ भने जलवायु परिवर्तन जुन भनिरहेका छौँ त्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन बेला चाहिँ पहिला चाहिँ जुन ठाउँमा चाहिँ पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी पर्ने क्रम बढ़ी छ अथवा पानी चाहिँ बढ़ी पर्दै गएको छ र यसलाई हामीले इरेगुलर जुन प्रेसिपिटेसन पनि भन्छौँ त्यो चाहिँ एकदम एकनाशको छैन कहिले बढ्छ कहिले वातै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरिरहेछ भने हाम्रो जमिनलाई चाहिँ पहिलादेखिको स्थिरता अथवा जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र त्यसले गर्दाखेरि के छ भने विशेष गरी भुछियाहरू चाहिँ बढ्दै जाने अनि त्यो भुछियाहरू बढ्दै जाँदाखेरि अहिले अलिकति सानो भुछियाले अलिकति सानो एउटा गल्लीहरू बनाएको छ अर्को वर्ष त्यो बढ्छ अर्को वर्ष बढ्छ हुँदाहुँदै के हुन्छ भन्दाखेरि त्यो गल्ली चाहिँ ठुल्ठुला गल्ली हुने र जमिनमा चाहिँ गहिरा चाहिँ खाडलहरू पर्ने र यी सबै प्रक्रियाबाट चाहिँ भुछियाको चरम रूपमा पुगिसकेपछि फेरि त्यो चाहिँ भुसिया चाहिँ पहिरोमा परिणत हुने र पहाड़बाट चाहिँ के हुन्छ भने पहिरो नै खस्ने र अर्को भनेको चाहिँ के छ भने तलबाट जुन प्रेसिपिटेसन इरेगुलर भएको छ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ हाम्रो खोलाले तलतिरबाट चाहिँ हाम्रो जुन टो कटिङ पनि भन्छौँ भनेको पहाड़को चाहिँ फेरीलाई उसले काटिरहेको छ अथवा पहाड़को खुट्टा काटिसकेपछि जीव धान्नलाई गाह्रो भएको अवस्था पनि यहाँनिर हामीले देख्छौँ भनेपछि यो दुईटा कुरा हामीले हेर्नु पर्यो र तेस्रो कुरा भनेको चाहिँ के छ भन्दाखेरि जलवायु परिवर्तनको अर्को एउटा कारण भनेको चाहिँ जुन टेम्परेचर राइज पनि भन्छौँ अथवा चाहिँ तापक्रम बढ्दैछ हामीले भन्नुभएको छौँ तापक्रम बढ्दै जाँदाखेरि अहिले हामीले भन्दा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेले बुझिरहेको चाहिँ तापक्रम बढेको कारणले हिउँ पग्लेपछि तपाईँको तालहरू बने अनि त्यो तालहरू चाहिँ के भयो अस्थिर बने र त्यो तालहरू अस्थिर बन्दाखेरि तालहरू फुट्दाखेरि पनि के आयो त बाढी आयो भनेको मतलब त्यो हुँदै होइन भन्ने पनि छैन यहाँनिर होइन त्यो त हो हुन चाहिँ तर मुख्यतया हामीले जस्तो विभिन्न फोरमहरूमा हामीले कुरा गर्दा पनि एभिडेन्सको रूपमा नै राख्नुपर्ने कुरा चाहिँ के त भने जलवायु परिवर्तनको कारणले जुन तापक्रम बढ़िरहेको छ तापक्रम बढ्दाखेरि चट्टान र तपाईँको चाहिँ बरफको बीचको जुन इन्टरफेस भन्छौँ बााउन्ड्रीमा जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो त्यो सपोर्ट चाहिँ अब के छ भन्दाखेरि यो तापक्रम बढ्दाखेरि चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि चाहिँ के भने सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो अनि त्यो ग्याप भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको भार भएन अथवा लोड थाम्न सक्ने क्यापासिटी भएन अनि त्यस कारणले त्यो कारणले गर्दाखेरि हाम्रा पहाड़हरू चाहिँ के भने अथवा हिमालहरू चाहिँ के भयो भने एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ र त्यो कुरा चाहिँ हाम्रो पछिल्लो यो के भन्छ भोटेकोसीको डिजास्टर जुन छ त्यो बेलाको चाहिँ हामीले अहिले प्रिलिमिनरी भनिरहेका छौँ त्यसको अध्ययन गर्दा पनि यी कुराहरू चाहिँ हामीले देखिरहेका छौँ त्यो कारणले गर्दाखेरि भौगोलिक हिसाबले भन्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगोलिक प्रक्रिया त छँदैछ त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पग्लिने जाँदाखेरि ढुङ्गा चट्टान र तरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू आएको जस्तो चाहिँ हामीले देख्न सक्छौँ
6: तपाईँले मुलुन्ची बाढी आउँदाखेरि त्यसको बारेमा अध्ययन गर्नुभयो भोटेकोसी बाढी पनि अध्ययन तथा त्यसका तथ्याङ्क विश्लेषणहरू काम गर्नुभएको छ एकदम सक्रिय भूगर्भविदको हिसाबले चाहिँ सबै बाढीहरूलाई प्रायः पछ्याइरहनु भएको छ यस वर्ष भोटेकोसी र बूढी गण्डकी बाढी लगायत यी गएका वर्षहरूका बाढी बीचको घटनाक्रम कारणमा केही समानता छ कि भिन्नता छ अनि यो अहिले तपाईँले जोड्नुभएको विपदको कुरा जुन अलिक बढ़्यो त्यसमा चाहिँ कतिको समानता छ
4: मैले चाहिँ विशेष गरी 2012 को क्षति फ्लड देखि नै त्यसपछि भएका घटनाहरूलाई चाहिँ मैले सूक्ष्म रूपमा हेर्दाखेरि चाहिँ के छ भने धेरै जसो जति पनि यो यस्ता खालका विपदहरू भएको छन् पछिल्लो समयमा त्यो चाहिँ मिल्दाजुल्दा नै प्रकृतिका छन्। जस्तो उदाहरणलाई हामीले अहिले पछिल्लो भनेको चाहिँ भोटेपछिको चाहिँ एकदम ठूलो डिजास्टर भयो, ठूलो चाहिँ तपाईँ माउन्टेन कोलास भएको भयो, तर त्यो र थामेमा हामीले हेर्छौँ भने अब थामेमा पनि नर्मली के भएको भनेर चाहिँ अहिलेसम्म भनौँ पत्ता लागेको छ भन्दाखेरि त्यहाँ चाहिँ ठूलो चट्टान चाहिँ बरफको मात्रा कति थियो भन्ने चाहिँ अलिकति अन्यल छ, तर ठूलो चट्टान चाहिँ हिमतालमा बजारिँदाखेरि त्यहाँबाट पहिरो गएर चट्टानी पहिरो जाँदाखेरि त्यहाँ बजारेर ताल चाहिँ अस्थिर बन्यो र त्यो सँगैको अर्को तलतिर रहेको अर्को ताललाई त्यसको असर पर्यो र तल्लो ताल पनि त्यहाँबाट के भने फुट्यो र त्यो कारणले तलतिर बाढी आएको भनेर चाहिँ यसरी अध्ययनले त्यस्तो देखाइरहेको छ अहिले पछिल्लो टाइमको कुरा गर्दाखेरि। अब मेलाञ्चीमा हामीले कुरा गर्छौँ भने मेलाञ्चीमा चाहिँ माथितिर हिमालतिर चाहिँ अब ठ्याक्कै चाहिँ अझै पनि त्यसको अनुसन्धानका निचोडहरू अझै पनि पत्ता लगाउनु पर्ने अझै जरुरी जस्तो देखिन्छ, तर मुख्य त्यसमा पनि भएको चाहिँ के थियो भने हिमाली भागमा चाहिँ ग्लेसियर सहितको अथवा चाहिँ तपाईँको बरफ सहितको अथवा हामीले पर्माफ्रोस्ट पनि भन्छौँ पर्माफ्रोस्ट सहितको चाहिँ जमिन चाहिँ अस्थिर बनेर त्यहाँ चाहिँ ठूलो पहिरो गएर अनि पहिरो गएपछि खोला थुनिएर तलतिर बाढी आएको र त्यो पनि बेला बेलामा यस्तै घटनाहरू भनौँ न दोहोरिरहेका अरू पनि घटनाहरू हामीले देख्न सक्छौँ। भनेपछि यसमा समानता हामीले के देख्छौँ भन्दाखेरि अथवा क्षति नदीकै हामीले कुरा गर्छौँ भने सेतीबाडी भनेको 2012 हेर्दाखेरि यो चाहिँ के हुन्छ अन्नपूर्ण रेन्जमा चाहिँ ठूलो चट्टान सहितको बरफ चट्टान बरफ हो यो र हाम्रो के अरे भोटेपछिको त लगभग मिल्नुजुल्दो नै हामीले पाउँछौँ। त्यो चाहिँ के छ भने चट्टान र बरफ सहितको चाहिँ पहाड़ नै के भने खसेको त्यहाँ पनि होइन खालि के हो त भन्दाखेरि त्यसको स्केल जुन छ अहिलेको भोटेपछिको भन्दा अलिकति सानो भएको कारणले गर्दाखेरि त्यो लेभलको बाढी चाहिँ आएन, तर त्यो दुईटाको प्रकृति ठ्याक्कै उस्तै देखिन्छ। अनि मेलाञ्चीको कुरा चाहिँ हामीले यसरी देखिरहेको छौँ भने बीचबीचमा चाहिँ जुन अन्य घटनाहरू पनि घटिरहेको छ त्यसको मिल्दोजुल्दो कुरा भनेको के हो त भने सबै यी घटनाहरू भनेको हायर हिमालय अथवा चाहिँ तपाईँको हामीले भन्दाखेरि चाहिँ के हुन्छ उच्च हिमाली भाग जुन छ त्यो ठाउँमा बरफ हिउँ चट्टान र चाहिँ डेब्रिसहरू जुन छ तिनीहरू अस्थिर बनेर तलतिर चाहिँ डिजास्टर भएको अथवा त्यसलाई हामीले क्यास्केडिङ हजार पनि भन्छौँ तलतिर आउँदाखेरि एउटाले अर्को प्रकोपलाई निम्त्याउँदै अथवा माथिबाट पानी ठूलो मात्रामा बग्यो तलतिर खोला थुनियो खोला थुनेपछि फेरि अझै ठूलो मात्रामा पानी बग्यो त्यो पानीले फेरि तल दायाँमा चाहिँ कटान गर्यो फेरि भुछिया गयो त्यसले पहिरोहरू ल्यायो त्यो डेब्रिस चाहिँ बढ्दै गयो अनि तल आउँदाखेरि चाहिँ तपाईँको सेडिमेन्टेसन बढेर बाढीको चाहिँ एकदम ठूलो उग्र रूप चाहिँ हामीले देख्यौँ भन्ने कुरामा चाहिँ समग्र रूपमा हेर्यो भने यो सबै प्रक्रिया चाहिँ हिमाली क्षेत्रमा भएका भौगर्भिक प्रक्रिया र त्योसँग जोडिएको बरफ हिउँ र पानी होइन यो तिनवटाको चाहिँ संयुक्त प्रक्रियाबाट चाहिँ अस्थिर बन्दै यस्ता घटनाहरू घटेको छ।
6: यसरी हेर्दाखेरि सेती बाढी एउटा भयो, सँगसँगै पछिल्ला यी पाँच वर्षमा आएका बाढीहरू सँगै हेर्दा हाम्रो नेपालको हिमाल र पहाड़हरू विगतको तुलनामा तपाईँले भन्नुभयो जस्तो अस्थिरता भएको र जोखिम बढ्दै गएको छ भन्ने हामीसँग पर्याप्त उदाहरण अवश्य भयो होइन हामीले भन्न सक्ने अवस्था भयो नेपालका यी पहाड़हरूमा अस्थिरता बढ़्यो अथवा हिमालहरूमा अस्थिरता बढ़्यो जोखिम बढ़्यो भन्नलाई।
4: हजुर, अब यसको लागि के छ भने हामीले अहिलेको जुन घटनाहरू घट्यो त्यसबाट हामीले अहिले चाहिँ प्रिलिमिनरी भनौँ न तत्कालीन हिसाबले हेर्दाखेरि सरसर्ती हामीले निकाल्दाखेरि त्यो कुराहरू हामीले देखिया छ भने अझै यसलाई गर्नुपर्ने एउटा जरुरी चाहिँ के छ भने हामीले साइटमा नै गएर जुन ठाउँमा चाहिँ यो घटनाहरू घटेका छन् यो सुरुवात भएको छ त्यो ठाउँमा नै हामी गएर त्यहाँ भएका चट्टानको र त्यहाँ चाहिँ बरफको र हिम नदीहरूको ती सबैको चाहिँ अध्ययन गर्नुपर्ने एउटा जरुरी चाहिँ हामीले देखिरहेका छौँ। तर हाम्रो पछिल्लो अध्ययनले पनि के देखाएको छ भने जस्तो भोटेपछिमा हामीले हेर्छौँ भने लाङटाङ लिरिङबाट जुन स्टार्ट भएको छ जुन चट्टानी हिम पहिरो भने हामीले भन्दा छौँ त्यसमा चाहिँ के थियो भन्दाखेरि भनौँ 2017 हामीले स्टडी गर्दाखेरि 2017 यता हेर्दाखेरि नै त्यो चट्टानहरू चाहिँ एकदमै डिफर्मेसन हामीले भन्छौँ त्यो चाहिँ पहिलाको जस्तो थिएनन्, कतिसम्म चाहिँ चट्टानहरू कुहिएको देखिएको छ, कतिसम्म टुक्रा परेको देखिएको छ अनि जोर्नीहरू भएको एउटा क्र्याकहरू थुप्रो मात्रामा देखिएको छ भने त्यहाँ चाहिँ के छ भने जमिन पनि डिफ्रेन्ट डिरेक्सनमा एउटा मात्रै दिशामा त छैन तर माथिको जाने कुरा भएन तल अथवा दायाँ बायाँ चाहिँ विचलित भएको अथवा त्यहाँ सरेको होइन अथवा डिस्प्लेसन हामी भन्छौँ डिस्प्लेसन भएको देखिएको छ। अनि त्यसको आधारमा हामीले के भन्न सक्छौँ भन्दाखेरि यो प्रक्रिया चाहिँ अहिले भएको घटनामा जसरी हामीले देखेका छौँ त्यस्तै अन्य प्रकृतिका यस्तै खाले अन्य ठाउँमा पनि यस्तै घटनाहरू घटिरहेका छन् अथवा यस्तै हाम्रो प्री कन्डिसनिङ भन्छौँ अथवा यस्तै घटनाहरू घटाउनलाई त्यहाँ चाहिँ तयारी गरिरहेको छ होइन पहाड़मा चाहिँ हाम्रो चट्टान बरफ यो सबैले चाहिँ त्यहाँ तयारी गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीलाई बुझ्नलाई चाहिँ यी घटनाहरू चाहिँ काफी छ भन्न चाहिँ सकिन्छ। हाम्रो
6: मेलाञ्चीमै भनौँ अथवा भोटेकोशी बुढी गण्डकी यो आसपासमा बाढी अलिकति बढी जानुमा 72 सालको भूकम्प गोर्खामा गएको छ त्यसले हल्लाएको अथवा त्यसको कारण अस्थिरता बढेको कतै जोड्न सकिने अवस्था तपाईँ भूगर्भिक किसानले देख्नुहुन्छ कि देख्नुहुन्न?
4: यो चाहिँ सकिन्छ, धेरै ठाउँमा देख्न सकिन्छ। किन भन्दाखेरि 72 सालको भुइँचालोले जति ठाउँमा चाहिँ ठूलो पहिरोहरू ल्याइहाल्यो त्यो पहिरो त हामीले देख्यौं होइन, तर हामीले नदेखिएको कुरा चाहिँ के छ भने पहाड़मा भुइँचालोले गर्दाखेरि परेका ठूलठूला चिराहरू कति ठाउँमा चिरा परेका कुराहरू र कति ठाउँमा भङ्गे भएका कुराहरू जुन मानव बस्तीको वरिपरि सम्म त हामीले केही देख्यौं होला त्यो पनि हामीले सबै निकाल्न सकिन्छ सकेन भन्ने एउटा कुरा छ भने त्योभन्दा माथिल्लो भागमा त हामीले अध्ययनै गरेनौँ नि त त्यो ठाउँमा चाहिँ अफकोर्स हाम्रो पहिरोहरू त देखिए पहिरो गएको 72 सालको भुइँचालोपट्टि गइसकेका पहिरो त हामीले देख्यौँ र यहाँ पहिरो गए पनि भन्यौँ तर हामीले नदेखेको कुरा भने चाहिँ के हो त भन्दाखेरि अहिले भने जस्तै पहिरो जानलाई तयारी अवस्था जुन बनायो त्यसले त्यो भनेको चाहिँ ठुल्ठूला चिराहरू भङहरू होइन अथवा चाहिँ जुन त्यसको हल्लाहटको कारणले गर्दाखेरि जमिन चाहिँ खुकुलो भयो जुन पहिला चाहिँ अलिकति बलियो भएर बसेको जमिनहरू चाहिँ खुकुलो भयो त्यति पहिला ती पहाड़हरूमा अथवा हिमाली भागमा भएका जुन चट्टानी भूभागहरू छ त्यहाँ भएका जुन क्र्याकहरू हामीले भन्छौँ चट्टानमा क्र्याकहरू अथवा फ्र्याक्चर्सहरू होइन अथवा दरारहरू त हुन्छ नै तर त्यो दरारहरूमा चाहिँ के हो त भने त्यो कम्पनले गर्दाखेरि यसलाई चाहिँ कमजोर बनाइदिएको र त्यसपछि चाहिँ आकाशको पानी र जलवायु परिवर्तन कारणले गर्दाखेरि बरफ पौलिने कारणले गर्दाखेरि जुन पानीहरू निस्क्यो त्यसबाट त्यो पानीहरू चाहिँ त्यो क्र्याकहरूबाट जमिन मुनि छिरेर अनि त्यो पानीले चाहिँ तलभित्र छिरेपछि उसले के भयो पुस गर्दै अनि जमिनलाई अस्थिर गरेको हुन सक्ने सम्भावना चाहिँ म्याक्सिमम छ यो चाहिँ धेरै सम्भावना छ र त्यो कारणले गर्दाखेरि यो जोखिम चाहिँ अहिले बढेर धेरै घटनाहरू चाहिँ यो फ्रिक्वेन्सी भनौँ छिट्टी छिट्टी भइरहेको छ नि यहाँ भनौँ दुई तीन वर्षको बीचमा अथवा वर्षमा पनि कति केसमा भइरहेको छ भनेपछि यो बढ्नुमा चाहिँ 72 सालको भुइँचालो चाहिँ पक्कै पनि एउटा कारण हुनुपर्छ तर यसलाई प्रमाणित गर्नको लागि चाहिँ हाम्रोमा एकदमै कमजोरी भनेको जहिले के छ भने हामी जुन उच्च हिमाली भूभागमा जहाँ चाहिँ यो शुरूआत हुने ठाउँहरू छ त्यो ठाउँमा गएर साइटमा नै गएर चाहिँ अध्ययन गरिसक्नु सकेको अवस्था चाहिँ छैन र नभए चाहिँ पक्कै पनि 72 सालको भुइँचालोले धेरै हदसम्म चाहिँ यसलाई चाहिँ उक्साएको छ भने चाहिँ हामीले छ
6: पछिल्लो समय हिमाली पहाड़ी क्षेत्रका नदीहरूमा आएको बाढ़ीमा चाहिँ त्यसको कारण हामीले खोज्दै जाँदा निकै माथि हुन्छ नदीकै छेउमा अथवा पहिरो पनि निकै माथि गएको यसरी हेर्दाखेरि नदी कसरी थुनियो निगरान कहाँबाट आयो भनेर यी किसिमका वैज्ञानिक कारणहरू पत्ता लगाउन कतिको आवश्यक छ
4: एकदमै आवश्यक छ किन भन्दाखेरि जति पनि घटना घट्छन् घटनाले विपद ल्यायो मान्छेको ज्यान लयो सम्पत्तिको क्षति भयो यो सबै त भइहाल्यो होइन हाम्रो चाहिँ पूर्वाधार सबै सखाब भयो सधैँ छ तर जुन सुकै घटनाबाट पनि केही पोजिटिभ कुरा हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो जुन पहिलादेखि भन्ने चलन छ त्यसमा चाहिँ यस्ता घटनाबाट चाहिँ हामीले सिक्ने भनेको भविष्यको लागि हामी तयार हुनुपर्ने होइन अनि भविष्यको लागि तयार हुनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि यस्ता घटना किन घट्यो होला कसरी घट्यो होला कहाँबाट घट्यो होला यसको मुख्य कारण के होला भन्ने पत्ता लगाउन सक्यो भने अब हामीलाई के सहयोग हुन्छ भविष्यको लागि चाहिँ यो विपद अथवा जोखिमको न्यूनीकरणको लागि चाहिँ हामीलाई के सजिलो हुन्छ भन्दाखेरि यो जुन घटनाहरू घटेका छन् त्यस्तै भूगर्भ भएका अथवा भू बनोट भएका अन्य ठाउँहरू हुन्छन् त्यो ठाउँहरूमा जुन हामीले पत्ता पनि लगाइसकेका छौँ कुन ठाउँ चाहिँ यस्तो हुनसक्छ भनेर जस्तो भौगोलिक नक्साहरू बनेका छन् त्यो भौगोलिक नक्साहरूको आधारमा यो ठाउँको भू बनोट र अन्य उस्तै खालका भू बनोट भएको क्षेत्रमा चाहिँ भोलि फेरि यस्तै घटना घट्न सक्छ है भन्नको लागि चाहिँ हामीलाई के भन्छ भने एउटा वार्निङ हुन्छ र हामीले चाहिँ त्यो ठाउँमा गएर अध्ययन पहिला नै गर्न सक्यौं र त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्न सक्यौं र जोखिमलाई घटाउने कामहरू गर्न सक्यौं भने त भविष्यमा यस्तै घटनाबाट हुन सक्ने क्षतिहरू छ त्यसलाई घटाउन सकिन्छ नि त त्यो कारणले गर्दाखेरि यो अहिलेका घटनालाई चाहिँ हामीले के मात्रै हेरेर भएन भन्दाखेरि यसबाट क्षति भयो यति भयो भने चाहिँ हामी पूर्वमा हात लाएर बस्ने अथवा चाहिँ यो प्रकृतिले यस्तो गर्यो अथवा भगवान्ले यस्तो गर्नुभयो भन्ने कुरा चुनिहाल्यो भने यो मेल खाँदैन यो भनेको चाहिँ के छ भने धेरै हदसम्म चाहिँ हाम्रै कारणले भले चाहिँ नेपालले नै त्यसमा कति कन्ट्रिब्युसन गर्यो भन्ने कुरा थाहा छैन होला एकदमै कम समय गर्ने होला तर ओभरअलमा भन्दाखेरि संसारभरिका मान्छेहरू जुन एक्टिभिटी हामीले इन्डस्ट्रियलाइजेसन गरिरहेका छौँ अथवा चाहिँ धेरै चाहिँ सहरीकरण भइरहेको छ यो सबै कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि यो चाहिँ भएको हो त्यस कारणले यसलाई प्राकृतिक हिसाबले अथवा प्रकृतिले यस्तो गर्यो भनेर बस्न मिल्ने अवस्था पनि छैन र अर्को भनेको चाहिँ भगवान्को कारणले भन्ने अवस्था पनि छैन कुरा चाहिँ के हो त भने हाम्रा नीति पनि त्यो अनुसारले बनाउन नसक्दाखेरि र जोखिमको मूल्याङ्कन गर्न नसक्दाखेरि यस्ता घटनाहरूबाट चाहिँ हामीले पाठ सिक्न नसक्दाखेरि चाहिँ अथवा यसबाट हामीले तयारी गर्न नसक्दाखेरि धेरै क्षति चाहिँ भइरहेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले सकारात्मक हिसाबले भोलिको लागि तयारीको लागि चाहिँ हामी बस्नुपर्छ
6: यी भनिएका यी कहाँबाट शुरू भयो कसरी थुनियो गेग्राम कहाँबाट आयो भन्ने किसिमका वैज्ञानिक तथ्यहरू चाहिँ प्राविधिक कुराहरू चाहिँ केवल वैज्ञानिक अध्ययनका लागि मात्र होइनन् आम नागरिक र भविष्यको पूर्व चेतावनीसँग पनि जोडिएको छ भनेर तपाईँले भन्नुभयो त्यो कुरा चाहिँ हाम्रो नीति निर्माण क्षेत्रमा बुझाउन सकिएको छ कि छैन त्यहाँबाट बुझेर त्यो अनुसारको नीति निर्माण अब चाहिँ अवलम्बन गर्न कतिको आवश्यक छ
4: एकदम आवश्यक छ. हामी त धेरै पहिलादेखि नै गरिरहेको यो विषयमा चाहिँ होइन, विशेष गरी नेपालमा चाहिँ हामीले के चाहिँ बुझ्नु जरुरी छ भने पहिलादेखि नै भूगर्भको जुन पाटो छ त्यसको अध्ययन चाहिँ एकदमै कमजोर हुँदै गएको र यो भौगर्भिक अध्ययनको पाटो चाहिँ एकदम कमजोर ओभरअलमा भन्दाखेरि अध्ययनको पाटो नै सबै कमजोर छन्. त्यो मध्ये पनि भौगर्भिक अध्ययनको पाटो चाहिँ पहिलादेखि नै एकदमै कमजोर भइरहेको अवस्था हो होइन. यसको चाहिँ एउटा ज्वलन्त उदाहरण चाहिँ हामी कसरी भन्न सक्छौँ भने सरकारी निकायबाट अथवा उहाँले पर्याप्त मात्रामा यसलाई ध्यान दिनुभएको छैन भन्ने कुरा चाहिँ अहिलेसम्म पनि भएको छैन भन्ने कुरा चाहिँ जस्तो सड़क विभागमा जहाँ चाहिँ तपाईँको पूर्वाधार विकासको र सड़क निर्माणको चाहिँ मुख्य जिम्मा चाहिँ लिनुभएको संस्था छ सरकारी निकाय हो त्यो ठाउँमा अहिलेसम्म भूगर्भविदलाई एउटा त्यहाँ कति इन्जिनियरहरू हुनुहुन्छ होला तर एकजना पनि भूगर्भविदको त्यहाँ चाहिँ पोस्टिङ छैन गर्भ पनि छैन. अब भनेपछि के हुन्छ भन्दाखेरि यो भूगर्भलाई त जति बेला घटना घट्छ अनि त्यसपछि मात्रै भूगर्भविदहरू अथवा भूगर्भसम्म जानेका मान्छेहरूलाई ल यहाँ के भयो भनिदिनु पर्यो भन्ने कुराहरू यस्तो आएको चाहिँ हामीले देखिरहेका छौँ. मैले त्यो एउटा उदाहरण मैले त्यहाँ मात्रै मैले तपाईँलाई दिन खोजेको. अर्को पाटो के हेर्यो भने जस्तै स्थानीय निकाय हामीले भन्यो भने स्थानीय निकाय भनेको त यो विपद सम्बन्धी सेक्टरमा र अहिले चाहिँ पूर्वाधार विकासमा पनि स्थानीय सरकारहरूको ठूलो रोल छ होइन. त्यहाँ चाहिँ पनि तपाईँले हेर्नुभयो भने पर्याप्त मात्रामा कुनै पनि प्राविधिकहरू छैनन् र कुनै पनि ठाउँमा तपाईँको भूगर्भविदलाई त पोस्टिङ प्रबन्धी त्यहाँ पनि राखिएको छैन. भनेपछि के छ भन्दाखेरि एउटा सेन्ट्रल गभर्मेन्टको हिसाबले हेर्दाखेरि पूर्वाधार निर्माण गर्ने ठाउँमा पनि भूगर्भविदलाई ठाउँ छैन भने स्थानीय तहमा पनि ठाउँ छैन. त्यस्तै अब अर्को चाहिँ कुरा के आउँछ भन्दाखेरि जस्तो विपद प्राधिकरणहरू भन्यो भने त्यहाँ पनि पर्याप्त मात्रामा जुन पछि बन्यो विपद प्राधिकरणले चाहिँ विभिन्न खाले पहिरोदेखि लिएर यसँग जोडिएका अहिलेका जस्ता घटना क्यास्केडिङवाला घटनाहरू हेर्नुपर्छ त्यो ठाउँमा पनि हामीले हेर्यो भने के छ भने भूगर्भविदहरू एक दुईजनाको छन् त छ होला तर पर्याप्त मात्रा त्यहाँ पनि छैन. अब भनिसकेपछि के छ भन्दाखेरि यो पाटोमा चाहिँ हाम्रो सरकारी निकायहरूले नीति निर्माताहरूले नै भन्नु पर्ला नीति निर्माताहरूले चाहिँ पर्याप्त मात्रा ध्यान नदिएको र यो विषयलाई ओझेलमा पारिएको अथवा यसलाई चाहिँ भगवानकै कारणले भएको भन्ने बुझाइको आधारमा योभन्दा अगाडि बढ्न हामी सक्दै सक्ने अवस्थाै होइन. यो त जसरी पनि हुने नै हो. यहाँ चाहिँ तपाईँको अध्ययन गरे पनि पूर्व तयारी गरे पनि जे गरे पनि हुने के हो र भनेर चाहिँ बुझेको जस्तो हामीले देख्छौँ. अब तर त्यो परिपाटी चाहिँ यदि हामीले तोड्न सकेनौँ भने चाहिँ अहिले भर्खरका दुईटा जुन ठूला घटना भए यिनीहरूले त हामीलाई एकदम वार्निङ एउटा चाहिँ के दिइरहेको छ भन्दाखेरि ल है हाम्रो हिमाली क्षेत्रबाट जुन चाहिँ वन विस्फोट जस्तो भएर पहाड़हरू खस्ने र त्यसबाट सिर्जित अरू बाढ़ी जन्ने घटनाले जति पनि क्षति भइरहेको छ यसले चाहिँ तिमीहरूले अहिले सजग भएन भने भविष्यमा यो बढ्दै जाने हो त्यो घट्नेवाला चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले देखाइरहेको चाहिँ देखिन्छ.
6: पहाड़ी पर्वत विशेष पहिलो नेपालमा अहिले हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँचिए लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
7: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ.
8: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
7: विशेषताहरू:
8: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
7: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
8: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
8: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
10: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा. बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रंगसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान.

0: Agora, presta bizar.
1: Diálogo Radio Network.
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाषिन लगायत घटना तथा भूगर्भ जोखिमका बारेमा भूगर्भ विद्वान डा सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो भौतिक क्षति र यसको वास्तविकताको बारेमा चर्चा गरौं। यस वर्षको मनसुनमा मात्र देशमा तीन पटक ठूला बाढ़ीका घटना भए, मानवीय क्षति धेरै भयो, भौतिक क्षति एकदमै धेरै भयो। यो क्षतिको परिमाणलाई प्राकृतिक रूपमा स्वाभाविक मान्ने कि हाम्रो कमजोरीले गर्दाखेरि बढ्यो भनेर भन्ने? अब
3: हजुर, अब यसमा चाहिँ अहिले भर्खर हामीले चाहिँ कुरा के गर्यौँ भन्दाखेरि यो किन यस्तो घटना घटिरहेको छ भन्ने कुरालाई हामीले गर्यौँ भने यो भनेको क्षतिको कुरामा चाहिँ यो धेरै जसो हदसम्म अहिले एकछिन अगाडि पनि हामीले अलिकति कुरा चाहिँ गरेका थियौँ। त्यो भनेको जुन हाम्रो बस्ती व्यवस्थापनको कुरा छ र हाम्रो चाहिँ सड़क निर्माणको जुन कुराहरू छ त्यो चाहिँ के छ भन्दाखेरि अलिकति नमिलिरहेको जस्तो हामीले देखिरहेका छौँ। उदाहरणलाई हामी के भन्छौँ भन्दाखेरि खोलाको बगर छ, दुई वर्ष अगाडि ठूलो बाढ़ी आयो एकछिन मानौँ, त्यो बाढ़ीले चाहिँ ठूलो धेरै गेग्रानहरू ल्यायो, त्यो गेग्रान थुपारेको थियो, त्यो खोला चाहिँ के हो त भन्दाखेरि दुई वर्ष पछि हेर्दाखेरि अलिकति कटान गर्दै ऊ चाहिँ अलिकति तलतिर सर्यो भने त्यही बगरमा आएर हामीले बस्ती बसाउन सक्नेछौँ होइन। त्यहाँ चाहिँ कसैले यो ठाउँमा बस्ती नबसाऊ भन्ने केही पनि हामीलाई बाधा गर्छ केही पनि छैन। भनेपछि हाम्रो एउटा उदाहरण मैले दिँदैछु र अर्को भनेको चाहिँ जस्तो हाम्रो चाहिँ बस्ती विकास कस्तो भइदियो भन्दाखेरि कुनै हामीले पहाड़को हामीले अहिले कल्पना गर्यौँ भने पहाड़को चाहिँ फेरीमा अलिअलि बस्ती छ, त्यसपछि बीचमा गएर अलिअलि बस्ती हुन्छ, फेरि पहाड़को टुप्पामा फेरि अरू अरू बस्तीहरू छ। ओभरअलमा हेर्दाखेरि के हुन्छ भने पहाड़को फेरीदेखि टुप्पोसम्म नै हामीले बस्ती बनाइरहेका छौँ। भनेपछि अब त्यो बस्तीमा भएको मानिसहरूलाई त हामीले विकासका निर्माणका कामहरू त गर्नु पर्यो, जस्तो बाटोघाटो लानु पर्यो, बिजुली लानु पर्यो, पानीको सुविधा ल्याउनु पर्यो। भनेपछि त्यो सबै गर्दा गर्दै के छ भने एक भनेको मतलब यति धेरै खर्च हुन्छ हाम्रो एउटा कुरा त्यो छ भने अर्को भनेको पहाड़लाई छिया छिया बनाएर हामीले काटिरहेका छौँ। भनेपछि अब यसले के गरिरहेछ भने एउटा हाम्रो जुन बस्ती बसेको छ त्यो ठाउँ नै भूगर्भलाई नै कमजोर अथवा त्यो भूगर्भबाट सिर्जित हुन सक्ने जुन प्रकोपहरू छ त्यसलाई निम्ताउनको लागि एकदम मिल्दोजुल्दो वातावरण हामीले बनाइदिइरहेका छौँ। अर्को कुरा भनेको चाहिँ जति पनि भूप्रयोग नीति भनिरहेको छ, भूप्रयोग नीतिमा चाहिँ बस्तीको मात्रै कुरा होइन कि अब कति ठाउँमा चाहिँ तपाईँको एकदम खेतीयोग्य जमिन छ, खेतीयोग्य जमिनमा गएर हामीले बस्ती बसाइदिन्छौँ अथवा चाहिँ जहाँ चाहिँ तपाईँले माइनिङ गरेर चाहिँ देशमा केही इन्कम गर्न सकिन्छ अथवा चाहिँ हामीले इकोनोमिक रूपमा हामीले हेर्न सक्छौँ त्यो ठाउँमा नै गएर हामीले के गर्छौँ बस्तीहरू बसाइदिन्छौँ। भनेपछि ठ्याक्कै चाहिँ के मिलिरहेको छैन भने कुन जमिनलाई चाहिँ हामीले बस्ती विकासमा लगाउने, कुन ठाउँलाई चाहिँ खेतीपातीमा लगाउने, कुन ठाउँलाई चाहिँ माइनिङ गर्ने अथवा कुन ठाउँमा चाहिँ हामीले अहिले भन्ने भने हाम्रो हाइड्रो पावरको कुराहरू पनि आइरहेको छ, कुन ठाउँमा चाहिँ हामीले अरू पूर्वाधार विकासका कामहरू गर्ने त्यो कुराहरूलाई क्लियर कट चाहिँ हामीले नगर्दाखेरिसम्म जसलाई जहाँ मन लाग्छ त्यहाँ गएर बस्दिँदाखेरिसम्म यो घटनाहरूबाट हुने क्षति जुन छ त्यो चाहिँ बढ्दै जान्छ। उदाहरणलाई चाहिँ अहिले नै हामीले भने खोलाको किनारमा बस्ती नभएर तपाईँको खोलाको अलिकति माथि जुन अहिलेको रेन्ज भनेको छ जब भनौँ 20-25 मिटरभन्दा माथि होइन सम्म मात्रै पनि हाम्रा बस्तीहरू भएको भए अहिले जुन बुढी गण्डकी त्योभन्दा पहिला हाम्रो चाहिँ के थियो भन्दा भोटेकोसी थियो, भोटेकोसीको जुन डिजास्टर थियो त्यो लेभलको क्षति त हुन्थेन होला नि त कुराहरूको लागि। त्यो बस्तीको मात्रै कुरा होइन, हाम्रा चाहिँ जुन विकास निर्माणमा चाहिँ अहिले भर्खर मैले कुरा गर्थे हाइड्रो पावर अथवा चाहिँ हाइड्रो पावरको लागि टनलहरू बनाइरहेको छौँ त्यो चाहिँ एउटै रिभर बेसिनमा चाहिँ 12-13 अथवा 10-11 अथवा 8-10 होइन अनि त्यत्रा चाहिँ तपाईँले हाइड्रो पावरहरू कसरी इन्भेस्ट गरिरहेको छौँ हामीले भन्ने अर्को एकदम इम्पोर्टेन्ट कुरा छ। त्यसमा पनि के छ भने जोखिमको पुरापुर मूल्याङ्कन नगरिकन भनेको मतलब उपल्लो तटमा के हुँदैछ के हुन सक्छ भन्ने कुराको राम्रोसँग अध्ययन नगरिकनै हामीले क्यास्केडको रूपमा चाहिँ हामीले के गरेका छौँ हाइड्रो पावरका प्लान्टहरूलाई राखिरहेका छौँ होइन। अब भनेपछि त जल विद्युत निकाल्ने भन्दा पनि कसरी यो दिगो हुन सक्छ भन्ने कुरालाई त चटक्कै बिर्सेको हामीले देख्यौँ नि त। यो चाहिँ एउटा भनेको जमिन उपयोगको कुरा छ भने अर्को भनेको हाम्रो पूर्वाधार विकासमा चाहिँ हाम्रो सोच अथवा हामीले पर्याप्त मात्रामा चाहिँ अध्ययन गर्न नसक्दाखेरि क्षति भइरहेको हो। त्यो कारणले गर्दाखेरि यो जति पनि अहिले क्षति भएको छ त्यो प्राकृतिक हिसाबले मात्रै भएको क्षति कुनै पनि हालतमा होइन। यो चाहिँ के छ भने हामीले अलिकति बेनिफिट अफ डाउटको हिसाबले हामीले हेर्दाखेरि चाहिँ यो भोटेको सिवाला जुन थियो त्यसमा चाहिँ अनएक्सपेक्टेड भनेर जुन भनिएको छ त्यो अब यसबाट त हामीले लेसन त लर्न गर्नु परिहाल्यो परिहाल्यो। र त्यसमा पनि के छ भने खोलाको ठ्याक्कै नजिक गएर बगरमा अहिले हामीले भने जस्तै बगरका हामीले टेरेस लेभल भन्छौँ 1-2-3 भनेर हामीले भन्छौँ त्यहाँ नै गएर हामीले बस्ती बसाइदिन्छौँ घर बनाइदिन्छौँ भने त त्यो त बाढी आउँदाखेरि जाने नै भनेर बनाएको हो। जस्तो
2: तपाईँले भन्नुभयो जस्तै भोटेकोसीमा ठूलो बाढी आयो एउटा कुरा मानौँ तर बुढी गण्डकीमा आएको बाढीले नै मोटर लेभल पुल दुईटा भएर आयो होइन। त्यसै गरी थामामा आएको बाढीले

0: त्यो डिजाइन चाहिँ एकदम मिलाएर बनाएको चाहिँ देखिँदैन। हाम्रो जस्तो भूकम्पीय जोखिम बढी भएको देशमा भूकम्पको तरङ्ग आउँदाखेरि हामीले चाहिँ जुन पहाड काटिसक्यौँ, काटिसकेपछि कत्रो हाइटमा चाहिँ हाम्रो पहाडलाई राख्ने, कति एङ्गलमा काट्ने, होइन, कति भिर बनाउने, भिजालोपन एउटा हुन्छ नि कति बनाउने, त्यो कुराको पनि लेखाजोखा नगरिकन हामीले गर्ने एउटा चलन छ भने तलबाट खोला बहिरहेको छ भने त्यो खोलाले कटान गर्दाखेरि माथिबाट अहिले हामीले पृथ्वी राजमार्गमा देखेको जस्तै जति भाँसिन भाँसिरहेको छ भाँसिन सक्ने सम्भावनालाई पनि खासै धेरै वास्तव नगरिकन पहाडले काट्ने र जहाँ पनि काटिदिने, अनि भौगोलिक हिसाबले सम्वेदनशील ठाउँमा पनि गएर पहाडै काटिदिने, त्यसमा चाहिँ हामी टनलमा जानुपर्छ भन्नेमा नलाग्ने भनेपछि र यो प्रविधिको हिसाबले हेर्दाखेरि नै हामी के छौँ भने पछाडि देखिरहेको छ नि त। भनेपछि हामी चाहिँ नलेज नभएको पनि होइन, हामी चाहिँ ज्ञान नभएको पनि होइन, इन्जिनियर र प्राविधिकहरू नभएको पनि होइन, तर जुन ज्ञान छ र सिप छ र त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ उहाँले चाहिँ आफ्नो विवेक र आफ्नो पढाइको कुरालाई अथवा आफ्नो नलेज र विवेकलाई चाहिँ ज्ञानलाई चाहिँ राम्रोसँग प्रयोग गरिएको छैन भन्ने कुरा चाहिँ हामीले यसबाट स्पष्ट रूपमा देख्छौँ। र त्यस्तै चाहिँ तपाईँको जस्तै पुलहरू जुन गाछन् अब अहिलेको घटनालाई मात्रै मानेर भएन कि ओभरअलमा हामीले हेर्दाखेरि देशैभरि हेर्ने भने अब पुलको हाइट चाहिँ कति राख्ने त भन्ने कुरा पनि एउटा छ नि। भनेपछि अब खोलामा चाहिँ उदाहरण लागि 100 वर्षको बाढी अथवा 200 वर्षको बाढीको हामीले इमाजिन गरेर यदि तपाईँले चाहिँ पुलको हाइट बनाउन सक्यो भने धेरै बाढीहरूबाट हुने क्षति जुन छ पुलमा हुने क्षति त्यसलाई चाहिँ हामीले बचाउन सक्छौँ नि। तर हामीले चाहिँ के हुन्छ भने थियोरिटिकली भन्दाखेरि चाहिँ यो सबै कुराहरू गरिन्छ भने जुन भनिरहेको छ फिल्डमा गएर अध्ययन गर्दाखेरि चाहिँ धेरै ठाउँमा यस्तो नभएको हामीले चाहिँ पाइरहेका छौँ। जस्तो पृथ्वी हाइमा चाहिँ सन् 1993 अलिकति पहिलाको कुरा हो, अहिले पनि खासै धेरै चेन्ज भएको छैन। माथि जति हाइवेमा चाहिँ धेरै पुलहरू बगाएको थियो 1993 जुन सेन्ट्रल नेपाल क्लाब बस भन्छ हामीले त्यो बेला चाहिँ धेरै पुलहरू बगेको थियो। हामीले चाहिँ हेर्दाखेरि के छ भने पुलको हाइट चाहिँ यति कम राखेको थियो होइन, त्यो कारणले गर्दाखेरि त्यो बाढीले चाहिँ लगेको भन्ने कुरा छ होइन। अब भनेपछि के छ भने हाम्रो जुन जति तपाईँले चाहिँ सतर्कता अप्नाएर जे जे प्यारामिटर्सहरू चाहिँ हामीले स्टडी गरेर अनि त्यसको आधारमा हामीले डिजाइन गर्नुपर्ने हो हाम्रो पूर्वाधार निर्माण गर्दाखेरि त्यो कुरामा चाहिँ हामी एकदम राम्रोसँग चाहिँ फलो गरेका छैनौँ भन्ने कुरा चाहिँ यसबाट
1: यसमा कतै न कतै हाम्रो इन्जिनियरिङ जुन शिक्षा छ यो शिक्षामा भएको कोर्स पनि हाम्रो भूगोल सुहाउँदो छैन कि अथवा उनीहरूलाई अध्ययन गर्दाखेरि हाम्रो भूगोल हाम्रोमा चाहिँ यही यस्तो किसिमको जोखिम हुन्छन् र यतिसम्मको चाहिँ बनाउनुपर्छ भन्ने छैन कि अथवा हाम्रो प्राविधिक जनशक्ति चाहिँ प्रशासन अथवा राजनीतिको पेसामा काम गर्छ कि के न के त होला त्यो नत्र त कम्तीमा ठुला त्यस्तो बाढी आउन सक्ने ठाउँमा बीचमा पिल्लर भएका पुलको सट्टा पिल्लर नभएको हुन्थ्यो होला अलिक उचाइ हुन्थ्यो होला।
0: पढाइको हिसाबमा चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो आफ्नै अनुभवमा पनि किनभने म इन्जिनियरहरूलाई पनि पढाउने ठाउँमा थिएँ पहिला भनौँ न, त्यो कारणले गर्दाखेरि र हामीले पनि त्यहाँ कोर्सहरू डिजाइन गर्दाखेरि त्यो गर्नुपर्छ भन्ने कुरा यस्ता कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने कुराहरू र उहाँले चाहिँ पढ्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डमा नि पढिरहेको कारणले कोर्सहरू चाहिँ मिलोज पनि भएको कारणले र फिल्डलाई चाहिँ स्टडी गर्ने कुराहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि पढ्दाखेरिको कुरामा चाहिँ मलाई त्यति साह्रो कमजोरी नहोला जस्तो लाग्छ। अफकोर्स त्यसमा चाहिँ यस्ता घटनाहरूलाई चाहिँ हामीले के गर्छ नि जस्तो केस स्टडीको रूपमा राखेर अनि हामीले चाहिँ कुनै विद्यार्थीहरूले प्रोजेक्ट वर्क गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ के छ भने यस्ता घटनाहरूको बारेमा प्रोजेक्ट वर्क गर्न लगाएर अनि त्यसपछि उहाँहरूलाई चाहिँ सजग गराउनेलाई यस्तो हुनसक्छ भन्ने कुरामा चाहिँ अझै बढी सजग गराउने चाहिँ हामीले गर्न सक्छौँ एउटा पाटो छ। त्यसमा सुधार गर्नु पर्दैन भनेर चाहिँ होइन, त्यसलाई सुधार गर्नुपर्छ तर यो नहुनुमा चाहिँ मुख्य कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्दैन। या मुख्य कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलेदेखिकै चलन भनेको चाहिँ हामीले काम गर्दै जान्छौँ अनि त्यसपछि अघिल्लो वर्ष अर्कोले गरेको हुन्छ अनि त्यसलाई हामी फलो गर्दै जान्छौँ होइन, कन्टिन्यू गर्दै जान्छौँ होइन। त्यो कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले आफ्नो विवेक अथवा आफूले चाहिँ नयाँ कुराहरू चाहिँ हामीले खासै गर्नलाई अलि भनौँ न तत्पर नहुने अगाडि नगर्ने पहिला जे गरेर त्यो अनुसारले गर्दाखेरि सजिलो हुने भयो। त्यस कारणले गर्दाखेरि होइन यसबाट यस्तो चेन्ज हामीले परिवर्तन गर्यो भने त्यसबाट यसको रिजल्ट चाहिँ राम्रो होला भन्ने कुरामा चाहिँ हामी नलागेको हो कि जस्तो चाहिँ एउटा मलाई चाहिँ लाग्छ। र अर्को भनेको नीति निर्माणमा चाहिँ कमजोरी पक्कै पनि छ, नीति निर्माणमा चाहिँ सही प्राविधिकहरू नीति निर्माण गर्ने ठाउँमा चाहिँ छैनन् भन्ने कुरामा चाहिँ म चाहिँ प्रश्न छु। अहिले मैले यहाँलाई भूगर्भविदको एउटा कुरा गरेँ भने किनभने भूगर्भविद भनेपछि अहिलेलाई के मात्रै भन्नु भएन भने भूगर्भ उनीहरूले जानेछन् मात्रै भन्नु भएन कि अहिले जति घटना घटिरहेको छ यो विपदका घटनाहरू भइरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि तिनीहरूको चाहिँ ज्ञानलाई चाहिँ प्रयोग गर्ने भन्न खोजेको र त्यो सँगसँगै ढुङ्गामा गिटी बाल्दादेखि हाम्रो देशमा त धेरै कुरा छ नि त, कन्स्ट्रक्सन मेटेरियल भनिरहेको छ, निर्माण सामग्रीको कुरा भनिरहेको छौँ होइन, अनि त्यो सबै कुराहरूलाई पनि समग्र रूपमा चाहिँ उहाँहरूको ज्ञानलाई प्रयोग गर्न नसकेको भन्ने भएको अवस्थामा चाहिँ यो कुराहरूलाई चाहिँ पोलिसीमा चाहिँ कमजोरी भएको चाहिँ देखिन्छ।
1: पछिल्लो समयमा यो नदी करिडोरबाट ठूला ठूला सड़क बनाउने क्रम चाहिँ होड चलेको छ र पछिल्लो समयमा अझै मध्य पहाड हुँदै माथिल्लो पहाड़सम्म पनि नदी करिडोरबाट बाटो खोल्ने कुरामा चाहिँ हाम्रो विशेष गरी राजनीतिक कर्मीहरूले चाहिँ एकदमै ठूलो सपना बाँडेको पाइन्छ। भनौँ मानव मदत कोशीको तिरैतिर करिडोर खोलेर माथि सगरमाथाको छेउछाउसम्म ठूलो सड़क पुगिन्छ, तराईबाट एकैछिनमा पुगिन्छ भन्ने किसिमका आश्वासनहरू बढी बाँडेको पाइन्छ। अब त्यस्ता किसिमको

0: कुराहरूलाई अब यी घटनाक्रमहरूबाट के सिक्नु पर्ला र हामीले सड़क बनाउँदा विशेष कस्तो ठाउँ रोज्नु पर्ला?
1: हजुर, अब विशेष गरी सड़क बनाउँदाखेरिको मुख्य कुरा भनेको चाहिँ हामीले के दिगोपन भनेर हामीले भन्छौँ होइन, अनि त्यो दिगोपनको लागि चाहिँ अब अहिलेका घटनाले के देखाइरहेको छ भने खोलाको नजिक सड़कहरू ल्याएको छौँ त्यो लेभलको चाहिँ सुरक्षित होइन भन्ने कुरा चाहिँ देखाइरहेको छ। त्यसको मतलब चाहिँ कुनै पनि ठाउँमा हामीले खोलाको नजिकबाट सड़कै लानु हुँदैन भनेको चाहिँ होइन, तर हामी त्यसको लागि चाहिँ के छ भने खोलाको डाइनामिजम हामीले भन्छौँ, खोला चाहिँ कतिको डाइनामिक छ अथवा उसको चाहिँ कटान गर्ने क्यापेसिटी के छ, बाढीबाट आएका गिरगानहरू थुप्रिने क्रम कस्तो छ, अथवा ऊ चाहिँ शान्त खालको खोला छ अथवा के छ भने त्यो खालको कुराहरूलाई हामीले स्टडी नगरिकन र त्यो खोलाको छेउमा भएको जमिन कहिले बन्यो अथवा कसरी बन्यो र त्यहाँ चाहिँ तपाईँको त्यो जुन डिस्कोहरू त्यहाँ भएको हुनसक्छ त्यो कुनै बेलाको चाहिँ बगर थियो होला अथवा थिएन होला अथवा पहाडबाट माथिबाट खसेको जुन पहिरो छ पहिरोको नजिक त्यहाँ थुप्रिएर त्यो बनेको होला कि भन्ने कुरा जुन छ कसरी त्यो बन्यो होला भन्ने कुराको वास्तै नगरिकन जहाँ पनि खोलाको छेउ भेटेपछि खोलाको छेउबाट पहिरो के अरे यो सडकहरू लाने त्यो क्रममा त हामीले रोक्नुपर्छ, यसले पनि पाठ सिकाएकै छ हामीलाई। र अर्को भनेको चाहिँ हामीलाई के छ भने जथाभावी पहाड चाहिँ काटेर सड़क बनाउनु पनि भएन र त्यो ठाउँमा चाहिँ उचित प्रविधि प्रयोग गर्नु पर्यो। उदाहरणको लागि चाहिँ हामीले भौगर्भिक हिसाबले संवेदनशील छ र भविष्यमा पहिरो जाने सम्भावना बढी छ भने हामीले पत्ता लगायौँ भने त्यो ठाउँमा चाहिँ कमसेकम पनि हामी के छ भने सबै सड़कको तपाईँको सञ्जालभरि अथवा त्यसको चाहिँ स्ट्रेचभरि नै हामीले त्यही गर्नुपर्छ भनेको छैन, तर त्यस्तो क्रिटिकल ठाउँमा चाहिँ हामीले के गर्ने भन्दाखेरि टनलहरू सुरुङमार्गहरू हामीले बनाउने सट्टा रूपमा सुरुङमार्ग बनाउने अथवा हामीले भाडाट भन्छौँ होइन ठूल्ठूला पुलहरू बनाउन सक्ने अवस्था के छ भन्ने त्यसको बारेमा पनि हेर्ने होइन त्यो कुरा गर्न सक्यौँ भने चाहिँ अनि के हुन्छ भने हाम्रो प्रविधि पनि अलि अगाडि बढ्छ र अहिले जुन एडक बेसिसमा हामीले काम गरिरहेछौँ त्यसबाट जुन घटनाहरू घटिरहेछ र त्यसले जति क्षति गरिरहेछ त्यसबाट चाहिँ हामीले क्षतिलाई न्यूनीकरण गर्न पनि सहज हुन्छ। मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब हामी चाहिँ बिरामी भएर डाक्टरकोमा जानुभन्दा पहिला नै बिरामी नै नहुने होइन हिसाबले हामीले सोच्नु पर्यो नि त, सकेसम्म त गर्नु पर्यो नि होइन, अब सक्दै नसकिने केही पनि उपाय नलाग्ने बेलामा त के लाग्दैन, तर सकेसम्म चाहिँ हामीले यस्तो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: अघि पनि तपाईँले जोड्नुभयो जस्तो सड़क पुल अथवा त्यहाँ कुनै आयोजनाहरू बन्न थालेपछि मान्छेहरू त्यहाँ आमदानीको लोभमा त्यहाँ छेउमा जाने बस्ने कुराहरू निकै भएको छ, त्यसँगसँगै सड़क बनेको ठाउँमा पहुँचको हिसाबले पनि सजिलो हुन्छ, भोलि कतै फुटो जान सजिलो हुन्छ भनेर बेसी तिरेर छरेर घर बनाउने क्रम पहाड़ी क्षेत्रमा निकै चलेको छ। अब यो क्रमलाई घटाउनको लागि यी जोखिमहरू त देखिए हाम्रो घटाउनको लागि कस कसले के गर्नु पर्ला?
1: हजुर, अब यो जोखिम घटाउनको लागि चाहिँ यो खासमा भन्दाखेरि विशेष गरी हामीले विपदको जुन कुरा गर्छौँ त्यो भनेको चाहिँ इन्डिभिजुअल हाम्रो व्यक्तिदेखि लिएर अनि हाम्रा सरकारी निकायहरू अथवा सरकार होइन सबै नै यसमा सम्बन्धित हुन्छन् र विज्ञहरू सबै नै सम्बन्धित हुनुपर्ने हुन्छ र मुख्यतया चाहिँ अब पहाड़ी भागमा जुन पछिल्लो टाइममा यस्ता घटनाहरू घटिरहेको छन् भने हामी नागरिकहरूमै सुरुमा चाहिँ आफ्नै घर वरिपरि के भइरहेको छ भन्ने कुराको चाहिँ मा चाहिँ चनाखो हुनुपर्ने देखियो। उदाहरणको लागि चाहिँ कुनै बेला ठूलो पहिरो गएको थियो भने त्यो पहिरो गएको ठाउँमा फेरि पहिरो गर्न सक्ने सम्भावना हुने कारणले गर्दाखेरि जस्तो अहिले बर्खा छ अथवा कुनै भुइँचालो गएको छ भने त्यसपछि हाम्रो जमिनमा के भएछ के परिवर्तन भएको छ त भनेर हामीले नै निगरानी गर्न जरुरी हुन्छ, अनि त्यो निगरानी गरिसकेपछि हामीले जे देख्छौँ त्यहाँ केही चाहिँ के नयाँ कुराहरू हामीले देख्छौँ त्यो चाहिँ संकेतहरू हामीले देख्छौँ भने उदाहरणको लागि चाहिँ तपाईँको चिराहरू परेको हुनसक्छ खाल्डोहरू परेको हुनसक्छ अथवा चाहिँ पहाड़हरू कुप्रेर बसेका हुनसक्छन् होइन, अथवा खोलाले बहाव चेन्ज गर्यो तलबाट बहाव परिवर्तन गर्यो खोला चाहिँ पहिला सिधा भएको खोला चाहिँ अहिले घुमिरहेको छ होइन हाम्रो बस्तीको मुनितिरबाट खोला घुमिरहेको छ भनेपछि के छ भने यी सबैले के गर्छ भने भविष्यमा चाहिँ यसले यस्तै खालको घटनाहरू ल्याउन सक्छ अथवा जमिनलाई चाहिँ अस्थिर बनाइदिन सक्छ र त्यसपछि चाहिँ के हुन्छ भने यसबाट अहिले देखिएका घटनाहरू यता खाला विपदका घटनाहरू घट्न सक्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसकारण चाहिँ सबैमा ठाउँमा बस्ने मान्छेहरूले बस्ती बस्तीमा बस्ने मान्छेहरूले आफै नै जागरूक भएर यो कुरा चाहिँ मोनिटर गरिदिने गर्नुपर्ने एउटा देखिन्छ र त्यो भइसकेपछि उहाँहरूले रिपोर्टिङ गर्नु पर्यो स्थानीय सरकारमा चाहिँ हामीले चाहिँ भनौँ रिपोर्टिङ गर्नु पर्यो र स्थानीय सरकारले उहाँहरूले आफूले सक्नुभयो उहाँहरूले त्यसको लागि होइन केही काम गर्नुपर्ने छ भने उहाँले गर्नु पर्यो होइन भने चाहिँ तपाईँले केन्द्र सरकार अथवा चाहिँ हाम्रो प्राधिकरणहरूसम्म चाहिँ उहाँहरूको अप्रोच ल्याएर त्यो ठाउँमा चाहिँ उहाँले काम गरिदिनु पर्यो एउटा भनेको चाहिँ यो पाटो भयो भने दोस्रो पाटो भनेको चाहिँ हाम्रो विकास निर्माणका हामीले भर्खर पनि कुरा गरेका छौँ जथाभावी हामीले गाउँतिर चाहिँ पहाड़लाई काट्दै सड़क बनाउने कामलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ देखिन्छ। यदि हामीले त्यो गर्यौँ भने चाहिँ के हुन्छ भने हामीले उदाहरणको लागि हामी के चाहन्छौँ भने हामी मान्छे सबैको स्वभाव हो मेरो घर नजिकै बाटो जाओस् सो द्याट मलाई चाहिँ के छ भन्दाखेरि त्यो बाटो सड़कसम्म जानलाई होइन आवाज जावत गर्नलाई मलाई सजिलो होस् भन्ने हामीले हाम्रो त्यस्तो छ हाम्रो सोचाइ त्यस्तो हुन्छ तर त्यसले के गर्छ भने भविष्यमा चाहिँ यस्तो घटनाहरू ल्याउन सक्छ भन्ने कुरा त हामीले धेरै देखेका पनि छौँ होइन कति ठाउँमा चाहिँ तपाईँले सडक खन्दै जानुभयो आफ्नो घरको नजिकबाट सडक लगाइदियो भन्नुहुन्छ अनि सडकबाट त्यसरी लैरहेको छ भने आफ्नो घर नै फेरि जोखिममा होइन पहिरो परेको चाहिँ हामीले धेरै देखिरहेका छौँ भनेपछि त्यो तरिकाबाट विकास गरेर भएन तरिकाबाट विकास गर्ने चाहिँ के हो त भन्दाखेरि कसको घरबाट अथवा कसको कहाँबाट चाहिँ नजिकबाट सडकहरू लाने हो भन्दा पनि कताबाट लाँदाखेरि एउटा भनेको हामीले के भन्छ कस्ट इफेक्टिभ हुन्छ पनि भन्छौँ र अर्को भनेको दिगो हुन्छ र त्यसले चाहिँ वातावरणलाई पनि असर गर्दैन अथवा कम असर गर्छ भन्ने कुरा त हामीले हेर्नु पर्यो नि त अनि त्यो तरिकाबाट हामीले विकास निर्माण काम पनि त्यसरी हामीले गर्नुपर्ने देखिन्छ भने अब केन्द्रमा चाहिँ जुन विपद प्राधिकरण छ विपद प्राधिकरणले चाहिँ एउटा कंक्रिट खालको पोलिसी चाहिँ बनाइदिनुपर्छ जस्तो लाग्छ होइन किन भन्दाखेरि जति यस्ता घटना घटिसक्यो अब चाहिँ घटना घट्छ त्यसपछि रेस्पोन्स गर्ने मात्रै हाम्रो काम त होइन हामीले के छ भने यस्ता घटना भविष्यमा नहोस् भन्नु त तिर त लाग्नै पर्यो होइन अब अहिले तत्कालको लागि त्यतातिर लाग्यो भने कुनै त्यस्ता के अरे तपाईँको विभागहरू हुन्छ उहाँको संरचनाभित्र राख्न पर्यो जुन विभागहरूले के गर्छ भने निरन्तर त्यो चाहिँ यस्ता खालको अध्ययन र यो निगरानी होइन त्यसपछि पोलिसी त्यो अनुसारका पोलिसीहरू हामीले बनाउनु पर्यो भनेपछि अध्ययन हुन्छ अध्ययनबाट एउटा निचोड आउँछ अनि त्यो निचोडलाई चाहिँ हामीले इम्प्लिमेन्टेशन गर्न सक्ने हिसाबले चाहिँ हामीले के भयो त्यो अनुसारको पोलिसी अथवा नीतिहरू बनाइदिनु पर्यो अनि त्यो काम चाहिँ यहाँबाट केन्द्रबाट हामीले अहिलेको लागि कोर्डिनेसन गर्ने जिम्मा उसको भएको कारणले मैले विपद प्राधिकरण भने उहाँसँग सहकार्य गर्नेहरू अरू संस्था पनि होलान् तर के छ भने उहाँले चाहिँ मेन लिड लिइदिनु पर्यो अनि त्यो लिइदिइसकेपछि के हुन्छ भन्दाखेरि स्थानीय तहलाई पनि अलिकति सपोर्ट गर्नु उहाँले सपोर्ट गर्न सक्नुहुन्छ भने अब स्थानीय तहमा नै समस्या चाहिँ अहिले के भएको छ भन्दाखेरि एउटा भनेको चाहिँ आवश्यक प्राविधिकहरू उहाँसँग हुनु र विशेष गरी विपदको लागि हेरिदिने त कोही पनि हुनुहुन्न अनि त्यो कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति प्राविधिकहरूको पनि एउटा जोड गरिदिने कुरा र अर्को भनेको चाहिँ तपाईँको उहाँलाई बजेटिङको हिसाबले भनौँ न फिनेन्सियल हिसाबले पनि यो सेक्टरको लागि चाहिँ भनेर केही न केही हामीले चाहिँ बजेटमा अलिकति पुनर्विचार गर्नुपर्ने कुराहरू हामीले देख्छौँ अनि यो समग्र रूपमा यसरी व्यक्ति त्यसपछि समुदाय अनि त्यसपछि हाम्रो स्थानीय सरकार र त्यसपछि प्रदेश पनि छ बीचमा ब्रिजको काम गर्न सक्ला अनि त्यसपछि संघीय सरकार र विपद प्राधिकरण जुन मुख्य उसले चाहिँ कोर्डिनेसनको काम गर्नुपर्ने हुन्छ र नीति निर्माण गर्नुपर्ने हुन्छ उहाँले यसरी मिलेर काम गरियो भने र अब अफकोर्स त्यहाँ नीति निर्माण गर्दाखेरि भनौँ न जस्तो विज्ञहरू हुन सक्छन् जस्तो हामी जस्ता मान्छेले के अध्ययन गरेका छौँ भने त्यो अध्ययनको पाटोलाई पनि समेटेर अनि त्यसपछि उहाँहरू पनि राय सुझाव लिएर अनि त्यसपछि नीतिहरू त्यो अनुसारले बनाउन सकियो भने चाहिँ भविष्यको लागि चाहिँ हामी कमसेकम तयारी हुन्छौँ अहिले नै सबै काम गर्न सकिन्छ भन्ने छैन तर हामीले बाटो बनाउँदै गयो भने बाटोलाई सुधार गर्दै जान्छ
0: यही कुरालाई जोड्दै गर्दाखेरि तपाईँले भनिहाल्नुभयो घटना भइसकेपछि उद्धार राहतमा चाहिँ तदारुकता देखिएको छ पछिल्लो समयमा यो कुराले हामीले जोड्दा धेरै टाढा पनि जानु पर्ने 2012 सालको भूकम्पभन्दा पछाडिको कुरालाई मात्रै हेर्दा त्यसभन्दा पछाडि चाहिँ हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ गर्नुपर्छ भनेर तपाईँ विज्ञले बारम्बार भन्नुभयो सञ्चार माध्यममा त्यस्ता कुरा उठिरहेका छन् तर अहिले पनि खोलाकीसम्म गएर घर बनाउनेदेखि लिएर भूकम्प प्रतिरोधी घर बनाउने जुन मापदण्ड छ त्यस्ता मापदण्डहरू त्यति धेरै वास्ता नगरेको कुराहरू धेरै छन् हाम्रो सामाजिक संरचना हाम्रो भूगोलै त्यस्तै छ कि हाम्रो नेतृत्वले त्यति धेरै नचाहेको
1: हजुर अब यस्तो चाहिँ छ हामीले भन्दाखेरि के भन्छौँ इन्स्टिट्युसनल मेमोरी भन्छौँ होइन पहिलाका घटनाहरूबाट पाठ सिक्ने एकछिन अगाडि हामीले कुरा गरिरहेको थियौँ पाठ सिक्ने भनेर चाहिँ के छ भने जति बेला घटना घट्छ त्यो तात्तातै हुँदाखेरि चाहिँ मान्छेलाई अलिकति जागरूक बनाउने व्यक्तिदेखि लिएर होइन नीति निर्मातादेखि लिएर सरकारदेखि लिएर होइन राज्यका सबै संरचनाहरू चाहिँ ओहो यस्तो रहेछ भन्ने खालको त्यसमा चाहिँ जाने होइन अनि त्यसपछि के हुन्छ भने बिस्तारै बिर्सिन जाने हाम्रो चाहिँ एकदमै बानी नै छ यो चाहिँ होइन अनि यो बानी चाहिँ के छ भने व्यक्तिमा मात्रै छैन यो व्यक्ति राज्य होइन यसका निकायहरू अनि यसका संरचनाहरू नीति निर्माताहरू अब इभन कति केसमा चाहिँ के छ भने विज्ञहरू र कति ठाउँमा चाहिँ के हुन्छ विज्ञहरू पनि बाहेक भइदिने होइन उदाहरणको लागि चाहिँ अब आफ्नो जुन विधा छ त्यो विधालाई चाहिँ प्रायोरिटाइज गरिदिने अरू विधाहरू चाहिँ खासै होइन मायस गरिदिने अब यस्ता कुराहरू जुन छ नि त्यो भनेको त यो विपद व्यवस्थापन अथवा विपदको जोखिमलाई न्यूनीकरण गर्ने भनेको चाहिँ कुनै एउटा विषयको मात्रै कुरा होइन यो त के छ भने मल्टी सेक्टरल कुरा हो र धेरै मान्छेहरूको ज्ञानको चाहिँ यसमा चाहिँ आवश्यकता पर्छ भनेपछि धेरै क्षेत्रका मान्छेहरूको विज्ञहरूको राय पनि हामीले लिनुपर्ने हुन्छ भने सरकारी संरचना पनि कुनै एउटा संस्थाले मात्रै यसलाई गर्न सक्छ भन्ने पनि छैन त्यस कारणले गर्दाखेरि अहिले पनि मैले भने विपद प्राधिकरणले भने त उसले कोर्डिनेसन गर्ने हो र कस्ता कस्ता मानिसहरूले कहाँ कहाँ चाहिँ यस्तो कामहरू गरिरहनु भएको छ अध्ययनहरू गरिरहनु भएको छ अथवा चाहिँ योसँग रिलेटेड कामहरू गर्नुहुन्छ र उहाँको एक्टिभिटीले चाहिँ हाम्रो चाहिँ विपदलाई चाहिँ बढावा गर्छ अथवा त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्छ भन्ने कुराहरू जुन चाहिँ उहाँले हेर्नुपर्ने हो र उहाँले कोर्डिनेसन गर्नुपर्ने हो अथवा संयोजन गर्नुपर्ने हो त्यो कुराहरू उहाँले गर्दाखेरि चाहिँ यस्ता उसबाट चाहिँ के हुन्छ नि घटनाहरूबाट हामीले चाहिँ पाठ सिक्दै त्यसलाई अगाडि बढाउँदै जाने हो। उदाहरणलाई चाहिँ अब यी घटनाहरूबाट अब हामी अर्को वर्ष भनौँ अब यो चाहिँ मनसुन त भनौँ न सकियो यो वर्षलाई भनेपछि अब अर्को वर्षलाई हामी जुन बाँकी रहेका आठ महिना छ नि यो चार महिना सकियो बर्खाको सकियो भने अब आठ महिना चाहिँ हामीले के काम गर्छौँ त भन्ने कुरा र हामीले चाहिँ पहिलाका घटनाहरूलाई राखेर यादमा राखेर त्यसको आधारमा त्यसले दिएको हामीलाई लेसन्सहरू जुन हुन्छ पाठहरू हुन्छ त्यो पाठलाई चाहिँ समाहित गरेर हामीले नीति बनाउँछौँ कि हामी पहिलाकै हिसाबले फेरि के छ भन्दाखेरि उयो कपी पेस्ट हुन्छ नि हाम्रो त धेरै जस्तो चाहिँ के छ भने कपी पेस्टको योजनाहरू बनाउने भने के भने कपी पेस्टमा चाहिँ तपाईँलाई मेहनत गर्नु परेन होइन त्यो खालको गऱ्यौँ भने त फेरि के हुन्छ भने यो त दोहोरिने कुरा भइहाल्यो भनेपछि के हुन्छ भने यो त भित्रैदेखि काम गर्न नखोजेको परिपाटी देखिन्छ नि अहिले उदाहरणलाई चाहिँ मान्छेहरूको ज्यान गयो उहाँहरूको चाहिँ के हाम्रो इन्फ्रास्ट्रक्चर पनि लस भयो अनि त्यो कारणले गर्दाखेरि अलिकति लागेको जस्तो देखिने तर भित्री रूपमा नलागेको देखिने भयो नि त त्यस कारणले गर्दाखेरि सबै तत्त्व ठाउँमा भएका व्यक्ति समुदाय त्यसपछि सरकार सरकारी निकाय सबैले चाहिँ आफूले गर्नुपर्ने कामहरू यसबाट पाठ सिक्दै गर्न सकियो भने चाहिँ अनि त्यसपछि के हुन्छ सुधार हुन्छ होइन भने चाहिँ यहाँले राम्रोसँग जुन गर्नुभएको थियो हामीले धेरै भनिरहेको पनि कुरा हो बतासाको भुइँचालोमा को बेलामा के थियो भन्दाखेरि तपाईँको घर बनाउँदाखेरि चाहिँ मान्छेहरूले के थियो भने पिल्लर हालिसकेको घरलाई पनि अब भुइँचालो प्रतिरोधक अथवा प्रतिरोधक त हुँदैन त्यही पनि भुइँचालोबाट बिग्री नहाल्ने अथवा त्यतिको भुइँचालो आउँदा ठेक्न सक्ने खालको बनाउनु पर्छ भनेको पिल्लरै उठाएर चाहिँ तपाईँको त्यसको डबल साइजको पिल्लर हाल्ने अन्त बिम पनि त्यो अनुसारले हाल्ने होइन त्यस्तो चाहिँ परिपाटी चलाएको थियो भने त्यतिखेरै थियो तर पछि हुँदै गएपछि त अहिले त फेरि के उही पहिलाकै ठाउँमा आइसकियो भनेपछि यो कुरामा चाहिँ यहाँले एकदम राम्रोसँग भन्नुभयो त्यो कुरामा चाहिँ इन्स्टिट्युसनल मेमोरीको कुरा र यस्ता घटनाहरूबाट पाठ सिकेर हामीले चाहिँ नीति त्यो अनुसारले बनाउने कुरामा चाहिँ हामी धेरै पछाडि छौँ यसलाई चाहिँ हामी सुधार गर्नु
0: हामी कार्यक्रममा भूगर्भ विज्ञ डाक्टर सुबोध ढकालसँग कुराकानी गरेका छौँ। हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ र अन्तिममा हामीले अघि छलफल गरेकै विषयमा अलिकति जोड दिएर छोटोमा भनौँ हामी सामान्यतया बाढी भन्न साथ चाहिँ यो अत्यधिक वर्षालाई बढी दोष दिन्छौँ अथवा भनौँ अत्यधिक वर्षा भइसकेपछि बाढीको जोखिम छ भन्छौँ तर भूगर्भ नजरमा चाहिँ वर्षा नदी पहाड़को भित्री बनोट यी सबै बीच कस्तो सम्बन्ध हुन्छ तपाईँहरूको नजरमा
1: हजुर अब यसमा चाहिँ के छ भने भूभागको हिसाबमा कुरा गर्दाखेरि अहिले भौगोलिक बनोट त अब हाम्रो के छ भने अहिले पनि हामीले भने हिमाल बन्ने प्रक्रिया चालू छ भनिरहेका छौँ तर भित्र चाहिँ हाम्रो जमिनभित्र जे छ त्यो चाहिँ बनिसकेका कुरा हो तर त्यसलाई चाहिँ पानी यहाँले भन्नुभयो जस्तै पानी बरफ अथवा हिउँले र हाम्रो वातावरणले चाहिँ भनौँ न प्रतिक्रिया दिइरहेको छ होइन तिमीहरूले चाहिँ के असर गरिरहेको छ भन्ने चाहिँ मुख्य कुरा हुन्छ त्यो कारणले गर्दाखेरि अहिलेको बाढी यतापट्टि के हुन्छ भन्दाखेरि भोटे कोसीको पनि र बुढी गण्डी पनि हामीले हेऱ्यौँ भने यो सामान्य बाढी त होइन धेरै पानी परेर आएको बाढी पनि होइन यो होइन त्यो कारणले गर्दाखेरि के छ भने यो त जमिन तपाईँको अस्थिर बनेर अनि आएको बाढी हो नि त त्यो कारणले गर्दाखेरि यसको मेन सोर्स भनेको चाहिँ के छ भने जमिन छ अथवा जमिनमा भएको तपाईँको चाहिँ बरफहरू छन् अथवा हिउँहरू छन् र त्यहाँ पर्ने पानी छ त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ के हो त भन्दाखेरि आकाशबाट पर्ने सिधा पानी भनेको रेगुलर रूपमा चाहिँ जुन खोलामा बाढी आउँछ त्यो चाहिँ रेगुलर कुरा हुन सक्छ तर यो जस्तो अहिलेका घटनाहरू जस्तो भनेर चाहिँ यो रोल चाहिँ बाढी आउनुमा मुख्य रोल चाहिँ के को आयो भन्दाखेरि जमिनको आयो क्या अनि त्यो कारणले गर्दाखेरि जमिनको चाहिँ तपाईँको बनोट त जमिनको चाहिँ पानी अथवा बरफले कसरी रियाक्सन दिइरहेको छ प्रतिक्रिया के दिइरहेको छ भन्ने कुरा र त्यसको इन्डिकेटर अथवा त्यो संकेतहरू जुन हुन्छ हाम्रो चट्टानमा आउने संकेतहरू अथवा माटोमा आउने संकेतहरू जुन छ त्यसलाई हामीले राम्रोसँग पढ्न जान्ने कुरा पढ्न पर्ने कुरा र त्यसपछि चाहिँ यो ठाउँमा यस्ता घटनाहरू घट्यो भने तल्लो तटमा उपल्लो तटमा यस्ता घटना घट्दाखेरि तल्लो तटमा चाहिँ कहाँसम्म र कति लेभलसम्मको चाहिँ तपाईँको असर गर्न सक्छ भन्ने कुराहरू यी सबै कुराहरूलाई चाहिँ हामीले के छ भने एकीकृत रूपमा हामीले अपस्ट्रिम मिड स्ट्रिम र डाउन स्ट्रिम भन्छौँ अथवा उपल्लो तट बीचको तट र पल्लो तट यो तिनै क्षेत्रमा चाहिँ तपाईँको के हुन्छ भने जोखिम मूल्याङ्कन हामीले चाहिँ इन्टिग्रेटेड रूपमा अथवा एकीकृत रूपमा हामीले गर्न जरुरी देखिन्छ र के होइन भन्दाखेरि सोर्स एरियामा अथवा इनिसिएसन जहाँबाट सुरु भएको छ त्यो ठाउँमा चाहिँ हामीले भौगोलिक अध्ययन गर्न पर्यो अथवा हिउँको अध्ययन गर्नु पर्यो बरफको अध्ययन गर्नु पर्यो खोलाको नेचर अथवा खोलाको ग्रेडिट हेर्नु पर्यो अनि तल चाहिँ गर्नै परेन भन्ने कुरा चाहिँ होइन फेरि होइन माथि मात्रै गएर पनि भएन त्यस कारणले गर्दा के हुन्छ भने परिपाटी चाहिँ के हुनु भएन भन्दाखेरि तल जहाँ असर पर्छ जस्तो उदाहरणलाई हामीले तराईतिर भन्यौँ अथवा फ्ल्याटल्यान्डमा भन्यो भने त्यो एरियामा चाहिँ असर पर्छ त्यस त्यस कारणले यत्रो बाढी आउँदाखेरि पनि बाढीले असर नगर्ने खालको म समस्यामा बनाउँछु भनिदिने अनि उपल्लो तटमा चाहिँ जहाँ चाहिँ सुरुवात हुन्छ जहाँ चाहिँ कारण छ त्यो कारणको ठाउँमा चाहिँ हामीले केही पनि काम नगर्ने अथवा अहिले भनेको त्यो जमिनको स्थिति के छ यिनीहरूले पानी अथवा हिउँ बरफसँग के रियाक्सन गरिरहेका छन् होइन त्यसको चाहिँ इन्डिकेट इन्डिकेटर के छ भन्ने हिसाब गरेनौँ भने चाहिँ यो के हुन्छ भने यस्ता घटनाहरूले बाट हामी चाहिँ एकदमै क्षतिलाई न्यूनीकरण गर्न सक्दैनौँ। त्यस कारण यो भनेको एकीकृत रूपमा चाहिँ हामीले अध्ययन गर्न जरुरी छ भन्ने कुरा चाहिँ अहिले पाठ पठाएको कारणले गर्दाखेरि यसलाई सामान्य बाढी मात्रै नमानौ, आकाशबाट पानी परेर आएको बाढी मात्रै नभइकन यो चाहिँ भूगर्भलाई कमजोर बनाएर बन्दै गरेको प्रक्रिया र त्यसबाट बनिसकेपछिको उपज हो यो लेभलको बाढी आउन चाहिँ भन्ने कुरा चाहिँ हामीले बुझौँ भन्ने।
0: अब कार्यक्रमबाट जाँदै गर्दाखेरि तपाईँले सामान्य सन्दर्भमा भन्नुभएको छ, विपद बुझ्न अब वर्षा र नदी मात्र होइन पहाड़को भूगर्भ पनि बुझ्न पर्छ भन्नुभएको छ, यस्तै भनिन्छ अहिले। यसको लागि राज्यको नीति र हाम्रो सोचाइमा के परिवर्तन ल्याउनुपर्छ?
1: हजुर, अब यसमा चाहिँ के छ भने यो जति पनि हाम्रो यो जमिनहरू छ त्यो जमिनको चाहिँ स्थिरताको लागि अध्ययन एउटा एक लेभलको अध्ययन त्यो पनि एकीकृत अध्ययन अहिले भने जस्तै गर्नु जरुरी छ र त्यो सँगै यसलाई एकचोटि अध्ययन गरेर छोडिन भएन, यसलाई चाहिँ निरन्तर निगरानी गर्नु पर्यो। किन भन्दाखेरि तपाईँले हाम्रो के चाहिँ अवस्था होइन भन्दाखेरि जस्तो खोलाको नजिक भएका सबै बस्तीहरूलाई अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था छैन, किनभने एउटा खोला बेसिनको मात्रै कुरा होइन कि धेरै ठाउँमा हामीले हेऱ्यौँ भने प्रक्रिया त यस्तै नै छ होइन, त्यो कारणले त्यो सबैलाई चाहिँ अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था अहिले नभएको कारणले गर्दाखेरि हामी के हुन्छ भने जोखिम पहिला स्थिरीकरण गर्नु पर्यो, कुन ठाउँ चाहिँ बढी जोखिममा छ त भन्ने पत्ता लागिसकेपछि त्यो जोखिममा भएका सबैलाई हटाइहाल्ने भन्ने कुरा पनि नहोला, त्यहाँ चाहिँ के हुन्छ भने कुन ठाउँबाट चाहिँ यस्ता घटनाहरू घट्न सक्छ सुरुवात हुन सक्छ भन्ने कुरा पत्ता लगाइसकेपछि त्यो स्थानहरू चाहिँ हामीले निरन्तर निगरानी गर्ने अथवा मोनिटरिङ हामीले भन्छौँ। मोनिटरिङ गरेपछि त्यो मोनिटरिङ गर्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि लै अब यो लेभलको चाहिँ घटना घट्न सक्ने सम्भावना छ भन्ने, जस्तो उदाहरणको लागि चाहिँ अहिले जमिन चाहिँ स्थिर छ केही भएको छैन तर तपाईँको दुई वर्षपछि जमिन चाहिँ तल सर्दैछ भन्ने हामीले पत्ता लगाउन सक्यौँ भने हामीलाई के थाहा हुन्छ भने ल यो जमिन सर्दैछ भनेपछि यो ठाउँमा त ठुलो पहिरो जान सक्छ भन्ने हामीलाई थाहा हुने भयो नि त, अनि त्यसपछि हामीले के गर्न सक्छौँ भने हाम्रो त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई अनि सुरक्षित स्थानमा लाने भन्ने कुरामा हामी जान सक्छौँ। त्यस कारणले गर्दा अब तर त्यो बीचमा हामीले के गर्नुपर्ने हो त भन्दाखेरि यो जोखिम बढी भएको ठाउँ एउटा पत्ता लगाउने हो र अर्को भनेको यदि त्यो ठाउँमा भएका मानिसहरू जोखिममा बढीमा हुनुहुन्छ भने उहाँलाई सार्न पर्यो भने कुन ठाउँमा सार्ने हो त भनेको सुरक्षित स्थान हामीले पहिला नै पत्ता लगाएर राख्नु पर्यो। उदाहरणलाई चाहिँ ल जमिन बग्न थाल्यो यहाँ चाहिँ परिधानी भयो भन्ने हामीलाई थाहा हुन्छ त्यो मोनिटरिङ गर्दाखेरि निगरानी गर्दाखेरि भनेपछि अब त्यो भन्ना साथ हामीले कहाँ लगाएर राख्ने त भनेपछि पहिला तयारी गर्नु पर्यो नि त, भनेपछि उहाँहरूलाई जुन ठाउँमा लाउन हामीले सक्ने हो त्यो ठाउँ सुरक्षित स्थान चाहिँ हामीले पहिला नै पत्ता लगाएर राख्न जरुरी भयो क्या। अनि त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि अनि जुन हाम्रो नीति बन्छन् त्यो नीतिमा चाहिँ यी खालका घटनाहरू लाई केन्द्रबिन्दुमा राखेर पूर्वाधार निर्माण अनि हाम्रो बस्ती निर्माण अब नयाँ बन्ने बस्तीहरू जुन छ बस्ती निर्माण अथवा बस्तीका जुन परिकल्पना हामीले गर्छौँ ती कल्पनाहरू अथवा मान्छेको बसाइ अथवा मान्छेको एक्टिभिटी हुन्छ बिजनेस एक्टिभिटी पनि हुन सक्छन् होइन ती सबैलाई चाहिँ त्योसँग मिल्दोजुल्दो खालका चाहिँ नीति हामीले बनाइदिने र त्यो नीतिलाई फेरि लगेर लागू त गर्नु पर्यो होइन, नीति मात्रै बनाइदियो भने लागू गर्ने यदि गर्यौँ भने चाहिँ के हुन्छ भने कमसेकम पनि अब फ्युचरमा अब भविष्यमा आउन सक्ने यस्ता घटनाबाट हामीले कमसेकम पनि मानवीय र भौतिक क्षतिलाई चाहिँ घटाउन सक्छौँ।
0: हुन्छ त, यहाँले एकदम महत्वपूर्ण समय दिनुभयो र यो पछिल्लो समयमा जोखिम बढ्दै गएको घटनाक्रम नै देखिएको यो विषय यसमा गर्नुपर्ने काम अवस्था बारेमा सरल रूपमा बुझाउनु भयो, यहाँलाई उज्यालो तर्फदेखि धन्यवाद।
1: हजुर धन्यवाद।
0: उहाँले त्यो भूगर्भविद डाक्टर सुबोध ढकाल उहाँ कृष्ण क्याम्पसका सह प्राध्यापक हुनुहुन्छ। अब भने आजको बढ़िदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौं। आजको बढ़िदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजिन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
1: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रिक्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
0: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि। तपाईँको फोनमा एग्रिक्युटरको फोन नम्बर 9854142982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रिक्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रिक्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
0: व्हाट्सएप नम्बर 9854142982 होइन त? अनि त्यसपछि?
1: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
0: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि भाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

शक्तिहरूमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37272 एसएमएस गर। स्मार्ट लकी सर्वचारमा सजिलो लाग्नेछन्।

0: Nie fakura, proszę to widziałem.
1: Yahoo Radio Network.
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions.

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापना यता 188,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरुघाटमा भेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साखफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरणलाई मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित। आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम T20मा श्रीलंका 8 विकेटले विजयी। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2,00,000 पुगेको छ। घटस्थापना यता हिजोसम्म 188,000 जनाले काठमाडौँ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरीकार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीकार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 188,000 जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन्। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़दै गएको छ। साथै 24,600 गाड़ीबाट 160,000 यात्रु भने काठमाडौँ उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप पनि बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरीकार्यालयका अनुसार नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तिमतिपले, साँखु, भक्तपुर र भट्टे डाँडा लगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढ़ेको हो। बूढ़ी गण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोरखा र धादिङ जोड्ने आरुघाटको मुख्य मोटरेवाल पक्की पुल बगाएपछि यातायात अवरूद्ध छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बूढ़ी गण्डकीमा आएको बाढ़ीले आरुघाट गाउँपालिकामा नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौडाबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरुघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनेर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको एक हप्ताभित्र बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ। आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरू हुँदैछ। बेलीब्रिज ढलानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ। पुलको 60 मिटर लामो ट्रस संरचना सुरक्षित रहेकोले त्यसमा थप भाग जोडेर बेलीब्रिज सञ्चालन गर्न लागि हो। सड़क खण्ड ठप पाउँदा गोर्खाको आरुघाट, धार्चे तथा चुनमुन्द्री गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। दशैंको चहल पहल बढ़दो छ। चाड़पर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धान्नुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीको ग्यास पनि साटफेल गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आईनिगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा भारत केन्द्रबाट फरक कम्पनीको ग्यास बिक्री वितरण गरिदिए आएको थियो। यसअघि पर्सि 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभयो। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न भनिसकेका छैनन्। उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाइ छ। गएको फागुनले त ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैं मनाउन धेरैजसो गाउँघर जाने भएकोले काठमाडौँ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ।
पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्तानमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज आठदेखि एघार गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर घिरच्याङ र दोवाको भीरकाटेमा 220 केबी क्षमताको डाना खुर्कुट प्रसारण लाइनको चारवटा टावर ढलाएको र लाइन चुडाएकोले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल डाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकोले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र एक दिन एक दुई घर भएका सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनु भएको छ। विद्युत आपूर्तिसँगै संचार अवरूद्ध संचार सेवा पनि संचालनमा आएको छ। म्याग्दीका 42 मेगावाट क्षमताको मिस्त्री खोला, 110 मेगावाटको निलगिरी, 6 मेगावाटको रेले खोला र 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजना पनि बन्द छन्। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। काठमाडौँ उपत्यका लगायत देशका अन्य धेरै जसो ठाउँमा पनि मौसम सफा नै रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ, तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा आज र भोलि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाँह लकी ड्रॉ कूपन अभी पाँह 3 वर्ष एसी एक चाल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बम्पर प्राइस में पाँह एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना बनी
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 MHz। अब थप खबरहरू सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेश सभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 को बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा 37,70,000,000,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेश सभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुन अघि नै विवाद चर्किएपछि त्यसैता प्रदेश सभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतिभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले भएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नवरात्रको चौथो दिन आज दशम घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी तथा अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशम घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ पनि गरिन्छ। उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सामदारे नामले चिनिने 20-25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो। कोशीटोप्पू वन्यजन्तु आरक्षबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मृत हात्ती 1 वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो। कोशीटोप्पू वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण अब विदेशको खबर। भारतको बिहारमा गंगा नदी पार गर्ने क्रममा भएको डुंगा दुर्घटनामा मानवीय क्षति भएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने मध्ये धेरै जसो बाल बालिका रहेका छन्। भारतीय संचार माध्यमका अनुसार गैराती 8:30 बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा धेरै चढ़ेको एउटा सानो डुंगा दुर्घटना भएको थियो। गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। अब खेल खबर। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजय भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। श्रीलंकाले 3 खेलको टी20 श्रृंखलाको अन्तिम खेल जितेको हो। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको थियो। चारभन्जीभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापना यता 1,88,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलुब्रिज जोडेर गाड़ी सञ्चालन गरिए। खाना पकाउने ग्यासको अभाव अझै हटेन। फरक सिलिण्डर साफको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरणलाई मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा

0: सुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा।

0: प्रत्येक दस वर्ष में राष्ट्रीय जनगणना गरिने व्यवस्था संविधान को कुन धारामा गरिएको छ?
1: धारा 265
0: भन्नुहुन्छ? हुन्छ, तपाईँको उत्तरलाई हामी लक गर्दैछौ। ऋषिरामजी, यसको सही उत्तर 265 नभएर चाहिँ धारा 281 रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु। प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति कसले गर्दछ? सर्वोच्च अदालत भन्नुहुन्छ? हुन्छ, तपाईँको उत्तरलाई हामी लक गर्दैछौ। ऋषिरामजी, सर्वोच्च अदालतले लगाएर चाहिँ राष्ट्रपतिले चाहिँ गर्ने गर्दछ है। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो प्युठानको साथी ऋषिरामजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रश्न भने साथी छुटिसक्नु भएको छ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा। स्वागत गरिहालौ, को हुनुहुन्छ, कहाँबाट? हेलो,
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? प्रेम प्रसाद भण्डारी बोल्दै हुनुहुन्छ। हुन्छ प्रेमजीको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला है। जिल्ला समन्वय समितिमा कम्तीमा कतिजना महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ? हजुर, पाँचजना भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। प्रेमजी, पाँचजना नभएर चाहिँ तीनजना रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न राखिहाल्छु। स्टेटेन ल्यान्ड भनेर कुन टापुलाई चिनिन्छ? स्टेटेन ल्यान्ड भनेर कुन टापुलाई चिनिन्छ? कुन टापु भन्नुभयो? हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। प्रेमजी, यसको सही उत्तर चाहिँ न्युजिल्यान्ड टापु रहेको छ है। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो उदयपुरको नभएर चाहिँ कटारीको साथी हुनुहुन्थ्यो प्रेमजी, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयास भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमको पहिला हामी छोटो विश्रामतर्फ मोडिने समय भने भइ सकेको छ र अहिले भने चाहिँ हामी कार्यक्रमको पहिला हामी छोटो विश्रामतर्फ मोडिने छौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
6: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैराम बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
7: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार

0: हामजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हेरेको नि म त। हामी स्थिति सँगै जाउँ।
1: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843349696 र 9861313472। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलु कुम्बु,
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ।

0: हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफेम 100.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ। विशेष गरी लक्की कार्यक्रम तपाईले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर आउने गर्दछौ र विशेष गरी तपाईहरूलाई हामी दुईवटा प्रश्नको प्रश्न चाहिँ हामी अनिवार्य रूपमा राख्नेछौ र दुईवटा प्रश्नको सही उत्तर मिलाउनु भयो भने चाहिँ तपाईहरूले लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र त्यसै गरी दुईवटा प्रश्नको प्रश्न मध्ये चाहिँ एउटाको मात्र सही उत्तर मिलाउनु भयो भने चाहिँ तपाईहरूले हामी वनस्वरूप तेस्रो प्रश्न पनि राख्नेछौ र तपाईहरूले त्यसको लागि चाहिँ कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ है। र तपाईहरूले निरन्तर कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्न सफल हुनुभयो भने चाहिँ हामी महिनाको अन्त्यमा चाहिँ लक्की ड्र गर्नेछौ र त्यसमा चाहिँ तपाईँहरू लक्की पर्सन पनि हुन सक्नुहुनेछ र तपाईँहरूलाई हामी पुरस्कार पनि प्रदान गर्नेछौ र त्यसको लागि चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्ने कोसिस गर्नुपर्ने हुन्छ र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नुपर्छ नै भन्ने पनि हुँदैन किनभने कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नु मात्रै ठूलो कुरा होइन र त्यसबाट हामीले चाहिँ धेरै कुरा सिक्ने चाहिँ ठूलो कुरा हो जस्तो लाग्छ किनभने हामी कतिपय साथीहरू त लोकसे आयोगको तयारी गर्दै हुनुहुन्छ र लोकसे आयोगतिर चासो दिँदै हुनुहुन्छ र त्यसै गरी विद्यार्थी भाइ बहिनीको लागि पनि निकै नै महत्वपूर्ण हुन्छ किनभने स्कूलमा धेरै हाजिरी जवाब प्रतियोगिताहरू भइरहेको हुन्छ र त्यस्तो अवस्थामा पनि तपाईँहरूले कार्यक्रम सुन्दै गयो भने चाहिँ तपाईँहरूलाई केही न केही जानकारी प्राप्त हुन सक्छ र केही न केही सिक्न सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीले राखेका प्रश्नहरू चाहिँ कापीमा नोट गर्दै जानु होला किनकि हामीले बिर्सेको खण्डमा चाहिँ फेरि पनि नोट गरिराख्यो भने चाहिँ हेर्न सकिन्छ त्यसकारण चाहिँ नोट गर्दै जानुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु र म केही प्रश्नलाई नै निरन्तरता दिन चाहन्छु किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन त्यसकारण चाहिँ म केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु। प्रश्न यस्तो रहेको छ प्रदेशको मन्त्रीले को समक्ष पत्र तथा गोपनीयको शपथ लिनुपर्ने व्यवस्था रहेको छ। फेरि प्रश्न एकचोटि प्रश्नको मन्त्रीले को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ। यसको सही उत्तर रहेको छ प्रदेश प्रमुख रहेको छ। र यसै गरी अर्को प्रश्न रहेको छ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले मनाइन्छ। यसको सही उत्तर रहेको छ December 10 रहेको छ। र यसै गरी अर्को प्रश्न रहेको छ प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिमा बढ़ीमा कतिजना सदस्यहरू रहन सक्ने संवैधानिक व्यवस्था रहेको छ। यसको सही उत्तर रहेको छ 25 रहेको छ। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र 97.6 लाइन हेरी चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। र कहिलेकाहीँ नेट इन्टरनेटको समस्या हुन सक्छ त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले नेटवर्क दिने ठाउँतिर डाँडा काँडा पाखातिर गयो भने गएर चाहिँ तपाईँहरूले हामीलाई कल प्रयोग गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँहरूको कल लाग्ने नै छ र तपाईँहरूको कल आइहाल्यो भने त हामी लिने नै छौँ र तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्नेछौ। र तपाईहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ। र कोही साथ हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ। कोही हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्कार।
0: हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट भरमान दाई बोल्दै हुनुहुन्छ।
1: भरमान
0: दाई ठिक छ। भरमानजी के गर्दै हुनुहुन्छ त यो समयमा?
1: एकदम रेडियो सुन्दै घाम बस्छ।

0: अतिथ्य त बर्मनजी तपाईँको लागि म पहिलो प्रश्न राखिने हाल्छु, ध्यान दिएर सुन्नुहोलाई। अन द ओरिजिन अफ द स्पेसिस पुस्तकका लेखक को हुन्? अन द ओरिजिन अफ द स्पेसिस पुस्तकका लेखक को हुन्? प्लेटो भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी नगर्दैछौ। बर्मनजी, यसको सही उत्तर चाहिँ चार्ल्स डार्विन रहेको छ है। हुन्छ, तपाईँको लागि म ढिला नगरिकन दोस्रो प्रश्न पनि राखिहाल्छु। दोस्रो प्रश्न यस्तो रहेको छ, विश्वमा पहिलो पटक देशभर महिनावारी जन्ने सामग्री निशुल्क बनाउने कानून पारित गर्ने मुलुक कुन हो? सुनिएला, विश्वमा पहिलो पटक देशभर महिनावारी जन्ने सामग्री निशुल्क बनाउने कानून पारित गर्ने मुलुक कुन हो? नेपाल भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी नगर्दैछौ। बर्मनजी, यसको सही उत्तर चाहिँ स्कटल्यान्ड रहेको छ है। हुन्छ, अहिले भने हामी छुटिन्छौँ। साथी हुनुहुन्थ्यो कुटाङबाट बर्मनजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न पनि साथी छुटिसक्नु भएको छ। र अब पनि चाहिँ कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिने समय पनि आइ नै सकेको छ। र अहिले पनि चाहिँ कार्यक्रमको पहिला अनि पहिलो नभएर चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिने छ र विश्राम पश्चात फेरि उपस्थित हुनेछ।
1: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र एक कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,51,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला। रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क

0: नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57
1: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाडीहरू दर्ता निशुल्क हुनेछ
0: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्रै दुखी

0: जहाँबाट तल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, तिमीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
1: धर्म रीति रिवाज र सांस्कृतिक सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
2: लक्की स्पॉन्सर बाई वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोलू दुत कुंडू नगर पालिका पास सोलेरी सोलू खुम्बो।
1: लक्की
3: कार्यक्रम लक्कीको यो भने दोस्रो न्यान्ति विश्राम रहेको थियो। दोस्रो न्यान्ति विश्रामलाई पनि भर्खर हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ मलाई। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्नुहोला। 97 64 49 70 को लाइन हुँदैछ। कोही साथी आइसक्नु भएको छ, स्वागत गरी हालो, को हुनुहुन्छ कहाँबाट? हेलो
4: नमस्ते।
3: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? सन्देश राई खुटाङबाट बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त सन्देशजी यो समयमा? अलिक खाना दिनुभयो कि बाँकी छ त सन्देशीले? ल ठिक छ त सन्देशी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। ढिला नगरिकन तपाईँलाई पहिलो प्रश्न राखिने हाल्छु, ध्यान दिएर सुन्नुलाई। सरकारले 14 वर्ष मुनिका बाल बालिकाको क्यान्सर सम्बन्धी उपचार निशुल्क गर्ने निर्णय कहिले गरेको हो? विक्रमसम्म 2000 कति भन्नुभयो? 80 भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। सन्देशी, यसको सही उत्तर चाहिँ विक्रमसम्म 2081 कार्तिक 11 गते रहेको छ। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न राखिने हाल्छु। शब्द फिल्म कृतिका लेखक को हुन्? शब्द फिल्म कृतिका लेखक को हुन्?
4: बालकृष्ण
3: सम भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौ। सन्देशी, बालकृष्ण सम नभएपछि यसको सही उत्तर प्रकाश थाम्सुहाङ रहेको छ। साथी हुनुहुन्थ्यो खोटाङको साथी सन्देशी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न पनि साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेको छ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौ, नभए हामी कार्यक्रमबाट विदा लिनुपर्छ भन्दै थिए। साथीको फोन आइसकेको छ, स्वागत गरिहालो, को हुनुहुन्छ कहाँबाट? हेलो तसी दिदी हजुर, को गर्दै हुनुहुन्छ कहाँबाट? गारमा स्कुलबाट पूर्व शेर्पा बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त पूर्वजी यो समयमा? घाम तापेर बसिरहनु भएको छ। हुन्छ ल ठिक छ पूर्वजी, कार्यक्रममा सहभागिता जनाइसक्नु भएको छ र तपाईँको लागि पहिलो प्रश्न राखिने हाल्छु, ध्यान दिएर सुन्नुहोलाई। कुन देशको लिखित संविधान छैन? कुन देशको लिखित संविधान छैन? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ बेलायत रहेको छ। हुन्छ, तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाल्छु र दोस्रो प्रश्न यस्तो रहेको छ, मेट्रिक पास गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन्? पास भन्नुहुन्छ। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ, साथी हुनुहुन्थ्यो, घरमा खो साथी पूर्वाजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ। र प्रश्न यस्तो थियो, मेट्रिक पास गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन्? यसको सही उत्तर रहेको छ चन्द्र शमशेर रहेको छ। र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ, किनकि कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि समाप्त भइसकेको छ। र यति बेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहुने र कार्यक्रममा सहभागिता जनाउनुहुने र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुहुने तपाईँ तमाम श्रोतालाई पृष्ठमा धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी मेरो भन्द कोटको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ सरस्वतीजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रम लक्कीको बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की लमिस शेर्पा पनि विदा हुन चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
2: लक्की इज स्पॉन्सर्ड बाई वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोनू दूध कुंड नगर पालिका पास सोलेरी सोलू खुबो।
5: लक्की।

0: एकमात्र दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट हिल ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260, अनुप्रास बस्नेत 9851174419, विपिन तामाङ 9862930264 र राजकुमार राई 9852854557।
2: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
0: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: shit. City FM, studio time.
1: Eight AM. We have a good boss with.
2: Time check ko saath ma. New Star Digital Color Lab tatha Dhwaramai Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
3: मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरु जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरू सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खिन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिन्पोछेको करुणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर 9863891155, उपाध्यक्ष 9849551079, कार्यालय प्रमुख 9849551956 र कार्यालय सहयोगी 9862682757। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि कुबा दिदी आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
4: सबै उपचारमा छुट लागू हुनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821129997 9846 5843 सम्पर्क गर्न सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
5: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। भेट ट्रेन अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जल्ले लगिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्स आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ निराशा बढ़ाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
7: यहाँ उभ्याउनु हो एकचोटि टोलहरू अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड।

गाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजको भोलिहरू श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेश्वर लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै हिसाबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गर्नु। नागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मृत्युन्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
11: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार खोला काँदा हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना

0: ₹10,000 जरिवाना र एक वर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: हेलो म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ पठाउँछ है। ए नानी छोरी।
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु हेलो नमस्ते।
2: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले। मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
3: ए नानी के भन्ने रहेछ, के भयो
4: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनौ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

एड्रेस्टेड न्यूज चैनल रेस प्रतियोगिता के सुस्पष्ट संचालन होने संबंधी सूचना। इस नाते दुतोसी गांव पालिका को आयोजना में गांव पालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ने आगामी 2083 मंगसूर 17 गते पद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतर्राष्ट्रीय स्तर को एड्रेस न्यूज चैनल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिन का निम्ति हार्दिक अनुरोध करदछ। सहभागी खिलाड़ी का लागि उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथि को उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फ को रेस प्रतियोगिता में सहभागी हुने खिलाड़ी को उमेर कमती में 18 वर्ष हुनु पर्छ। खुल्ला तर्फ को रेस प्रतियोगिता में सहभागी हुने खिलाड़ी अन्य कुनै पनि उमेर समूह को विधामा सहभागी हुन पाउने छैन। पुरस्कार 18 देखि 29 वर्ष उमेर समूह का लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूह का लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र एक कार्यालयमा उपस्थित भए अथवा एड्रेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एड्रेस्ट भ्यू ट्रेल रेस्ट .com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युजेश्वर सम्पर्क नम्बर 98,42,51,46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,60,31,37,40 उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसूर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसूर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60 अनुप्रास बस्नेत 98,51,17,24,19 विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय

0: पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गति 2026 अगस्त 20 में आयोग विनाशकारी बाजी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटा अतिथ सहयोग विश्वास को संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष चोलकुन्दु।

0: विषयमा भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो, विगत तीन दशकदेखिको सुन्दर साथ। यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शिरसा।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: बाबू
1: नहीं ना, मेरे तो हाथ खुट्टा अनुमासा झमझम कर पिनास हैरान बनाए मेरे पनी केकी हो केकी खाई ये एक बार को जिंदगी पनी दुख दुख में बिताने पड़ने उपचार कता कराने हो
2: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में हो रे भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़क न
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछोक दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका पास सल्लेरी सोलो खुम्बु पास नम्बर ओडा कार्यालय।

0: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुञ्ज नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
9: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
10: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
9: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
10: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङ का सामान जे खोज्यो त्यही तयार।
9: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
10: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्ड नगरपालिका 5 सोलेरी सुनु।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैथे।
6: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। ब्याट्री अब चाहिँ के हो?
9: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जसले पनि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

Yeah.

0: सुना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो नि हो र होइन होला त्यस्तो त।
1: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त?
2: के होइन मिस,
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र।

0: अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,000,00,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000,00,000 रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6,00,00,000,00 रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाई वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। गएको आइतबार बुढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटी मात्र नभई बहु कारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो ग्लेसियर हिउँ बरफ र गेग्रान खसेको र उङदिलुङसँगै श्यालखोलाको दोभान थुनिएको थियो। त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका 6, उङदिलुङ खोला, चामर हिमाल र सियराङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोरले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 2026 जुलाई 7 अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म स्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान, बरफ, पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्छ नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोट, जन्य बाढ़ी, ग्लेसियर्स लेक आउटबर्स्ट, फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्ता उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण, प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12:00 नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-601 98578-35990 98578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0557-494-333 493-555।
5: सिधा कुरा प्रष्ठ विचार्यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानव अधिकार परिषदको सदस्यमा निर्वाचित, सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वनजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 वटै जिल्ला खेलकुद विकास समितिलाई पत्रचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकूदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकूदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगसे 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनको अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भूतेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 政府を反論を聞いてください。
1: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: मैं साथी हेर न क्या खतरो समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यालो भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जल्ले लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रत्येक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा तुङकु रिम्पोछे तुङकु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: सौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: किन खोज्नु भएको होला हजुर?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापनको।
0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक कन्लेडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ। सबै उपचारमा छूट लागू हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1299-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
6: क्या खतरा समाचार आइसक्यो? ट्रेन अब चाहिँ के
7: आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्यालो भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जसले पनि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको

0: शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
1: घमक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
3: नेपाली सरकार विज्ञापन हो
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
5: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
4: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
6: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
4: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809904 र 9833868
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
6: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु कुमा नगरपालिका 5 सल्लेरी सोलुखु।
4: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
5: किन के भयो सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो थियो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
6: नमस्ते, कति टाइम निकाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु, मौन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
9: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र? होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
11: हुन्छ
1: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
9: नेपाल सरकार विज्ञापन

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुन्दीनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
10: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
9: त्यस्तै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
10: ल अब आँखा खोला त
9: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
11: अरु कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
12: हेलो
6: हेलो
12: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
13: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
13: लु हेलो भन्नुहोस् त
12: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
13: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
6: ए नानी के भने रहेछ के भयो
13: हेर्नुहोस् ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल किन दिन्थे
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
15: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
16: दिदी आज भोलिमा श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनु
17: स्टुडियो टाइम
18: इट्स 1 PM दिउँसोको 1 बजे
8: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलु खुम्बु
19: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेनछेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
4: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
3: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094।
4: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
5: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863191155, उपाध्यक्ष 9849451089, कार्यालय प्रमुख 9849951156 र कार्यालय सहयोगी 9862682757। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
6: दन्त शिविर हुने सम्बन्धी सूचना।
7: एभरेस्ट डेन्टल क्लिनिक कमलेडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
6: सबै उपचारमा छूट लागू हुनेछ।
7: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821299947 9843487 सम्पर्क गर्न सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
8: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
9: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
8: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
9: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
8: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
10: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
8: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
9: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच कल्लेरी सोलुखुम्बु,
10: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो, मेरो पनि के हो के है, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृदुला पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843439696 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
6: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
0: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ, त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
6: हो र, के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
0: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड
8: स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
10: आज मेरो जन्मदिन हो याद त छ नि।
11: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
10: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
11: ल अब आँखा खोला त
10: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु।

0: आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
4: गराउ। विज्ञापन हो।
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
5: हाम्रा सेवाहरू
6: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
5: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
7: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे तत्तेरी पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
8: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
7: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
8: ए हो र दिदी, कहाँ पाइन्छ?
7: म त खोज्दा थाकिसके हौ।
8: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
7: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
5: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जानु नि है।
5: किन सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: Iswana, sunna sunna.
1: Hamro mama le bhanu bhayeko, u ta pallo gharko hajurama ta boksi re ni.
0: Ho ra? Hoina hola testo ta.
2: Swita, timiharuko ke khas kus kura hudaicha? Ke bho bhana ta?
0: Ke bhaina miss?
2: Maile sunisake. Hera boksa boksi bhanne hudaina. Yo ta samajik abishwas matra ho. बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1 लाख रुपैयाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ मई
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न बस्नुस् त के हो
5: हेर्नुस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु थियो एकचोटि तोल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: जंगल को छेउमा घर आँगन

0: भेटाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज बहुमेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोटामा देखिने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
3: बारिशमा लज सिर्जना गरी धुबेखरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार

0: ए साथी हेर न केरा खतरो समस्या आइसक्यो डियर फ्रेन्ड अब चाहिँ के हो
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थ्यो न यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हुनु उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विद्या

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष देखाउ तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव दोष देखाउ तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरु जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863191155, उपाध्यक्ष 9849551089, कार्यालय प्रमुख 9849551956 र कार्यालय सहयोगी 9862687257। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
3: दन्त शिविर हुने सम्बन्धी सूचना।
4: एभरेस्ट डेन्टल क्लिनिक अलिडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं, दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
3: सबै उपचारमा छूट लागू हुनेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821129997 सम्पर्क गर्न सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिंग का सामान चार्ज वाला टॉर्च लाइट तथा इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन चट्टान पड़े जले संपूर्ण इलेक्ट्रोनिक सामान मरम्मत
7: डिफ्रिज फ्रिज एसी पाने का साथ ही मरम्मत
5: प्रोपाइटर अजय पंचियार संपर्क नंबर 9809609094 र 9863868618
8: वर्षा इलेक्ट्रोनिक्स एंड सर्विस सेंटर सोलु दुतकुंडा नगर पालिक 5 सल्लेरी सोलुकुम्बु
7: राष्ट्रीय वाणिज्य बैंक देखि 30 मीटर भित्र
9: इदाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
10: म पनि राईको साधा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: लु जाउँ
11: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
12: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
13: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
5: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843449096 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
3: आज मेरो जन्मदिन हो, याद त छ नि।
4: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
3: हजुर पनि ल आँखा बन्द गरे।
4: ल अब आँखा खोल त।
3: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
5: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
5: प्रोपाइटर दिनेश राई। सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुम्ब नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
6: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पस

0: नचारे सत्यै पाएन। ओह अब सामान्य न काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी तिमी पनि कस्तो समनामा छौ?
0: विषुदीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनुखुमुमा सबै थुक पाइन्छ त।
1: ए हो र दिदी,
0: कहाँ पाइन्छ?
1: म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुनी दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ विषुदीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार।
1: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु।
3: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
1: किन नि के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर न क्या खतरा समाचार आइसक्यो ध्यान फ्रेन अब चाहिँ के हुने हो
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्यो न यसो त जल्ले पनि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: check. Solo FM, studio time.
1: 3 PM, Musko 3 baje.
2: Time check ko saath ma, New Star Digital Color Lab tatha Dwaramai Offset Press, Solo Dutunda Nagar Palika 5, Solo Kundu.
0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो
1: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संहिता सुदृढ़ बनाउन 9 बुझे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मन्त्र गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। विश्वता वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूमा चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेको बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियन खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुझे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पुनः सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वास्थ्यभन्दा माथि उठेर अधिकारको पुनः प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्च बाटो खोलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दर्शकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वटा वाणिज्य बैंकले कुल 17 अर्ब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.3% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 वटा बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नवीन बैंकले कमाएको छ। नवीनले आफ्नो 35.3% बढ़ाउँदै 1 अर्ब 80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41 करोड़ 59 लाख रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10 अर्ब 67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट क्यूआर कोड वा सिधै ईमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म संस्कृति र परम्परा अनुसार
वर्षको एक पटक एक महीनाको आधारभूत पारिश्रमिक बराबरको रकम चार पर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जलाधारी तथा स्वयंसेवकका हकमा भने यो लागू हुने छैन। तर उनीहरू गर्दा जागिर गुम्ने दर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हच्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दो वर्षसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: ได้ทานลงขึ้นรังเขาเขาเลยเสียปาลิ
1: युचार पर्व में यूरोपेंस प्रस्तुत करता है रंगीन से घर बरसीन से उपहार रुपचास हजार को यूरोपेंस को खरीद पाऊँ हो लॉकी ड्रॉ कूपन अन्य पाऊँ हो तीन बच्चों एसी एक साल डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अन्य बम्पर प्राइस में पाऊँ हो एक जोड़ी को लागी बाली टूर यूरोपेंस घर मात्र है ना रंगाऊँ हो सपना बनी
2: खेतबारीमा मल हाल्ने बेला पनि भयो माटोको अवस्था के छ कुन बालीमा कति मात्रामा मल हाल्ने सधैँ अलमल हुने के गर्ने होला
3: हैन ए भाई यति कुरामा किन चिन्ता लिनुभएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र
2: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
3: पाइन्छ नि तपाईको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस् व्हाट्सएपमा गई एग्रो ट्युटरलाई शून्य टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
2: व्हाट्सएप नम्बर 9854149982 हैन त अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ
2: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
3: हो नि भाइ माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
4: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा अब थप खबरहरू जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो दशैंका बेला काभ्रेका बीपी र अरणिक राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिप्पर सञ्चालन नगर्न र नगराउन सम्बन्धित सबैमा आग्रह गर्दै चलाएमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुनिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गृहमा हाजिर हुनुभएको थियो अब विदेशको खबर अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्नो दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ अब खेल खबर सरकारले जापानमा भएको विश्व एसियन खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शन धारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँसे जितेको हो। शेर्पाको भनी यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्दै भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ बनाउन 9 बजे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सहमति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1,21,00,000,000 जरिवाना, 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
4: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ।

0: बाल बालिका सब को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

गुड आफ्टरनून नमस्ते नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रममा। आफ्नो पाखा आफ्नो झाका लिएर उपस्थित भइसकेका छौं तपाईँको रेडियो सेटमा र सुधाजु यही समयमा 3:15 तपाईँहरूसँग चाहिँ हामी उपस्थित हुने गर्दछौं र तपाईँहरूसँग चाहिँ तपाईँहरू माझमा चाहिँ हामी 4 बजीसम्म रहने गर्दछौ र आज चाहिँ हामी बुधबार व्यवसायमा रहेका छौं र बुधबार व्यवसायमा चाहिँ हामीले आज तपाईँहरूमा चाहिँ पूर्वेली लोक भाका लिएर चाहिँ उपस्थित भइसकेका छौं र हप्ताभरि नै हामीले चाहिँ फरक फरक प्रस्तुतिहरू चाहिँ लिएर आउने गर्दछौं र तपाईँहरूसँग रमाइलो कुराकानी पनि गर्नेछौ होइन। र तर आज भने चाहिँ हामी तपाईँहरूसँग चाहिँ कुराकानी गर्ने छैनौं, तपाईँलाई चाहिँ पूर्वेली लोक भाका सुनाएर चाहिँ भरपूर मनोरञ्जन दिने कोसिस गर्नेछौ र कतिपय साथीहरू त व्यस्तता पनि हुनुहुन्छ होला होइन, आफ्नै काममा हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ मिलापातको थालो काली ओडाली गर्दै हुनुहुन्छ होला होइन, र दसैँ पनि आउन लागेको छ होइन, र कतिपय साथीहरू चाहिँ घर सिँगार्दै हुनुहुन्छ होला होइन, यति धेरै व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ परदेशबाट घर फर्किँदै पनि हुनुहुन्छ होला होइन, कतिपय साथीहरू चाहिँ पढ्नको लागि जब गर्नको लागि चाहिँ काठमाडौँतिर बस्नुहुन्छ होला, अन्य ठाउँतिर बसेर चाहिँ जब पढ्दै गर्दाखेरि चाहिँ दसैँ तिहार आएपछि चाहिँ घर फर्किने गर्नुहुन्छ होला होइन, सायद कतिपय साथीहरू त घर पनि फर्किँदै हुनुहुन्छ होला होइन, आफ्नै काममा व्यस्तता पनि हुनुहुन्छ होला, जुनस्त अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र आज भने चाहिँ तपाईँलाई चाहिँ पूर्वेली लोक भाका सुनाएर चाहिँ भरपूर मनोरञ्जन दिने कोसिस गर्नेछु भन्न चाहन्छु र सायद तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने पनि आशा गर्दछु। र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो पूर्वेली लोक भाकातिर नै जानेछौँ किनभने तपाईँलाई आज हामी पूर्वेली लोक भाका सुनाएर चाहिँ भरपूर मनोरञ्जन दिनका लागि चाहिँ हामी उपस्थित भएको छौँ, त्यही कारणले गर्दाखेरि चाहिँ ढिला नगरिकन चाहिँ एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ, सब्जी डाँडैमा भने एकदमै मिठो लोक भाका रहेको छ र यसमा चाहिँ आवाज भर्नुभएको छ राजेश पाई राई र सुनिता थेकिमको आवाजमा रहेको एकदमै मिठो लोक भाका र पूर्वेली लोक भाका रहेको छ र यसको साथमा चाहिँ हामी पहिलो र छुट्टो विश्राम पनि लिनेछौं।

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क।
2: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94।
3: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
4: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना।
0: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 79, कार्यालय प्रमुख 98 49 9216 51 र कार्यालय सहयोगी 98 62 86 72 57।
0: जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
2: निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरू पद सम्भव गुरू रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजन
5: गुरुजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेनपो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेनछेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
5: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
3: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: Radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप

फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले भर्खरै मात्रमा चाहिँ पहिलो र छुट्टो विश्राम पनि पार गरिसकेका छौं र तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलिएफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै भाका सुनेर बसिरहनु भएको छ। र विशेष गरेर चाहिँ आज हामी बुधबार व्यवसायमा रहेका छौं र बुधबार व्यवसायमा चाहिँ आज हामीले पूर्वी लोक भाका चाहिँ लिएर उपस्थित भएका छौं र अघि भर्खर मात्र हामीले एउटा पूर्वी लोक भाका चाहिँ सुनिसकेका छौं होइन, सायद तपाईँले सुनेर मनोरञ्जन पनि लिनुभयो होला भन्ने आशा गर्दछु। र हप्ताको सातै दिन चाहिँ हामीले फरक फरक प्रस्तुतिहरू चाहिँ लिएर आउने गर्दछौ र आज चाहिँ विशेष गरेर चाहिँ हामी बुधबार व्यवसायमा रहेका छौं र बुधबार व्यवसायमा चाहिँ हामीले विभिन्न लोक भाकाहरू चाहिँ तपाईँहरूमा चाहिँ तपाईँहरूलाई सुनाएर चाहिँ मनोरञ्जन दिने कोसिस चाहिँ गर्नेछु। र कतिपय साथीहरू त यति धेरै व्यस्त हुनुहुन्छ होला होइन, र दसैँ तिहार लागेको छ होइन, दसैँ तिहारको लागि चाहिँ घर सिँगार्दै हुनुहुन्छ होला होइन, र विभिन्न ठाउँबाट चाहिँ घर फर्किँदै पनि हुनुहुन्छ होला विदेशदेखि होइन, काठमाडौँदेखि अन्य ठाउँबाट चाहिँ घर फर्किँदै पनि हुनुहुन्छ होला होइन, कतिपय यात्राको क्रममा हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ गाई जस्तो हिँड्दै पनि हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला होइन, जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा त आज सहभागिता जनाउन सक्नुहुन्न होइन, सो तपाईँहरूले आफ्नो हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्नु पनि चाहन्छु। र विशेष गरेर चाहिँ अहिलेको समयमा चाहिँ लोक भाकाहरू चाहिँ कमै मात्रामा सुन्ने पनि गरिन्छ होइन, र रेडियो पनि कमै मात्रामा सुन्ने गरिन्छ, र यी पूर्वेली लोक भाकाहरू भन्ने बित्तिकै चाहिँ पुराना लोक भाकाहरू एउटा गाउँको होइन एउटा गाउँको बारेमा चर्चा गरिएको हुन्छ होइन, एउटा माया पिरतीको बारेमा भयो, एउटा गाउँमा दुःखको लागि जहाँ खेती किसान गर्छ होइन, जहाँ चाहिँ त्यहाँ सडकहरू पुगेको अवस्थाहरू हुँदैन होइन, त्यस्तो अवस्थामा चाहिँ एउटा शहरबाट एउटा केटा या केटी गाउँ जाँदाखेरि होइन त्यो बसेको माया पिरतीको कुराहरू चाहिँ यहाँ गीतमा चाहिँ समेटेको छ होइन, एकदमै मिठा मिठा शब्दहरू चाहिँ प्रयोग गरिएको छ। र अहिलेको समयमा चाहिँ लोक भाकाहरू चाहिँ कमी मात्रामा सुन्ने र लोक भाकाको लाई चाहिँ माया गर्ने चाहिँ कमै मात्रामा भेटिने गर्दछ, लोक भाका चाहिँ कमै मात्रामा सुनिने र यसै लोप हुँदै गएको अवस्थाहरू पनि रहेको छ, तर यसलाई पछिसम्मको लागि होइन पुस्तौं हस्तान्तरण गर्नको लागि चाहिँ हामी सबैजना मिलेर चाहिँ पूर्वेली लोक भाकाहरूलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ पनि भन्न चाहन्छु। र अहिलेको त उश्रृङ्खल खालका गीतहरू पनि बजारमा आइसकेका छन् होइन, तर पनि हामीलाई तीतिर हामी आकर्षण भएपछि र हामी सबैजनाले पूर्वेली लोक भाकाहरू दुःख सुखको माया पिरतीको होइन उकाली ओह्राली गर्दै गर्दाखेरिको गीतहरू चाहिँ लोप हुँदै गएको अवस्थाहरूमा चाहिँ हामीले संरक्षण गर्नुपर्छ होइन, अर्को पुस्तालाई पनि हस्तान्तरण गर्नुपर्छ भन्नेतिर चाहिँ हामी लाग्नुपर्छ पनि भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ, पूर्वेली ठिटोलाई पश्चिमी ठिटी मन पर्यो भने एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ, त्यसमा चाहिँ आवाज भर्नुभएको छ जनम थुन्द निर्मला खत्रीको आवाजमा रहेको एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ, र यसको साथमा चाहिँ हामी दोस्रो

एडमिनिस्ट्रेट न्यूट्रियम रेस प्रतियोगिता क्लबको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्यू फ्युल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98-42-81-42 सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-31-37-40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोर

0: रंग शाला रेस शुरू होने मिति समय र स्थान 2083 मंसूर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। अब जानकारी का लागि सम्पर्क नम्बर अमित भाई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174219 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852584157। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुखोसी गाउँपालिका गाउँ

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 40 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर तथा मोटरसाइकल वर्कशप

फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खर मात्रमा चाहिँ हामीले दोस्रो र अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुने एफएम 101.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाखा आफ्नै भाका सुनिरहनु भएको छ। आज चाहिँ हामी बुधबार व्यवसायमा रहेका छौं र बुधबार व्यवसायमा चाहिँ आज हामीले तपाईँहरूमा चाहिँ पूर्वेली लोक भाकाहरू चाहिँ लिएर उपस्थित भइसकेका छौं र तपाईँहरूसँग चाहिँ हामी 5 बजेसम्म 4 बजेसम्म तपाईँहरू माझ रहनेछौ र मिठा मिठा पूर्वेली लोक भाकाहरू सुनाएर चाहिँ मनोरञ्जन दिने कोसिस चाहिँ गर्नेछौ र आज भने चाहिँ तपाईँहरूसँग चाहिँ कुराकानी गर्दैनौ, तपाईँहरूको फोनमा चाहिँ लिँदैनौ, किनभने तपाईँलाई चाहिँ मिठा मिठा पूर्वेली लोक भाकाहरू सुनाएर भरपूर मनोरञ्जन दिने कोसिस गर्नेछौ र सायद तपाईँहरू त आफ्नै काममा व्यस्तता हुनुहुन्छ होला होइन, सायद हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको होला होइन, सो सबैजना सन्चै हुनुहुन्छ होला, दशैंको रमझम होला होइन, दशैंको लागि चाहिँ विशेष कार्यक्रमहरू चाहिँ गर्दै पनि हुनुहुन्छ होला र घर सिँगार्दै हुनुहुन्छ होला, विभिन्न काममा व्यस्तता हुनुहुन्छ होला, जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। अब भनेपछि एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ, मुरली तिरी भन्ने एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ कृष्ण भट्टराई र कृष्ण लिम्बुको आवाजमा रहेको एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ, यो भाका सुनेछौ, त्यसपछि फेरि पनि उपस्थित हुनेछ।

हामीले पूर्वेली लोक भाका पनि सुनिसकेका छौं र सायद तपाईँहरूले पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने आशा पनि गर्दछु। र आज चाहिँ हामी बुधबारे बसाईमा रहेका छौं र बुधबारे बसाईमा चाहिँ तपाईँहरूमा चाहिँ हामीले मिठा मिठा पूर्वेली लोक भाकाहरू चाहिँ लिएर उपस्थित भएका थियौं र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौं र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ र तीन दिनसम्म सुनेर साथ दिनुभयो सम्पूर्णमा विशेष विशेष धन्यवाद दिन चाहन्छु। त मेरो बन्द कुठाको आवाजलाई तपाईँको रेडियो शेरसम्म पुर्याउनको लागि चाहिँ भरपूर सपोर्ट मिलेको छ प्राविधिक मित्र सेती लमुसीलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र विदा हुनु अघि चाहिँ एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ बिना यो कङकङ भन्ने एकदमै मिठो पूर्वेली लोक भाका रहेको छ। त्यसमा चाहिँ आवाज भन्नुभएको छ कृष्ण भट्टराई र सुनिता थेगिमको आवाजमा रहेको एकदमै मिठो पूर्वेली लोक भाका साथै म कार्यक्रम प्रस्तुता लक्ष्मी श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: दुख को हो। दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
2: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: लसुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू: कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सुनु दुपकुण्ड नगरपालिका 5 सल्ली।

0: टोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: इट्स 4 PM अपराह्नको 4 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्दा नगरपालिका 5 सोलु खुम्बु

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा समेक 10.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.sunwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौ बुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मित्रव्यय र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रो आयोजनामा स्रोतको आवश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेशमा थपका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेजी गर्ने नीति लिनेछ। यसै गरी विपत्ति अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली र भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरू को प्रतिबद्धता छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष मौसम मिति भन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सन् 2027 29 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो। एशिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो। न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गरी संयुक्त राष्ट्रसंघका साथै सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षालाई योजना लागू गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार सार्वजनिक स्थल यातायात तथा नागरिकको धेरै आवत जावत हुने क्षेत्रमा हुन सक्ने चोरी लुटपाट ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको छ। चाडपर्व मनाउन घर बाहिर निस्किने किनमेलका लागि बजार जाने तथा विभिन्न ठाउँमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीका परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभएको छ। अब देश बाहिरका समाचार। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1.84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। अन्तिममा
खेल समाचार सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास टीममा ओली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सोलवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरंजनका लागि सोलवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।

देखनी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना।
1: एभरेस्ट डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
0: सबै उपचारमा छुट लागू हुनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1290-97-48-58-47 सम्पर्क गर्न सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै। निशुल्क स्वास्थ्य शिविर हुने सम्बन्धी सूचना।
1: यही मिति 2083 साल कार्तिक 13 गतेदेखि 16 गते अर्थात अक्टोबर 30 तारीखदेखि नोभेम्बर 2 तारीखका दिन ताक्सिङको गुम्बा प्रांगणमा हिमाली गाउँ विकास प्रतिष्ठान काठमाडौँको आयोजनामा विगत वर्ष चाहिँ नेपाली डाक्टरहरू र विदेशी भोलेन्टियरद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको हुँदा उक्त शिविरमा पाल्नु भई मौकाको फाइदा उठाउनु अनुरोध गर्दछौ।
0: शिविरमा उपलब्ध हुने सेवाहरू दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण,
1: स्वास्थ्य परीक्षण टाक्सिन्दु गुम्बा प्रांगण, स्वास्थ्य परीक्षण समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म, कार्तिक 13 गते टाक्सिन्दु गुम्बा आसपासको लागि रिङमो चुल्यामो, कार्तिक 14 गते हेवा डेकु र नुन्थला, कार्तिक 15 गते होरसिङ्गा राईगाउँ सबै र साङ्गा, कार्तिक 16 गते अन्य ठाउँका लागि।
0: थप जानकारीका लागि 98-41-29-12-79, 98-43-56-31-89 र टाक्सिन्दु गुम्बा अफिस 98-62-27-35-07।
1: हिमाली गाउँ विकास प्रतिष्ठान सोलुखुम्बु।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न, यसो त जल्ले लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक हुन्छ के उयो उनीको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: आहा सर अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
4: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो।

अष्टानन नमस्ते अनि नमस्कार सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम गीतै गीतले लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म शेर्की लल्लु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सलाखा 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीत सुन्दै हुनुहुन्छ। र सुराजी आज पनि हामी चार विधाका गीतका क्लिपहरू लिएर चाहिँ उपस्थित भइसकेका छौं र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रम गीतै गीतको पर्खाईमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाईको समय पनि समाप्त भइ नै सकेको छ र विशेष गरी हामी 4:15 4:52 तपाईँहरूमा आज रहनेछौ र तपाईँहरूको रोजाइमा पढ़ाइ सफा निकै नै मिठा गीतहरू राख्नेछौ। तपाईँहरूले मनोरञ्जन दिने नै छ र ढिला नगरीमा एकैछिन सुनाऊ आज बस्ने 5 विधाका गीतका क्लिप्सहरू।

भर्खरै हामीले निकै नै मिठा मेरो माइला गीतका क्लिप्सहरू सुनिसकेका छौँ। राधा पालो तपाईँको 97649 को लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरी मलाई को हुनुहुन्छ कहाँबाट? हेलो, गुड आफ्टरनुन, नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट उर्मिला श्रेष्ठ बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त उर्मिलाजी यो समयमा? ग्यास काटिरहनु भएको छ? अनि खाजा लिनुभयो कि बाँकी छ त उर्मिलाजीको? मेरो पनि भइसक्यो भन्नुपर्छ है। अनि आज खोटाङतिरको मौसम कस्तो छ नि? ओके, ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज उर्मिलाजीले कुन गीत रोज्न चाहनुहुन्छ नि? तीन नम्बर भन्नाले तपाईँले चाहिँ गीतको बोल भन्नुपर्ने हुन्छ है? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछ। आफ्नो नजिकका पाँचजना साथीलाई सम्झना सक्नुहुनेछ है? ओके, बाई साथी हुनुहुन्थ्यो खोटाङ बाटो उर्मिलाजी हुनुहुन्थ्यो, उहाँले पनि मिठो कुराकानीको साथमा चाहिँ निकै नै मिठो गीत रोज्यो भने साथी छुटिसक्नु भएको छ। र यही गीतको लागि कोही साथी हुनुहुन्छ, स्वागत गरिहालाई कोही हुनुहुन्छ कहाँबाट? हेलो, नमस्ते, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त मदनजी यो समयमा? गोठालो गरेर चाहिँ तपाईँको दिन बिताउनु भयो आज, होइन त? नानी खाजा त बाँकी नै होला है मदनजीको? ल ठिक छ, छिटो छिटो घर गएर चाहिँ खानु होला है। ल ठिक छ मदनजी, अगाडिको साथीले एकदमै मिठो गीत रोज्नु भएको छ र यही गीत मार्फत चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई सम्झना सक्नुहुनेछ है। ओके, बाई साथी हुनुहुन्थ्यो मदनजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो नजिकका पाँचजना साथीलाई सम्झदै भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी ढिला नगरिकन दुईजना साथीको रोजाई तर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ, पर्खाना बोलको गीत रहेको छ, जुन चाहिँ उर्मिलाजी र मदनजीको रोजाईमा पढ सफल गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ सुशान्त केसीको आवाजमा सजीको पर्खाना बोलको गीत रहेको छ। र यो मिठो गीत हामी एकैछिन सुन्नेछ र यो गीतको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: निशुल्क स्वास्थ्य शिविर हुने सम्बन्धी सूचना यही मिति 2083 साल कार्तिक 13 गति देखि 16 गति अर्थात अक्टोबर 30 तारीख देखि नोभेम्बर 2 तारीखका दिन टाक्सिङको गुम्बा प्रांगणमा हिमाली गाउँ विकास प्रतिष्ठान काठमाडौँको आयोजनामा विगत वर्ष चाहिँ नेपाली डाक्टरहरू र विदेशी भोलेन्टियरद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको हुँदा उक्त शिविरमा पाल्नु भई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: शिविरमा उपलब्ध हुने सेवाहरू दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण,
0: स्वास्थ्य परीक्षण टाक्सिन्तु गुम्बा प्रांगण, स्वास्थ्य परीक्षण समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म, कार्तिक 13 गते टाक्सिन्तु गुम्बा आसपासको लागि रिङमो चुल्यामो, कार्तिक 14 गते हेवा डेकु र लुन्थला, कार्तिक 15 गते होरसिङ्गा राईगाउ सबै र छाङ्गा, कार्तिक 16 गते अन्य ठाउँका लागि।
1: थप जानकारीका लागि 98 41 29 12 79, 98 43 56 39 र टाक्सिन्तु गुम्बा अफिस 98 62 27 35 07,
0: हिमाली गाउँ विकास प्रतिष्ठान सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना
0: एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 41 12 99 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: कार्यक्रममा गीतै गीतको हिजो भने पहिला नि छोटो विश्राम रहेको थियो। पहिला नि छोटो विश्राम पनि भर्खरै हामीले पार गरेका भने फेरि पनि कार्यक्रमलाई नै लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रममा गीतै गीत सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो
1: दिदी नमस्ते।
0: नमस्ते नमस्ते हजुर, को हुनुहुन्छ हुनुहुन्छ कहाँबाट? ओखलढुङ्गाबाट विशाल तामाङ भन्नुभयो।
1: हजुर दिदी,
0: विशालजी कार्यक्रममा पहिलो चोटि सहभागिता जनाउँदै हुनुहुन्छ।
1: दोस्रो चोटि हो दिदी,
0: मसँग चाहिँ पहिलो चोटि कुराकानी हुँदैछ होइन तपाईँको? ल ठिक छ विशालजी, एकदमै खुसी लाग्यो कार्यक्रममा निरन्तर सहभागिता जनाउनु होला है।
1: हुन्छ
0: हुन्छ। नि विशालजी यो समयमा के गर्दै हुनुहुन्छ नि?
1: म बाख्रा चराउँदैछु दिदी।
0: आज तपाईँको बाख्रा चराएर चाहिँ दिन बिताउँदै हुनुहुन्छ होइन त?
1: हजुर।
0: अनि खाजा त बाँकी नै होला विशालजीको?
1: हजुर मेरो खाजा बाँकी छ, तपाईँ पनि बाँकी रहेछ, बिस्तार
0: लिनुहोला। ओके भन्न चाहन्छु। अनि दसैँ कस्तो चलिरहेको छ त विशालजीको? हाम्रो पनि ठिकै नै छ है विशालजी।
1: हजुर
0: ठिक छ विशालजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्न चाहनुहुन्छ त विशालजीले? प्रत्येक पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झना सक्नुहुनेछ नि है?
1: हुन्छ, पद्मा दिदी हजुरलाई सम्झिन चाहे र साथीहरू त साथीहरू सम्झिनु पर्छ, साथीहरू त धेरै हुनुहुन्छ, सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छुटिन्छु दिदी। बाई बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो खुटान नभएर चाहिँ ओखलढुङ्गाबाट विशालजी हुनुहुन्थ्यो। उहाँले पनि मिठो कुराकानीको साथमा चाहिँ निकै नै मिठा गीत रोज्यो भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको गीत रोज्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र आउन सक्नुहुन्छ 97649570 को लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र अब भने चाहिँ ढिला नगरिकन साथीको बजाईतर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ जुन चाहिँ विशालजीको रोजाइमा पढ्न सफल गीत रहेको छ, जनाकुटी जय भन्ने निकै नै मिठो गीत रहेको छ र जुन गीत चाहिँ चलचित्र विधाबाट लिएको गीत रहेको छ, जुन चाहिँ विलेन चलचित्रबाट लिएको गीत हो र यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

திருப்பலியை சாகாத கூடா சூர பக்கரை மாத்ராஜ் அணிவு நிக்கிலி மீட்டோ கீதி சனாபுத்தி ஜாயிவ் वल्ली बोकोले बाका नवरसी निके ने मीठो अनि चलचित्र विदाको गीत रहेको थियो र यो मीठो गीत हामीले सुनेर मनोरञ्जन लिइसकेका छौं र अझै पनि हामीसँग तीन विदाका गीत बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ 97649 5970 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त आज हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र निर्देशका भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कतिपय साथीहरू यस समयमा त आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला र त्यसै गरी कतिपय साथीहरू गोठालोतिर पनि हुनुहुन्छ भने कतिपय साथीहरू गाछ दाउरातिर पनि जाँदै हुनुहुन्छ होला, आउँदै हुनुहुन्छ होला र जे जस्ता अवस्थामा भए पनि स्वस्थ मस्त अनि व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्त्यमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएपछि कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु। र अब पनि हामी फेरि पनि अर्को गीततर्फ जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन, त्यसकारण चाहिँ हामी गीततर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ, भाग्य रेखा बोलको गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नुभएको छ सुरेश लामा र अनु चौधरीको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त विदेशबाट।

0: भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार

कार्यक्रम में जीते जीत को यह बनी दोसरा ने अंतिम विश्राम रहेको थियो। दोसरा ने अंतिम विश्राम में भर्खर हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाच्याम 101.2 MHz कार्यक्रम गीतै गीतलाई सुन्दै हुनुहुन्छ र विशेष गरी अझै पनि हामीसँग दुईवटा विधाका गीतका गीत बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ 97649 79 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र आउन सक्नुहुनेछ 97649 79 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाएर आफूलाई मन परेको गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउँदा गीतको बोल थाहा पाएर कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र गीतको बोल भनेर आफ्नो नजिकका पाँचजना साथीलाई सम्झना पर्ने हुन्छ र त्यसै गरी तपाईँहरूले हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफ्याम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ है। र अझै पनि हामीसँग दुईवटा विधाको गीत बाँकी नै रहेको छ र निर्देशका भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यदि कार्यक्रममा सहभागिता जनाउने फुर्सद छैन भने चाहिँ तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुपर्ने हुन्छ र फेरि पनि हामी ढिला नगरिकन अर्को गीततर्फ जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन। त्यसकारण चाहिँ हामी गीततर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ उही जुमा जुम्का वाली बोलको गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ प्रमोद खरिमको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

गद गर्दा सुर बखरी मात्र थी हामीले निकै मिठो गीत ओइ जुम्मा जुम्का वाली वर्को गीत सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि सुन्नु भयो होला, सँगसँगै गाउनु भयो होला अनि सँगसँगै नाच्नु पनि भयो होला। र जे जस्ता अवस्थामा भए पनि स्वस्था मस्त र व्यस्त रहँदै कार्यक्रमलाई चाहिँ अन्तिम सुना सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र थोरै समय छुट्याएपछि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ है। र अब भने चाहिँ हामीसँग अन्तिम गीत बाँकी रहेको छ र अन्तिममा कार्यक्रममा सहभागिता जनाउँदै गर्दा चाहिँ कुन गीत बाँकी छ र त्यसको गीतको डो चाहिँ के हो भन्ने तपाईँलाई थाहा हुनुपर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाएर चाहिँ गीतको बोल भनेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। र आउन सक्नुहुनेछ 97649070 को लाइन हुँदैछ, आउन सक्नुहुनेछ है। र यो समयमा कतिपय साथीहरू त आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, र अब त दशैं पनि लागिसक्यो, त्यसकारण कतिपय साथीहरू दशैंको तयारी गर्दै हुनुहुन्छ होला अनि घर आँगन सफा गर्दै हुनुहुन्छ होला, घरहरू रंग रोगन गर्दै हुनुहुन्छ भने कतिपय साथीहरू बाडा माचेर चाहिँ टल्काउने तर्खरमा पनि हुनुहुन्छ भने कतिपय साथीहरू चाहिँ शहरतिर बस्नु हुने कारणले चाहिँ घर फर्किँदै हुनुहुन्छ होला, घर जाने तयारीमा हुनुहुन्छ होला। र रमाइलो तरिकाले चाहिँ दशैं मनाउन चाहिँ निकै नै तयारी गर्दै हुनुहुन्छ होला। र जे जस्ता अवस्थामा भए पनि निकै नै व्यस्त मस्त रहँदै कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ हामी पनि कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ, किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ। र यतिसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनु हुने, कार्यक्रममा सहभागिता जनाउनु हुने र कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नु हुने तपाईँ तमाम श्रोतालाई उत्कृष्टमा धन्यवाद दिन चाहन्छु। र त्यसै गरी मेरो भन्द कोठीको आवाजलाई तपाईँको रेडियो सिएटी अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ सरस्वतीजी, पनि विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ, जुन चाहिँ राष्ट्रिय भावनाले सजिएको निकै नै मिठो गीत रहेको छ, जागा लम्का चम्का हे बोलको गीत रहेको छ। र यसमा चाहिँ आवाज बढ्नु भएको छ राजेश पाल गाई र रामकृष्ण डकालको आवाजमा सजिएको यो मिठो गीत छाड्दै आजको कार्यक्रम गीतो गीतको दशैबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश शर्मा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: बसाईसराई को प्रमाण पत्र को प्रतिलिपि र हालसाली खेती को पासपोर्ट साइज को फोटो दुई प्रति। थप जानकारी का लागि संपर्क नंबर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821-1290-9746-5843-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: निःशुल्क स्वास्थ्य शिविर हुने सम्बन्धी सूचना। यही मिति 2083 साल कार्तिक 13 गति देखि 16 गति अर्थात अक्टोबर 30 तारीख देखि नोभेम्बर 2 तारीख का दिन टाक्सिङको गुम्बा प्रांगणमा हिमाली गाउँ विकास प्रतिष्ठान काठमाडौँको आयोजनामा विगत वर्ष चाहिँ नेपाली डाक्टरहरू र विदेशी भोलेन्टियरद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको हुँदा उक्त शिविरमा पाल्नु भई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: शिविरमा उपलब्ध हुने सेवाहरू दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण,
0: स्वास्थ्य परीक्षण स्थान टाक्सिङको गुम्बा प्रांगण, स्वास्थ्य परीक्षण समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म, कार्तिक 13 गते टाक्सिङको गुम्बा आसपासको लागि रिङमो चुल्यामो, कार्तिक 14 गते हेवा डिकु र नुन्थला, कार्तिक 15 गते होरसिङ्गा राईगाउँ सबै र छाङ्गा, कार्तिक 16 गते अन्य ठाउँका लागि।
1: थप जानकारीका लागि 9841429279 9843531 र टाक्सिङको गुम्बा अफिस 9862273507
0: हिमाली गाउँ विकास प्रतिष्ठान सोलुखुम्बु।
2: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको संस्करण सञ्चालन हुने सम्बन्धी यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
3: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतिसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ।
0: दर्ता गर्ने व्यक्ति संयोजक सम्पर्क नम्बर 98,42,56,40, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,31,37,40।
3: उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजेभित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745400260, अनुराज बस्नेत 9851174219,
2: बिपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57।
3: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
2: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दुतोषी गाउँपालिका गाउँ

0: भेट पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
1: गत 2026 अगस्त बीचमा आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: Sandro Spasito Rosai.
1: Oye, साथी, हेर न यो के खतरा समाचार आइ सके
2: बाप्रे
1: अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो ए यतिकै पत्ते हाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्ते आउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका कर्णधार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त

0: लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
3: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्डीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: एगुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोप्राइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: हटकेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
5: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
5: ल सुन बहिनी सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार
4: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763007484 र विवेक श्रेष्ठ 9862800000 सुनु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सुलुखुम्बु
6: Thank you. लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ हुन्छ ल हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संसारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
0: संघीयता सुदृढ बनाउन 9 बुँदे कोषीय घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
1: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मार्न परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
0: ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
1: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: एनबीएल सर्वसुलभ आवास कर्जा,
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, रु 3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत नीतिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टोबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिम वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5.59 खर्ब रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेपछि त्रिशुली काली गण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1.94 खर्ब रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः संचालन गर्न 86.5 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
0: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्ययी र नागरिक प्रतिबद्धतादायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पुनः सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर्गत प्रादेशिक सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
1: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 वटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37.70 अर्ब रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनीतिक विवाद बीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिला पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वटा वाणिज्य बैंकले कुल 17.1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 वटा बैंकहरूले 16.59 अर्ब रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1.80 करोड़ 24 लाख रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57.51 करोड़ रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41.59 करोड़ रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एमआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10.67 करोड़ रूपियाँले घटेको छ।
1: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
0: तेह्र देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज दुई गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरब सहित तेह्र देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाब दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्न अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ़ बनाउन 9 बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 देशका लागि प्रस्तावित राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामाध्येदेखि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिए थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
0: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकोशी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातोपानीका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र परालले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
1: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेड़ा, च्याङड़ा, खसीबोका र राङ्गा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिङ्गो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरीद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरीद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अप्नाउनु पर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
2: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, खसी बोका भेडा बाख्रा च्याङ्गाहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नगर्ने हुन सक्छ, तर अझै अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ। र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि अर्को चाहिँ बिचमा ढुवानी गर्दाहरूले पनि वास्तवमा पशुहरूलाई पनि सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। बजारमा पनि आइसकेको पशुहरू पनि जो चाहिँ बेच्नको लागि उपयुक्त हुँदैनन् हामी त्यो पनि हेर्ने गरेका छौँ। खसी बोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्गाहरू पनि आइरहेको अवस्था छ।
0: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
2: संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छन् त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ भने हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले चाहिँ प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ यहाँलाई भने अलिकति अब अधिकांशले बुझ्नुभएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्री भएर काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूलाई जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रो आरामदायी रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गरेर पनि मासु राम्रो हुन्छ कि त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यहरू अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडे साहबहरूको समन्वयमा पनि कतिपय समाजमा खसी बुकाहरूको अनुगमन र स्वास्थ्य परीक्षण कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ त्यो जुन हरियो मार्ग गरिएको बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्, स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकर हरियो हामी करार लगाइदिएका हुन्छौँ, त्यो भएर त्यो परीक्षण गरेर लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहाँ कहाँ आउँदाखेरि लामो बाटोमा बिरामी केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएकोहरूलाई उपचार गर्ने व्यवस्था पनि हामीले सही छैन, उपचार गर्ने व्यवस्था पनि हामी मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर भोलि पनि गराएको अवस्थाहरू छ। होइन
0: पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोड्नु कसरी निगरानी भइरहेको छ?
2: मुक्सिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु पूर्णतया कारण गर्ने उनीहरू अगाडि बढेका छौँ। होइन र पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नुभएको छ कि अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ र मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसै धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने त्यसलाई चाहिँ सुरक्षित पूर्वक चाहिँ मासु एक घन्टाभित्र बिग्री चाहिँ हाल्दै तर किन धेरै नै भयो भने बिग्रिन थाल्थ्यो नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि बध गरेर चाहिँ सुरक्षितापूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तो भए त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ बध गरेको ठाउँ भन्दा सुरक्षितपूर्वक बध गरेको ठाउँ भए चाहिँ लिनु उपयुक्त रहन्छ र हामीले चाहिँ त्यो अचानो चाहिँ भनौँ न लगाएर अरू अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान अहिले देख्नुहुन्छ सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन बधस्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ यहाँ यही सन्दर्भमा मैले जोडेँ यो पशु वसालका मासु ऐन कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरको सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐनद्वार चौहत्तर अनुसार श्रमिकले आफ्नो धर्म संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ।
1: जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंकै बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा सानो तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: कृषि मन्त्र नागसँग
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नाजिमपाट काठमाडौं।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाइट दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाइट दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाइट नमस्ते ट्राभल्सका संचालक पूर्व नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असो 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।
4: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको विदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरीद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
3: महाकाली नदीमा विपत्ता हुनुभएका 70 प्रहरीका सय सागर राज थारूको सब 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुरबाबा नगरपालिका छाका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गोलमा हाजिर हुनुभएको थियो। दुई हप्ता अघि दोधारा चाँदनी जोड्ने झोलङ्गे पुल भत्किएको थियो। पुलसँग नेपाल टेलिकमको इन्टरनेट तार समेत जोड़िएको हो।
4: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योति नगर टोलका 35 बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापा गाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यस अघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रूथ सोशल में लिख्नु भएको छ। गत महीना ट्रम्प ने डेनमार्क र ग्रीनलैंड का नेताहरूसँग एउटा सुरक्षा समझौता गर्नु भएको थियो। यस समझौताले ग्रीनलैंड में अमेरिकी सेना को भूमिका विस्तार करने समाचार संस्था अल जजीराले जनाएको छ। समझौताले दुई नया सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै दुई वर्ष लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ। नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराचेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
5: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने छबुद योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै दुई क्लबहरू प्राविधिक रूपमा टाँट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा। विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश। संघीयता सुदृढ़ बनाउन 9 बजे पोषी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
6: दशैंको किनमेलले बजारमा चहल पहल। मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
5: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
6: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्मलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्र खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोटामा असोज 15 र 16 गते पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले असोज 16 गते समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसूनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै वहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जङ किसीले स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11देखि 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको हिमपैरोमा परेर बेपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। शुक्रबार 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसैगरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, पाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3000 केजी भन्दा बढ़ी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जनगढ इन्जिनियर्स र नयाँ भैरवी दल गुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरूद्ध भएको मर्स्याङ्गदी नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे र पश्चिम पृतनापति उपरथी श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नु भएको थियो। यसै गरी नारायण दलगढ़बाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढ़ीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मरमतको कार्य गरेको छ। शुक्रबार टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मरमतको कार्य गरेको थियो, जसबाट 1500 घरदुरीका करिब 7500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेका दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बिजली असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 की 26 वर्षीय पुष्पा डीसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 की 19 वर्षीय एक महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरबेसले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 की 24 वर्षीय ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाण्ड पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले शुभारम्भ गर्नुभएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी श्री सिग्देलले महिला र पुरूष 5000 मिटर दौड़का विजेताहरूलाई पुरस्कृत गर्नुभएको थियो, जस अन्तर्गत उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ। यसैगरी पूर्वी पृतनाका प्युठ विनोद रुकाय द्वितीय र विशेष फौज वाहिनीका प्युठ गणेश सिंह रावत तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ मध्यपूर्वी पृतनाकी प्युठ निर्मला किसी प्रथम हुनुभएको छ। वहाँले 17 मिनट 44 सेकेण्ड 7 पल्समा दौड़ पूरा गर्दै नयाँ आर्मी रेकर्ड समेत बनाउनु भएको छ। यसैगरी पूर्वी पृतनाका सिपाही निशा सार्के द्वितीय र मध्यपूर्वी पृतनाकी प्युठ सिर्जना पाण्डे तृतीय हुनुभयो। त्यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेबाट सञ्चालन भएको पौडी प्रतियोगितामा उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नवर्सुर बाहिनी अड्डा द्वितीय र विशेष पहुँच बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुविधा दिलीप थापा मगर पुरूषतर्फ सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो। विजय टीम तथा खेलाड़ीलाई उपत्यका पृथनाका चीफ अफ स्टाफ सहायकृति श्री विमल राज शर्माले असोज 16 गते सातोबाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसै गरी प्रतियोगिता अन्तर्गत असोज 7 देखि 13 गतिसम्म पश्चिम पृथनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृथना द्वितीय र विशेष पहुँच बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाड़ीलाई पृथनापति उपरति श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका पृथना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका पृथना विजय भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी पृथना तृतीय भएका छन्। प्रतियोगितामा महिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गड्की प्युट विनिका जोशी र पुरूषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबोक्स गड इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाड़ी हुनुभयो। विजेता खेलाड़ीहरूलाई प्रबन्ध र त्यूपरति श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नुभयो। आठवटा पृथना, पाँचवटा युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी 14 टीम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
2: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 को सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
0: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
2: निवेदन दिने मिति र स्थान
0: असोज 31 गते सम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
2: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
0: आवश्यक कागजातहरू
2: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
0: शैक्षिक सत्र 2082 को वार्षिक लब्धाङ्ग

मात्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा सञ्चालन भएको सैन्य आधार तालिम असोज 9 गति सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैनिहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन, आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्, जस अनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन् अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
2: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
0: यो शपथ सँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक जमादार सन्तोष।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा, यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैँ अपरिहार्य हुन्छ, त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको सांगठनिक जग भनेको सिपाही हुन् र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरूष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पूरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवाजको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथि श्री प्रेम बहादुर पुन,
2: 9 महिना कठिन तालिम अवधिमा तपाईहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईहरूबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवाजले तपाईहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्त हुनुभएको छ। यस सुगत घडीमा तपाईहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित पृतनापति र वाहिनीपतिहरूले सैन्य

0: ले प्रदर्शन गरेको अन्तिम दलिल कवाचको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमी सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
1: राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यावसायिक क्षमता दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने पेसाप्रति गौरव गर्ने जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ वफादार इमानदार अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्मभूमिश्व स्वर्गादपि गरिएसी भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईँहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवयुक्त तालिमी सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
2: सैनिक सिप क्षमता चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नवप्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
0: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता नेतृत्व विकास सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमी सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
3: सैनिक तालिम केन्द्रमा 9 महिनाको ट्रेनिङ सकेर आज असोज 9 गते पास आउट भएको आउन पाउँदा भित्री मनदेखि नै खुसी फिल हुन्छ मलाई। पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
4: सिपाही जावेद अन्सारी, नेपाली सेनामा म बचपनदेखि हो मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा आउँदै थियो। त्यही हेरेर म पनि जिज्ञासा लिएर आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेको छु। धेरै गर्वशाली भएको छु। अब देशलाई सेवा गर्ने देशको माथिमा भएर बस्ने अब यही मेरा माग्ने सबैले म यही गर्छु कि सबै नेपाली सेनामा आउँदै जा नेपाली सेनामा भएर विदेशतिर नलागो।
2: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिंह पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
5: सिपाही सिसिल एकदम रमाइलो अब आफूलाई गर्वशाली महसुस भइरहेको छ। यत्रो 9 महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफूमा भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउनु पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्दछु। अनुशासनमा रहेर आफू भन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छु।
6: सिपाही असिल थापा, श्रीमान सरकारी मेरोमा तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावक अगाडि पुरस्कार थाम्नु पाउँदा तालिममा सर्वोत्कृष्ट हुनलाई मेहनत गर्दै जाँदा अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा उमेर भइसकेपछि आएर चाहिँ देखाउँदा चाहिँ पहिलो पटकमै हुन सफल भयो, त्यसमा खुसी।
7: मेरो नाम सिपाही सुजन विश्वकर्मा हो। म भैरवनगरमा तालिम गरेर सर्वोत्कृष्ट शिक्षार्थी बन्न पाउँदाखेरि म र मेरो देशप्रति एक जिम्मेवारी थपिएको महसुस गराएको छ। मैले भविष्यमा आफ्नो देशप्रति इमान्दारीका साथ कर्तव्य पालन गर्नेछु।
0: सैन्य तालिमकै कुरा गर्दा तालिम लिनेहरूको लागि जति गाह्रो हुन्छ उत्तिकै गाह्रो हुन्छ तालिम दिनेलाई। देशको फरक भूगोल, फरक समाज, फरक भाषा र फरक संस्कृतिबाट आएका अनि फरक फरक शारीरिक क्षमता भएका व्यक्तिलाई समान स्तरमा पुर्याउन प्रशिक्षकहरूले समेत ठूलो मेहनत गरेका हुन्छन्। आम मानिसलाई तालिम दिएर कसरी पेशेवर सैनिक बनाइन्छ त?
8: सुजन ब्रान्ड, सुरु सुरुको फेजमा चाहिँ खासै सेना सम्बन्धी त्यति ज्ञान नभएको भएर अलिकति दिलदस्ती कम भएको कि जस्तो, तर बिस्तारै उसले अब चरणगत रूपमा सिक्दै गएपछि चाहिँ सेनाप्रति चाहिँ यस्तो गर्नुपर्ने रहेछ, यो गर्नु हुने, यो गर्न नहुने र हरेक क्षेत्रमा चाहिँ मैले गर्नुपर्छ भन्ने पाए। सबैभन्दा पहिला बाहिर वातावरणबाट आएको डिल अब बोडा उठाउनु पर्यो, हातदेखि लिएर अनुशासन भन्यो, अरू भनेको चाहिँ नर्मल्ली अब एफसीबीसी अनि त्यसपछि एमआर भनेको त बिस्तारै अलि पछि पछि हुने भएर बिस्तारै सेना सम्बन्धी भन्दै गएको भएर त्यसमा चाहिँ अलिक छिटै बुझाउन सकिने भएको छ।
2: शिल्पी हातहरूले नै काँचो माटोलाई भाँडोको आकार दिए जस्तै कुशल प्रशिक्षकको मार्गदर्शनले एउटा पेशेवर सैनिक तयार हुन्छ। सैन्यसँगै उठ्नु, सैन्यसँगै कुद्नु, सैन्यसँगै बस्नु, सैन्यसँगै सुत्नु अनि नबोले पनि तालिमे सैनिकको मर्म बुझ्नु सैन्य तालिम गराउने प्रशिक्षकहरूका विशेषता हुन्। त्यसैले हरेक सैन्य जवानका स्मृतिमा प्रशिक्षकहरू अमित दस्तावेज बनेका छन्।
9: सिपाही मिलन सुना भैरवनाथगढमा सैन्यको तालिम सकेर भर्खर मात्र सिपाहीमा प्रवेश गरे, एकदम रमाइलो महसुस भइरहेको छ अनि नम्बर एक सेमुलाई लिड गर्दै सेमु लिडरको निर्वाह चाहिँ राम्रोसँग गरे जस्तो लाग्छ मलाई। सिभिल लाइफबाट यो नेपाली सेनामा छिर्दाखेरि कस्तो थियौं र अहिले हामी कस्तो भयौं भन्ने कुरा चाहिँ गुरुबाहरूको शिक्षाले गर्दा हामी यहाँसम्म आयौं। गुरुबाहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र गुरुबाहरूले सिकाएको ज्ञानलाई म लागू गरेर देश र जनताको लागि अघि बढ्नेछु।
0: नेपाली सेनाको सौन्दर्य भनेको नै विविधता र अनेकता भित्रको एकता हो। यही विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल, पहाड़ र तराई मधेसका विभिन्न जात जाति, भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैंगिक समावेशिता समेत स्पष्ट देखिन्छ। यसैको उदाहरण हो यसपटक 466 जना महिला सैन्यहरूले तालिम पूरा गर्नु। तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट:
10: मैले आज आफूले आफूलाई एकदम गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान बनेको छु। छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ। छोरा र मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ। कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन। सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ। म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न
2: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो। 9 महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेल कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुशी र सफलतामा रमाइरहेका थिए।
0: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुशीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो। हिजोसम्मका कसैका छोरा, कसैका भाई आज देशकै रक्षक बन्दा परिवारजनमा देखिएको खुशीले सैन्य आधार तालिमको आयामलाई प्रस्ट्याउँछ।
11: अमृत नेपाली: हामीलाई त एकदम खुशी लागेको छ। अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुशी लागिरहेछ। अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ। हामीले एउटा कर्म गरेरै खाने हो जे गरे पनि, त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
12: सीतामैया गुरुङ: 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो छोरालाई आर्मी र देशमा दिँदा धेरै खुसी लाग्यो छ। उन्नति प्रगति गर, जनताको सुरक्षाको लागि कठिन छ भनेर मेरो छोरालाई आशीर्वाद दिन चाहन्छु।
13: हाम्रो नाम शंकर साहबेल, घर रौतहट जिल्ला गडुरा नगरपालिका वार्ड नम्बर 8। यो पास आउट भेलक बहुत खुसी लागल, बहुत गर्वको बात है। हामी सके बहुत अच्छा लागल, कभी ना आयल सुर लिया, मगर आज हाम्रो बेटा पास आउट भेल, बहुत अच्छा लाग रहल। हाम्रो बेटा नेपाली सेनामे आयल, जनताके सेवा, नेपालके सेवा, नेपाल देशको सेवा करो, बहुत खुसी लागल।
14: शिशिर लोहनीको बुवा शंकर विक: आज यो छोराहरूले 9 महिना कठोर तालिम पश्चात छोराले 90 जनाको टोलीमा फायरिङको फर्स्ट पुरस्कार पाउँदाखेरि धेरै नै खुसी लागेको छ। गर्वका साथ म पनि एउटा बुवा भएछु, देशको लागि सेवा गर्ने छोरालाई पालन पोषण गरेर हुर्काएर यहाँसम्मको योग्य बनाएछु भन्ने मलाई चाहिँ महसुस भएको छ। आउँदा दिनहरूमा पनि आइपरेका हरेक समस्यालाई समाधान गर्दै आफू उत्कृष्ट साथै टोलीलाई समेत उत्कृष्ट बनाउने एउटा जिम्मेवारी हासिल गरोस्।
15: लाल कुमारी विश्वकर्मा हो, घर चाहिँ खिजिदिम्बा गाउँपालिका वार्ड नम्बर 2। मेरो छोरा कान्छो सुजान विश्वकर्मा हो, धेरै गर्व छ मेरो छोरालाई यो भन्दा धेरै राम्रो पदमा धेरै ठुलो पदमा अगाडि बढ्दैदेखि देख्न चाहन्छु। त्यसको लागि मेरो छोरालाई सधैँभरि आशीर्वाद।
16: हाम्रो नाम घमालु कुर्मी, हाम्रो घर भाइर बहुत बढिया लगा लड़का पास है आनंद लगा रहे खुशी मारा गदगद। हमारा लड़का अपने देश बचावे खातिर बढ़िया काम करता है, नौकरी पुलिस बढ़िया भेल। अब और कुछ जैसे केहू की मदद खातिर सहायता दे और बढ़िया चीज हो है, अब बहुत खुशी भेल।
17: मेरे मामा आर्मी भएको देख्दा एकदम धेरै खुशी लागेको छ। मेरो मामाले जस्तो सुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिनु हुनेछ।
18: मेरो नाम मिना सुनार हो, पर्वत नगरपालिका 11 पर्छ मेरो ठेगाना। मेरो छोरा मेरो नानी पनि सशस्त्र हुन्। यो विदेश जाँदाखेरि सबै छोरा छोरीहरू प्रवेश गर्छन्, मलाई मन पर्दैन। छोराले र छोरीले यो देशको सेवा गरेको देख्दा म एकदम खुसी छु। मेरो छोरा नै सम्पूर्ण छोराहरू आफ्नो सबैको सुरक्षा गरेर अघि बढोस् भन्ने चाहन्छु।
2: एउटा सच्चा सिपाही बन्नका लागि सैन्य आधार तालिमले पेसागत ज्ञान, सिप र कर्तव्य प्रतिको बोध गराउँछ। 9 महिनाको तालिमका दौरान सैन्य जवानहरूले हासिल गरेको यही ज्ञान सिपले उनीहरूलाई अझ परिपक्व र आत्मविश्वासी बनाएको छ। यो आत्मविश्वासले उनीहरूलाई अबका दिनमा अघि बढ्न कस्तो दिशा निर्देश गरेको छ त?
19: सिपाही रञ्जन बहादुर सर, मेरो घर चाहिँ दैलेख। आज एकदमै निकै प्राउड फिल भइरहेको, यो दुःख भनेको केही छिडको लागि हुँदो रहेछ। आफू मात्रै नभएर आफ्नो फौजलाई कसरी अगाडि बढाउने, समूहमा काम गरेर कसरी अगाडि जाने भन्ने कुराबारे पनि प्रष्ट बुझ्यौँ, अनि त्यसबारे ज्ञान पायौँ। अनि आफ्नो चाहिँ पहिला आउँदाखेरिको आफ्नो मनोबल हुन्छ त्यो एकदमै बढ्दै गयो। अब आफ्नो मनोबललाई उच्च राखेर अनि आफ्नो खुट्टामा उभिएर अनि सामूहिक रूपमा आफू पदमा रहँदा वा नरहँदा पनि म देश र जनताको सुरक्षाको लागि खटिरहनेछु।
20: सिपाही सिसी भक्तिनगर, घर चाहिँ सुन्दर बजार लम्जी। मलाई अब आफ्नो सपना पुरा हुँदाखेरि निकै नै खुसी लाग्छ। अब देशलाई के कस्तो ठाउँमा के जरुरत पर्छ, सकेसम्म आफूले त्यो जरुरतलाई पुरा गर्ने कोसिस गर्छु, आफूले पनि बिस्तारै अब इम्प्रुभ गर्दै जान्छु।
0: तालिमका क्रममा बगाएको पसिना, सिकेका सिप र सैनिक रणकौशलले सैनिकलाई सधैँ बलियो बनाउँछ। यो बल सैनिक व्यक्तिको लागि मात्रै होइन, उसले काम गर्ने युनिट, संस्था र राष्ट्रकै लागि सम्पत्ति बन्दछ। त्यसैले सेवा प्रवेशसँगै दिइने पहिलो औपचारिक सैन्य तालिम अर्थात् सैन्य आधार तालिमले ठूलो अर्थ राख्दछ। यस्तै बुझाइ छ सेनानी श्री अजित थापाको।
21: सैन्यलाई हामीले डिजिएमडीबाट आएको निर्देशन अनुसार चाहिँ जे निर्देशन छ त्यो भित्र रहेर चाहिँ र अनि उनीहरूको योग्यता कस्तो छ, उनीहरू चाहिँ कसरी कुन हिसाबमा तालिम गर्न सक्छन् होइन, ती सबै कुराहरू विचार गरेर तालिम गर्ने गरेका छौँ र कमजोरलाई चाहिँ अलिकति प्रायोरिटी दिएर उनीहरूलाई एक्स्ट्रा समयमा गराएर चाहिँ तालिमहरू गराउने गरेका छौँ। हामी सैनिक हुनुको मेन कारण भनेकै हामी सैन्य तालिम गर्छौँ, हामी अरूभन्दा एक्स्ट्रा हुन्छौँ, फरक हुन्छौँ। एउटा सिभिलियनलाई चाहिँ नेपाली सेनामा ल्याएर नेपाली सेनाको नीति नियम परम्परा र नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य अधिकार के हो, हामी देश र जनताप्रति के काम कसरी चाहिँ गर्छौँ भन्ने कुरालाई त्यो हिसाबमा उनीहरूलाई चाहिँ हाम्रो सैनिक जीवनमा ढाल्नको लागि सैन्य तालिम चाहिँ एकदम अत्यावश्यक रहेको छ। जुन तालिममा चाहिँ हामीले जुन सेनाको लागि आवश्यक छ भोलि चाहिँ हामी देशको लागि पर्दाखेरि चाहिँ देशको लागि कसरी लड्ने भन्ने कुराको लडाईकोदेखि लिएर हरेक कुरा सिकाउनु पर्ने हुन्छ, त्यो कुराहरू चाहिँ हामी सैन्य तालिममा सिकाउँछौँ। सैनिक जीवनमा आवश्यक पर्ने कुराहरू चाहिँ जुन सिलेबसमा आएको कुराहरू छ त्यससँग आधारित रहेर हामीले तालिमको अभ्यासहरू सञ्चालन गरेका थियौँ।
2: सिपाहीमा हुनुपर्ने गुण, उसको चरित्र र परिचयले नै सिङ्गो सेनाको परिचय बनाउँदछ। त्यसैले पनि उनीहरूले प्राप्त गर्ने तालिम, युद्धकला, निर्माण गर्ने चरित्र र निर्वाह गर्ने वफादारिताले सेनाको भविष्यलाई समेत निर्धारण गर्ने हुँदा एउटा सैनिकले तालिम पूरा गरेको क्षण पनि धेरैलाई खुसीको विषय बनेको हो। आखिर तालिमले के कस्तो दिशा बोध गराउँदछ त? सिपाही सुधीर गुरुङ,
22: सानैदेखि नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने सोच थियो, त्यही सोचले गर्दा सानैदेखि मेहनत गरेर आज यो हासिल गरेको छु, त्यसले गर्दा चाहिँ धेरै नै खुसी भइरहेको छ। देशको सेवा कसरी गर्ने, विपद आपत्ति आइपर्दा के गर्ने, नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य चाहिँ सबै सिकेका छौँ हामीले। अबको नयाँ यात्रा भन्नुपर्दा देशमा आइपरेका विपत्ति आपत्तिहरूमा आफूले तालिमबाट सिकेका कुराहरूलाई मनन गरेर आवश्यक सुरक्षा अपनाई देश र जनताको सेवा गर्ने चाहिँ सोचेको छ।
0: यसरी कुनै पनि मुलुकको पहिचान, स्वाभिमान र सुरक्षाको जगलाई जीवन्त र अजय बनाउने वास्तविक मेरुदण्ड सिपाही नै हुन् र सिपाही निर्माण गर्ने आधार सैन्य आधार तालिम हो। असोज 9 गते यही तालिम पूरा गरेका 2968 जना सिपाही अब औपचारिक रूपमा नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका छन्।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। प्रमुख अतिथि छनौटमा विवाद भएपछि व्हाइट हाउस स्कूलले माग्यो माफी। दशैं शुरू भएसँगै सदरमुकाम सल्लेरीमा बढ़्यो चहल पहल। उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपील। दशौं राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्ला स्तरीय छनौट प्रतियोगिता हुने। चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपील। संघीय सुदृढ़ बनाउन कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। नेपालबाट यस वर्षको मनसून बाहिरियो। दशैंमा ओखलढुंगा भित्रिने यात्रु र सवारी साधनको चाप बढ़्यो। चाडपर्व लक्षित सुरक्षामा सादा पोशाकका साथ प्रहरीदेखि तालिम प्राप्त कुकुरसम्म परिचालन। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकियो। फेसबुक टिप्पणीका कारण सुनाइएका मृत्युदण्डको सजाय साउदी अरबले उल्ट्यायो। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 खर्ब रूपियाँ जरिवाना। र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार।
1: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि केटी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247417, 98443449696 र 98613314. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु दुधकुण्ड नगरपालिका 5 कल्लेरी स्थित व्हाइट हाउस इंग्लिश सेकेण्डरी बोर्डिंग स्कूलले एक कार्यक्रममा प्रकाश भोजेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको विषयमा उत्पन्न विवादप्रति क्षमा याचना व्यक्त गरेको छ। उक्त विषयलाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा आलोचना भएपछि विद्यालय प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्णयप्रति आत्मसमीक्षा गरेको हो। विद्यालय प्रशासनद्वारा जारी विज्ञप्तिमा प्रमुख अतिथि छनौटका क्रममा भएको निर्णयका कारण उत्पन्न विवाद, आलोचना र असन्तुष्टिप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार भुजेललाई मार्शल आर्ट्स अधिकारीका रूपमा रहेको पहिचानका आधारमा कार्यक्रममा आमन्त्रण गरिएको थियो, तर उहाँको विगतको पृष्ठभूमि तथा उहाँसँग सम्बन्धित सार्वजनिक संवेदनशीलताका विषयमा पर्याप्त जानकारी संकलन र उचित मूल्यांकन गर्न नसक्दा निर्णय प्रक्रियामा कमजोरी भएको विद्यालयले स्वीकार गरेको छ। उक्त निर्णयले विद्यालयप्रति नकारात्मक सन्देश प्रभाव भएको तथा अभिभावक विद्यार्थी शुभचिन्तक र आम नागरिकमा असहजता उत्पन्न भएको प्रति विद्यालय प्रशासनले दुःख व्यक्त गर्दै हार्दिक क्षमा याचना गरेको छ। विद्यालय शिक्षाको मन्दिर भएकाले विद्यार्थीमा अनुशासन, नैतिकता, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको विकास गराउनु आफ्नो प्रमुख दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। विद्यालयबाट आयोजना हुने प्रत्येक कार्यक्रमले शैक्षिक मूल्य, सामाजिक मर्यादा र सार्वजनिक विश्वासलाई सम्मान गर्नुपर्नेमा पनि विद्यालय प्रशासनले जोड़ दिएको छ। घटनाबाट प्राप्त आलोचना, सुझाव र प्रतिक्रियालाई सुधारको अवसरका रूपमा लिँदै आगामी दिनमा प्रमुख अतिथि छनौट तथा अन्य कार्यक्रम संचालन गर्दा सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्रमको उद्देश्य र सार्वजनिक संवेदनशीलतालाई ध्यानमा राखेर निर्णय गरिने विद्यालयले प्रतिबद्धता जनाएको छ। विद्यालयका प्रिन्सिपलद्वारा हस्तान्तरित विज्ञप्तिमा यस घटनाबाट कुनै व्यक्ति स्वस्थ वा समुदायको भावनामा चोट पुगेको भए पुनः क्षमा याचना गर्दै विद्यार्थीको सर्वाङ्गीण विकास र शैक्षिक उन्नयनमा निरन्तर समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। बड़ा दशाई शुरू भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लोरी बजारमा चहल पहल बढ़ेको छ। दशाईका लागि आवश्यक सामग्री, नयाँ लत्ता, कपड़ा, जुत्ता, चप्पल तथा पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको बजारमा बाक्लो उपस्थिति देखिन थालेको हो। दशाईको अवसरमा सल्लोरी बजारमा किनमेल गर्नेहरूको भीड़ लाग्ने गर्दछ। सोलुखुम्बुका सल्लोरी, फाप्लो, नेले, तामा, खाने बेनी लगायत आसपासका विभिन्न स्थानहरूबाट स्थानीयवासी सामान खरीदका लागि यहाँ आउने गरेका छन्। बजारका पसलहरूमा ग्राहकको चाप बढ़ेसँगै व्यापारीहरू पनि व्यस्त बनेका छन्। चाडपर्वको रौनकसँगै सल्लोरी बजारमा किन मेल गर्ने र घुमफिर गर्ने मानिसहरूको चहल पहल बाटिएको छ। यसै गरी दशैं मनाउनका लागि काठमाडौँ उपत्यका लगायत विभिन्न शहरहरूबाट घर फर्किने यात्रुहरूको आगमन बढ़ेसँगै सल्लोरी बजार र बस्तान क्षेत्रमा पनि चहल पहल बढ़ेको छ। सोलुखुम्बुत को घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले दैनिक उपभोग्य वस्तु खरिद गर्दा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बजारमा हुन सक्ने ठगीबाट बस्न, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न र उपभोक्ताको अधिकार सुनिश्चित गर्न कार्यालयले सचेत रहन अपील गरेको हो। कार्यालय प्रमुख प्रेमचन्द्र राईद्वारा जारी सूचनामा सामान खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल लिन आग्रह गरिएको छ। गरी प्याकेज गरिएका वस्तु खरिद गर्नु अघि उत्पादन नीति, उपभोग गर्न मिल्ने अन्तिम नीति तथा वस्तुको गुणस्तर जाँच गर्न पनि कार्यालयले उपभोक्ताहरूलाई अनुरोध गरेको छ। खाद्य वस्तुको गुणस्तरमा ध्यान दिनुका साथै नातौलमा प्रयोग हुने ढक्त राज्य सही भएमा भएको यकिन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। बजारमा अस्वाभाविक मूल्य वृद्धि, कृत्रिम अभाव सूचना गर्ने कार्य वा कालोबजारी भएको पाइएमा त्यस विरूद्ध आवाज उठाउन समेत कार्यालयले आग्रह गरेको छ। कुनै व्यापारीले ठगी गरेको, म्याद मागेको वा खान अयोग्य वस्तु बिक्री गरेको पाइएमा नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहमा तत्काल उजुरी दिन सक्ने कार्यालयले जनाएको छ। सचेत उपभोक्ता नै सुरक्षित र स्वच्छ बजारको आधार हो भन्ने मान्यतालाई आत्मसात गर्दै बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्ता मैत्री बनाउन प्रत्येक उपभोक्ता सम्झाएको रूप हुनुपर्नेमा कार्यालयले जोड़ दिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आसन्न दशैं तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सर्वसाधारण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चाड़ पर्वका बेला चोरी दुर्घटना तथा सम्भावित अपराधिक गतिविधि हुन नदिन प्रहरीले सुरक्षा सावधानीलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको हो। चाड़ पर्वको अवसरमा घर छाडेर बाहिर वा कतै जाँदा ढोका झ्याल तथा तालचा राम्रोसँग बन्द गर्न र नगद तथा गर गहना सुरक्षित साथ राख्न प्रहरीले अनुरोध गरेको छ। पर्वका बेला जुवा तास खेल्ने झैं झगड़ा गर्ने घरेलु हिंसा तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिबाट टाढ़ा रहन र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न भनिएको छ। समाजमा कुनै पनि शंकास्पद गतिविधि वा अप्रिय घटना देखिएमा नजिकको प्रहरी कार्यालयमा तत्काल खबर गर्न पनि नागरिकहरूलाई आग्रह गरिएको छ। यस्तै सवारी साधन प्रयोग गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न मादक पदार्थ सेवन गरी सवारी नचलाउन र क्षमता भन्दा बढ़ी यात्री नराख्न पनि प्रहरीले आग्रह गरेको छ। सवारी चालक तथा पछाडि बस्ने यात्रीले अनिवार्य रूपमा हेलमेट तथा चारपाङ्गे सवारीमा सीट बेल्टको प्रयोग गर्न जोड़ दिएको छ। यसका साथै मैनबत्ती दियो तथा विद्युतीय उपकरणहरूबाट हुन सक्ने सम्भावित आगलागीप्रति विशेष सावधानी अपनाउन र पटक्का वा विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरिएको छ। प्रहरी र नागरिक बीचको सहकार्यबाट मात्रै सुरक्षित समाजको निर्माण सम्भव हुने बताउँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शान्ति सुरक्षा कायम राख्न आफूहरू सधैं प्रतिबद्ध रहेको जनाएको छ। दशौं राष्ट्रीय खेलकुदका लागि सोलुखुम्बुमा जिल्ला स्तरीय छनौट प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाड़ीहरू छनौट गर्नका लागि जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले आगामी असोज 30 गते सदरमुकाम सन्देरीमा उक्त छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको हो। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले विभिन्न 15 खेल विधाका लागि महिला तथा पुरूष खेलाड़ीहरूको छनौट गर्न लागेको जनाएको छ। छनौट गरिने खेलहरूमा फुटबल, भलिबल, एथलेटिक्स, कराते, तेक्वान्डो, उसु, कबड्डी, ब्याडमिण्टन, आर्चरी, टेबल टेनिस, बुद्धिचाल, फूलकण्ठ्या, कराते, काटा र जुडो रहेका छन्। यी सबै खेलमा महिला र पुरूष दुवै तर्फका खेलाड़ीहरू बीच प्रतिस्पर्धा गराइनेछ। त्यस्तै पुरूष वर्ग का लागि मात्र स्क्वाश र पौडी खेलको समय छनौट प्रतियोगिता आयोजना गरिने समितिले जानकारी दिएको छ। समितिका अध्यक्ष अर्जुन बहादुर बोका, उपाध्यक्ष कृष्ण तामाङ र कार्यालय प्रमुख कृष्ण प्रसाद कटेलद्वारा हस्ताक्षरित सूचना अनुसार सम्बन्धित सबै खेलाड़ी तथा सरकारवालाहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई छनौट प्रक्रियामा सहभागी हुन आह्वान गरिएको छ। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूले कोशी प्रदेश स्तरीय छनौटमा सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गर्दै दशौं राष्ट्रीय खेलकुदसम्म पुग्ने अवसर प्राप्त गर्नेछन्। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको नौबुदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मित्रवय र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको हो। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्री आयोजनामा स्रोतको आवश्यक विनियोजन रोक्ने उल्लेख गरिएको छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेशमा थपका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली गर्ने र भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। प्रदेशहरूबीच अन्तर प्रदेशीय सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँहरूबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मिति भन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मिति भन्दा 12 दिन पछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपास नै वर्षा भएको छ। दशैं नजिकैसँगै ओखलढुङ्गा भित्र नै यात्रा तथा सवारी साधनको चाप बढ़ेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पछिल्लो समय जिल्लामा दैनिक ठूला तथा साना गरी 150 हाराहारीमा सवारी साधन भित्रिने गरेका छन्। प्रहरी चौकी हरकपुर स्थित ट्राफिक पोस्टका ट्राफिक सहायक खबरदार विष्णु कार्कीका अनुसार दैनिक करिब 100 सुमो ईडी गाड़ी र 10 बस जिल्लामा भित्रिने गरेका छन्। ती सवारी साधन मार्फत करिब 1500 यात्रु दशैंको विदा मनाउन घर फर्किएका छन्। चाडपर्व अघि जिल्लामा दैनिक 20 25 सुमो ईवी गाड़ी र 5 6 बस आउने गरेकोमा अहिले यात्रु तथा सवारी साधनको चाप उल्लेख्य रूपमा बढ़ेको सहायक हवलदार कार्कीले बताउनु भएको छ। खोटाङको साकेला गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै लाभग्राहीको टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। भौगोलिक विकटताका कारण गाउँपालिकाको केन्द्रसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न कठिन हुने लाभग्राहीका लागि वडा स्तरमा भुक्तानी शिविर सञ्चालन गरेर 795 जना लाभग्राहीलाई उनीहरूकै टोलमा लगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। गाउँपालिकाको सामाजिक सुरक्षा शाखा र नेपाल एसबीआई बैंक साकेला शाखाको संयुक्त आयोजनामा यही असोज 22 गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा सञ्चालन गरिएको थियो। सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर मार्फत बैंकिङ प्रणालीबाट कुल 95,77,000 सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डीएम चामलिङ राईले जानकारी दिनुभएको छ। सरकारी सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अधिमरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि 6,54,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। वहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000,000 रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6,00,00,000 रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ।
4: देश भित्रका समाचार।
0: 11 प्रदेशका प्रस्तावित राजदूतहरूको संघीय संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनवारा सहितका व्यक्तिहरूको सुनवाई सकिएको हो। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्ने बारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। यसै बीच साउदीका लागि प्रस्तावित राजदूत सुनवारको सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा सुनवारले गैर जिम्मेवारी अभिव्यक्ति दिनुभएको थियो। सभापति बोध नारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनवार जापानका विज्ञान कुमार थापा र मलेसियाका चुडामणि खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाइएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। 13 देशका प्रस्तावित राजदूतहरूले संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनवार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3506 प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिक स्थल, यातायात तथा नागरिकको धेरै आवत हुने क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको छ। चाडपर्व मनाउन घर बाहिर निस्किने, किनमेलका लागि बजार जाने तथा विभिन्न ठाउँमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो। वहाँका अनुसार चाडपर्व लक्षी सुरक्षा व्यवस्था अन्तर्गत परिचालन गरिएका प्रहरी मध्ये 100 जना सादा पोशाकमा खटिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भ्रासुपाले स्थानीय तहको निर्वाचनमा परम्परागत नेताको टर्च बीज र कोठा भित्रको टिकट वितरण अन्त्य गर्ने दावी सहित उम्मेद्वार छनौटी रूपरेखा सार्वजनिक गरेको छ। रासोपा केन्द्र समितिबाट पारित रूपरेखा अनुसार अब पार्टीबाट पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्वार बन्न 4 कड़ा चरण पार गर्नुपर्नेछ। जसमा पार्टीभित्रको प्रारम्भिक निर्वाचन, प्राइमरी लिडरशिप, एकेडेमी अनिवार्य परीक्षा, राजनैतिक सामाजिक धरातलको मूल्यांकन र समावेशितालाई मुख्य आधार बनाइएको छ। उम्मेद्वार बन्न चाहने आकांक्षीहरूले पाउने टिकट 100 समग्र मूल्यांकनको आधारमा तय हुने जनाइएको छ। पार्टीका सदस्यहरूले उम्मेद्वार छान्न पाउने प्रारम्भिक निर्वाचनलाई 40% भार दिएको छ, जसमा पार्टीको मोबाइल एप मार्फत 2-factor अथेन्टिकेशन प्रयोग गरी डिजिटल मतदान हुनेछ। फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्डको सजाय पाएका श्रीलंकाली आप्रवासी कामदारको सजाय साउदी अरबको सर्वोच्च अदालतले बदल गरेको छ। साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मद विरूद्धको टिप्पणीका लागि सिम्बाको कसुरमा दोषी ठहर गरेपछि 27 अनुजन शिवदासालाई भुकाएको सेप्टेम्बर महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो। यस घटनाले श्रीलंकामा ठूलो हलचल मच्चाएको र श्रीलंकाले छेमा दानको प्रयासका लागि कूटनैतिक पहलहरूलाई अघि बढ़ाएको बीबीसीले जनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1,84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाई छ। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकै पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराएको थियो। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जुनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जुनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। खेल खबर समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। प्रमुख अतिथि छनौटमा विवाद भएपछि व्हाइट हिल्स स्कूलले माग्यो माफी। दफाई शुरू भएसँगै सदरमुकाम सल्लेरीमा बढ़्यो चहल पहल। उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपील। वर्षौंवासै खेलकुदका लागि सोलुखुम्बुमा जिल्ला स्तरीय छनौट प्रतियोगिता हुने। चाड़पर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह। संघीयता सुदृढ बनाउन कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। नेपालबाट यस वर्षको मनसून बाहिरियो। दफाईमा ओखलढुङ्गा भित्री नै यात्रु सवारी साधनको चाप बढ़्यो। चाडपर्व लक्ष्य सुरक्षामा सादा पोस्टका प्रहरीदेखि तालिम प्राप्त कुकुरसम्म परिचालन। 13 वटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकियो। फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्ट्यायो। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1,84 अर्ब रूपियाँ जरिमाना। र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। हवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुर विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
4: निःशुल्क स्वास्थ्य शिविर हुने सम्बन्धी सूचना। यही मिति 2083 साल कार्तिक 13 गतेदेखि 16 गते अर्थात अक्टोबर 30 तारीखदेखि नोभेम्बर 2 तारीखका दिन टाक्सिन्दो गुम्बा प्रांगणमा हिमाली गाउँ विकास प्रतिष्ठान काठमाडौँको आयोजनामा विगत वर्ष झै नेपाली डाक्टरहरू र विदेशी भोलेन्टियरद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको हुँदा उक्त शिविरमा पाल्नु भई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: शिविरमा उपलब्ध हुने सेवाहरू दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण।
4: स्वास्थ्य परीक्षण स्थान टाक्सिन्दो गुम्बा प्रांगण। स्वास्थ्य परीक्षण समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म। कार्तिक 13 गते टाक्सिन्दो गुम्बा आसपासको लागि रिङमो चुल्यामो। कार्तिक 14 गते हेवा डिकु र नुन्थला। कार्तिक 15 गते होरसिङ्गा राईगाउँ सबै र साङ्गा। कार्तिक 16 गते अन्य ठाउँका लागि।
5: थप जानकारीका लागि 98 41 29 12 79 98 43 56 31 89 र टाक्सिन्दो गुम्बा अफिस 98 62 27 35 07
4: हिमाली गाउँ विकास प्रतिष्ठान सोलुखुम्बु।

0: next to your heart.
1: Zulu FM 101.2 MHz.
2: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ।

0: 40,000 का दरले नगद वितरण रसुवा नुवाकोट र धादिङका घर स्थानीय तहका सेवाग्राही लाभान्वित पुनर्लाभका कार्यक्रम पनि चल्दै
1: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बालीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गरेर चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
0: संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार, दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै सावधानी अप्नाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
0: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरेको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा रुन्जिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा संयमता अप्नाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधि नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
6: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो, मान्यजीले भने जस्तै तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि मतलब तपाईँको प्यार होला त उता पनि प्यार होला भनेपछि त्यसको चाहिँ तपाईँको भोलि जापानी सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो दिँदैन। किनभने एउटा घटना हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको
7: संविधानको प्रावधान अनुसार विदेशको तिहार लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा त्यो सुन्नु र यहाँको सन्दर्भमा उजुरी अनेक आए, यी उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ तिहारमा पाएको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजनीति नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको प्रम सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
5: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेरजंग बहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमा पद्माक्षी राणा मलेसियाका लागि, चुनामणी खरेल दक्षिण कोरियाका लागि, डाक्टर संगम श्रेष्ठ श्रीलंकाका लागि, डाक्टर मञ्चला कुमारी झा र साउदी अरबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी
1: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तहजललाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फूड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
5: यसैबीच अविरल वर्षा बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क पुल खानेपानी सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,00,000 रूपैयाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन रोजगारी तथा पेशा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्ड छोडेका छन्। काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल
3: बुकिङ गर्ने क्रममा 1,30,129 चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा

0: तले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साथै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढ़ी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सृजना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे जनाएको छ।
1: 2083 अक्टोबर 28 गते नौबेजीमा भन्नु पर्दाखेरि 2026 अक्टोबर 14 तारिकका निम्ति नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ, सहभागिएको छ। त्यसको पूर्णी भूभागबाट चाहिँ यो गत 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागको धेरै स्थानबाट पाइएको थियो भने अहिले चाहिँ आजको बुधबाट चाहिँ नेपालको सबै भूभागबाट पाइएको छ। सरदरमिति भनेको चाहिँ अक्टोबर 2 हो, अब यो पालि चाहिँ अक्टोबर 14 गतेबाट पाइदिएको छ। सरकार भत्ता चाहिँ 2 दिन 12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब चाहिँ स्थानीय वायु साथसाथै चाहिँ अहिले पश्चिम वायुको पनि प्रभाव रहन सकिन्छ र यसले पानी पनि पार्न सक्ने सम्भावना रहन्छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली टी20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी20 आईसीसी खेलेको छैन।
2: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अप्नाउनु पर्ने।
3: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काही खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली नेपालमा बादलका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री पनि केही छन् सीएनएनको साझा खबर सुन्दै गर्नुहोला।

0: कार्ड खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: माडीले निम्ति आएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बीचबीखनको जोखिममा पर्न सक्छन्।
3: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
2: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
3: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
2: मानव बेचबिखन तथा असार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
3: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, माकुस र म्यानेकर सोसाइटीको साझेदारीमा नसुवा जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
5: भेत्रावतीमा बेली ब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
6: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्राती सम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू, ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै ट्याक्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोट तर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नुहोला।
5: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्येश्वरी दुवाडी,
7: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरूरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसिनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सी जन्ने पदार्थहरू, पिय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
5: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्येश्वरी दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन। जिपलाइनबाट वारपार गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
8: जिपलाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्र आइदिनु होला, गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ कुनै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट दिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला, सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो उहाँलाई पठाउने काम गरिरहेका छौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
5: गर्भवती, सुत्केरी, अपरेशन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
9: प्रादेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रूपभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
2: समस्या समाधानका लागि विज्ञको अनुभव र सहकारको व्यवस्था, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दैगर्नुहोला।
10: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रू 5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपी टीवी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
11: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
2: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
11: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
2: र नेपाल प्रहरी 1000। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन, माकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचारहरू देखाएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकार वालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश सामिसीसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
9: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
12: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तो त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
9: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रूपभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ, होइन अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटाई इलामतिर अर्को जातको छ, होइन मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आंकड़ा सहित रिकमेण्डेशन गर्न सक्यौं भने र आंकड़ा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
12: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ?
9: पहिला धेरै विज्ञ भयो भने चाहिँ केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तै काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढ़ी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मीय आकर्षक चाहिँ उपाय सोच्छन्।
12: बाढ़ी प्रभावित मध्य 4,000 भन्दा धेरै घर दूरीलाई 45,000 कार्ड दूरी नगद वितरण गरिएको छ। नसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनाम र मलेसियाका लागि प्रस्तावित खनालको नियम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राजस्व कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन प्रतिस्थान गरिएको छ। यसैका लागि काठमाडौँ उपत्यका छोड्नुको संख्या बढ़दै गएको छ। र नेपाली T20 आईक्यूपी टोलीका कप्तान दिपेन्द्र सिंह निरीको आईसीसी T20 आई अलराउण्डर भनेता खस्किएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबर

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँचिने लगायतका घटना तथा भूगर्भीय जोखिमका बारेमा चर्चा गर्दैछौ। 5 वर्ष अघि मुनम्चीमा बाढ़ी आयो, रसुवाको भोटेपछि हुँदै त्रिशुलीमा गएको वर्ष र यो वर्ष पनि बाढ़ी आयो भने बुढ़ी गण्डकीमा पनि केही दिन अघि बाढ़ी आएको छ। रूसी र नक्खु बाढ़ीलाई छाड्दा पनि 100 किलोमिटरको हवाई दूरीमा 5 वर्षमा 4 ठूला बाढ़ी आए। यही बीचमा सोलुको मुको थामे मनाङको मस्याङ्गी लगायतका ठाउँमा पनि बाढ़ी पुग्नु पर्यो। आज हामी यिनै बाढ़ीको कारण भूगर्भीय जोखिम क्षति क्षति घटाउने उपायहरू बारेमा चर्चा गर्दैछौ। हामीसँग भूगर्भविद डाक्टर सुबोध ढकाल हुनुहुन्छ, उहाँ त्रिचन्द्र क्याम्पसका सह प्राध्यापक हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: हजुर, धन्यवाद।
0: हामी आजको कार्यक्रमको शुरूमा बुढी गण्डकी बाढ़ीको बारेमा चर्चा गरौं। केही दिन अघि मात्र त्यहाँ बाढ़ी आएको छ। बुढी गण्डकीको बाढ़ीमा अत्यधिक कालो लेदो बगिरहेको देखियो हामीले। रसुवाको भोटेपछिमा भन्दा पनि त्यहाँ एकदमै कालो लेदो देखियो। खासमा त्यो बाढ़ी आउँदा के भएको थियो, त्यस्तो कालो लेदो देखियो होला त्यहाँ?
1: यहाँले जुन कुरा गर्दै हुनुहुन्छ यो चाहिँ विशेष गरी 2012 सेतीको बाढ़ी जुन थियो त्योदेखि बीचमा चाहिँ 5-7 मेजर भनौँ एक खालका बाढ़ीहरू आइरहेका छन्। र यसको चाहिँ एउटा कमन कारण चाहिँ के छ भन्दाखेरि माथिल्लो भूभागमा हिमाली क्षेत्रमा चाहिँ हिम पहिरो अथवा चट्टान सहितको हिम पहिरो र कति केसमा चाहिँ पहिरो मात्रै हुन्छ नि, अनि त्यो खालको घटनाहरू घटेर त्यसपछि खोला थुनिने र थुनिएपछि सर्टिन टाइमपछि खोला बेच हुने र त्यसबाट चाहिँ बाढ़ी आउने होइन, यस्तो क्रम चाहिँ बढ़ी भएको। र यो चाहिँ सामान्य बाढ़ी भन्दा विभिन्न तरिकाबाट हामीले फरक हेर्न सक्छौ। किन भन्दाखेरि यसमा चाहिँ जुन लेदो भनेर हामीले भनिरहेको छौँ त्यसमा चाहिँ जुन सेडिमेन्टको प्रोपोर्सन छ त्यो चाहिँ पानीभन्दा सेडिमेन्ट चाहिँ बढ़ी देखिन्छ अहिले पनि हेर्दाखेरि। अब यो भोटेकोसीको बाढ़ी र यसमा चाहिँ अलिकति फरक त छ, किनभने भोटेकोसीमा चाहिँ जुन गेग्राइनहरू अथवा थेग्राइनहरू जुन थियो त्यो चाहिँ ठूला साइजका भनौँ न चट्टानका टुक्राहरू बढ़ी भएको पनि देखिन्थ्यो भने अहिलेको बुढी गण्डकीको बाढ़ीमा चाहिँ त्यो लेदो चाहिँ बढ़ी देखिएको छ। र त्यो लेदो बढ़ी जुन देखिएको छ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिने एउटा प्रक्रिया हुन्छ, पिसिएर चाहिँ धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष र त्यस्तै चाहिँ पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक भनौँ न म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ, त्यस्ता म्याट्रिक्सहरू अथवा भनौँ न एग्रिकल्चर ल्यान्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बढ्दाखेरिको एउटा चाहिँ उपज हो भने चाहिँ हामीले भन्न सक्छौँ। तर यो चाहिँ के छ भने सामान्य बाढी हामीले जुन पानी धेरै पर्ने बाढीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला तपाईँको चाहिँ ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ। यो बाढ़ीपछि तपाईँले सामान्य सन्दर्भमा लेख्नुभएको थियो पानी मात्र होइन पहाड़ पनि बुझाउँ भनेर लेख्नु भएको थियो, यसको सामान्य अर्थ के हुन्छ श्रोताले बुझ्नेगरी भने पहाड़ चाहिँ के बुझ्नुपर्ने?
2: हजुर, पहाड़ बुझ्नुपर्छ भनेको मुख्य अर्थ चाहिँ के भने हाम्रो जमिन जुन छ हाम्रो पहाड़ी भूभागको अहिले हामीले कुरा गर्दैछौँ भने पहाड़ी भूभागका हाम्रो जमिनहरू जुन छन् तिनीहरू कतिको स्टेबल छन् कतिको स्थिर छन् त्यहाँ चाहिँ पहिलादेखि नै केही इन्डिकेटरहरू अथवा संकेतहरू छ कि जमिन चाहिँ पहिलादेखि चल्दै गरेको केही संकेतहरू छ कि अथवा जमिन चाहिँ राम्रोसँग चाहिँ बलियो भएर बसिरहेको छ भन्ने कुरा यदि हामी बुझ्न सकेनौँ भने चाहिँ मुख्यतया भनेको हाम्रो जमिन स्थिर भएर बस्न सक्ने अथवा नसक्ने भन्ने कुराको बारेमा हामीलाई थाहा हुँदैन र त्यो थाहा नहुँदाखेरिसम्म हामीलाई पहिरो अथवा भुसेको बारेमा पनि हामीलाई खासै थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि जुन सिर्जित हुने बाढ़ी छ त्यसको बारेमा पनि हामीले भन्न सक्दैनौँ भन्ने हिसाबले चाहिँ हाम्रो पहाड़हरू जुन छन् त्यो पहाड़मा भएका ढुङ्गा माटो समग्र तिनीहरूको अवस्थिति र तिनीहरूको चाहिँ स्थिरता र तिनीहरू कुनै समयमा चाहिँ कुनै हिसाबले तिनीहरू बढ्दै थिए अथवा चल्दै थिए अथवा थिएनन् भन्ने कुराको आधारमा चाहिँ भविष्यमा चाहिँ त्यो ठाउँमा यस्ता खालका घटनाहरू हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ हामीले भन्न सकिने कारणले गर्दाखेरि अब हामीले पानी मात्रैको कुरा गर्यौँ भने चाहिँ खालि के हुन्छ भने उदाहरण लागि चाहिँ त्यो क्षेत्रमा चाहिँ सामान्य अथवा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो। तर त्यहाँ चाहिँ के छ भन्दाखेरि जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीले थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ। छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्र हिसाब गर्नु भएन, हामीले जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ भन्न चाहिँ खोजेको।
0: बुढी गण्डकीको बाढीको कुरा गर्दाखेरि चाहिँ त्यसको कारणमा एउटा पहिरो झर्यो, नदी केही समय थुल्यो र बनेको पोखरी चाहिँ फुटेर बाढ़ी आयो भन्ने अहिलेसम्मको सरकारी विवरण तपाईँहरू विज्ञले भन्नुभएको कुरा त्यो छ। यस्ता घटनाहरूमा पुरानो पहिरोहरू पुनः सक्रिय भएको अथवा ठूलो चट्टान खसेको, नदी थुनेर फुटेको, यी कुराहरू कसरी थाहा पाउन सकिन्छ तपाईँको बाढ़ीको अवस्थालाई हेरेर?
2: हजुर, बाढ़ीको प्रकृति हेर्दा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि, उदाहरणको लागि चाहिँ पहिला त बाढ़ीमा जुन हामीले के पदार्थ छ भनेर जुन हेर्छौँ, हामीले गर्ने चाहिँ के हो त भन्दाखेरि त्यो बाढ़ीमा आएको जुन ढुङ्गा माटोको प्रकृति छ, त्यो प्रकृति चाहिँ कुन ठाउँको जमिनमा भएको प्रकृतिसँग मिल्दोजुल्दो छ त भनेर हामीले त्यसलाई कोरिलेसन गर्ने अथवा त्यसको बारेमा चाहिँ आइडिया लिने एउटा चाहिँ मुख्य कुरा चाहिँ त्यो हुन्छ। र उदाहरणको लागि चाहिँ हाम्रो के हुन्छ भने, कति ठाउँमा चाहिँ हामीले जस्तो माइका सिस्ट भनेर भन्छौँ, माइका सिस्ट भनेको जस्तो उदाहरणलाई अफ्रक पनि भन्छौँ हामीले, माइका भनेपछि बायोटप भन्ने एउटा खनिज पदार्थ हुन्छ अथवा मिनरल हुन्छ चट्टानमा, अनि त्यो छ भने त्यो चाहिँ तपाईँ के हुन्छ भने माटो नै कालो हुन सक्ने सम्भावना पनि रहन्छ। अथवा चाहिँ तपाईँले हामीले कुनै क्ले मिनरल्सहरू भनेर भन्छौँ, त्यो कार्बोनेट भन्ने जस्तो कमेरो माटो भने जस्तो हुन्छ। अब कमेरो माटोहरू अवस्थित छ भने त्यो कमेरो माटोबाट यदि पहिरो भएर आएको रहेछ र खोलामा चाहिँ थुनिएर फेरि खुलेर आएको रहेछ भने त्यसबाट हामीले के बुझिन्छ भन्दाखेरि, जहाँनिर कमेरो माटो चाहिँ बढी छ त्यो ठाउँबाट यो आयो होला भन्ने चाहिँ हामीलाई थाहा हुन्छ। भनेपछि के छ भने यसको सोर्स चाहिँ कहाँ हो भन्ने पत्ता लगाउनको लागि पनि बाढीमा आएको ढुङ्गा माटो गेग्रानको चाहिँ कम्पोजिसन छ त्यसलाई चाहिँ हामीले हेर्यौँ र त्यसको चाहिँ नेचर र त्यसको प्रकृति चाहिँ हाम्रो पहाड़मा भएका अरू ठाउँमा चाहिँ यस्तै प्रकृतिका चाहिँ ढुङ्गाहरू अथवा माटोहरू छन् त्योसँग हामीले कोरिलेसन गर्न सक्यो भने चाहिँ अथवा दाँच्न सक्यो भने अनि त्यसपछि के हुन्छ भने हामीलाई चाहिँ यो ठाउँबाट यो भयो होला भने चाहिँ हामीले सक्ने अवस्था चाहिँ रहन।
0: हामीले भोटेको सिरो चाहिँ माथि हिम नदीमा पहिरो नै गएको भनेर भनेका थियौँ भनेदेखि यसमा चाहिँ अलिक तलको पहिरो नै हो, माथि हिमताल हिम नदीको छेउछाउको चाहिँ भएन।
2: हजुर, अहिलेसम्मको हिसाब गर्दाखेरि चाहिँ ठ्याक्कै त भन्न सकेको छैन, किन भन्दाखेरि जस्तो इमेजहरू एनालाइसिस गर्दा पनि अलिकति बादलले झाकेको कारणले गर्दाखेरि धेरै एनालाइसिसहरू गर्न सकिएको त छैन, ठ्याक्कै त भन्न सकेको छैन। तर के हुन्छ भने यो घटना पनि हुन चाहिँ के छ भने हिमाली क्षेत्रमै भएको अनि इन्स्टेबिलिटीको कुरा कारणबाट आएको चाहिँ हुन सक्ने सम्भावना चाहिँ बढी छ। अहिले चाहिँ यसमा के चाहिँ हामीले अहिले भन्न सकिसकेको छैन भन्दाखेरि त्यसमा चाहिँ बरफ अथवा हिउँको कम्पोजिसन अथवा त्यसकै पहाड़ चाहिँ जुन भोटेको सीमा जस्तै गर्लाङ्गुलुङ खसेको थियो कि थिएन भन्न चाहिँ सक्ने अवस्था अलिकति छैन। र यसमा फेरि के छ भने जुन घटना घटेको थियो त्यो बेलाको प्रत्यक्षदर्शीहरूको भनाइ अनुसारबाट पनि अहिले के थियो यो चाहिँ सेरिजमा भइरहेको भनेर चाहिँ हामीले बुझिरहेका छौँ। भनेको मतलब एकचोटि थुनियो फेरि खुल्यो अनि फेरि अर्कोचोटि थुनियो फेरि खुल्यो यस्तो खालको भइरहेको छ। त्यस कारणले एउटा मात्रै घटनाबाट यो आएको चाहिँ छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ। त्यसको कारण चाहिँ एउटा के हुन सक्छ भने माथिल्लो भागमा चाहिँ पहिरो ठुलो गयो त्यसपछि थुन्यो होला र त्यसपछि जुन बहाव आयो त्यो बहावले फेरि के गर्यो भने तलतिर अरू पहिरोहरू ल्यायो, सानो सानो पहिरोहरू जुन हामीले इमेजबाट पनि देख्छौँ, त्यो पहिरोहरूले फेरि चाहिँ तलतिर अर्कोचोटि चाहिँ तपाईँको खोला थुनियो र फेरि त्यो चाहिँ खुल्यो। यो खालको चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सेरिङमा एकैचोटि नभइकन बेला बेलामा भएको जस्तो देखिन्छ। तर जुन ढुङ्गा माटोको जुन हामीले प्रकृति लेदो देखिरहेका छौँ, लेदोको प्रकृति हामीले हेर्छौँ भने चाहिँ तल्लै क्षेत्रमा मात्रै होला भन्न चाहिँ सकिँदैन। यो चाहिँ माथिल्लो क्षेत्रमा नै गएको पहिरोबाट सुरुवात भएर अनि तलतिरका भागमा पनि फेरि अरू पहिरो गएर अनि फेरि खोला थुनिएर चाहिँ यो घटना चाहिँ बढ्दै गएको हुन सक्ने सम्भावना चाहिँ बढी देखियो।
0: हामी भूगोलको विद डाक्टर सुबो ढकालसँग कुराकानी गरिरहेका छौँ। अवश्य नेपालका यी श्रृङ्खलाबद्ध विपद र विगतका पाठ बारेमा चाहिँ चर्चा गरिन्छ भने दुई दशक अघि चाहिँ सेती नदीमा आएको बाढी तपाईँले भन्नुभएको थियो, तर पाँच वर्ष अघिको मेलम्ची, दुई वर्ष अघिको थामे, रसुवाको भोटेको सीमा गएको वर्ष र यस वर्ष आएको बाढी बुढी गण्डकी त भइहाल्यो, मनाङ मुस्तामा पनि बाढी आएका छन् पछिल्लो समयमा। यही आसपासमा हेर्ने हो भनेदेखि काभ्रेको रोसी खोला, ललितपुरको नक्कु खोला लगायत ठाउँमा पनि बाढीहरू एकदम ताजा उदाहरणको रूपमा रहेका छन्। यी एकपछि अर्को घटनाले नेपालको भूगर्भमा कस्तो गम्भीर संकेत गरिरहेका छन्?
2: हजुर, अब हामी जुन ठाउँमा अवस्थित छौँ त्यो भनेको हिमालयको कन्टिनेन्ट कोलिजन भनेर चाहिँ हामीले भन्छौँ। दुईटा ठूलो जमिनको भागहरू बीचमा टकराव भएको ठाउँमा छौँ हामी, होइन, भनेको दक्षिणतिरको चाहिँ तपाईँको इन्डियन प्लेट भन्छ र उत्तरतिरको तिब्बेटियन टेम्प्लेट भन्छौँ। र यो दुईटाहरूको बीचमा चाहिँ कोलिजन हुँदाखेरि जसरी पहाड़ बन्यो हिमाल बन्यो त्यो हिमाल बन्ने प्रक्रिया त अहिले पनि जारी नै छ। भन्नाले के छ भने हाम्रो जमिन चाहिँ पूर्ण रूपमा चाहिँ स्थिर छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट नै हुन्छ, होइन, यो चाहिँ चलायमान नै छ भन्ने कुरा एउटा बुझ्नु पर्यो। र त्यसपछि यहाँको प्रश्नमा चाहिँ हामीले बुझ्दै जानुपर्ने कुरा के छ भन्दाखेरि यो घटना बढ्दै जानुमा चाहिँ के होला त भन्ने कुरा हामीले हेऱ्यौँ भने दुई तिनवटा कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। जस्तै एउटा कुरा भनेको चाहिँ के छ भने हाम्रो जति पनि विकासका क्रियाकलापहरू बढ्दै गए, हाम्रो सड़क संरचनाहरू बन्दै गए, सड़क संरचनाहरू बन्दै जाँदाखेरि चाहिँ जता हाम्रो चाहिँ धेरै जसो हामीले हेर्दाखेरि खोलाको नजिकबाट सड़क संरचना बनिरहेका छन् अनि खोलाको नजिकबाट सड़क संरचना बनेपछि धेरै मान्छेहरू चाहिँ के छ भने माथि पहाड़बाट तलतिर बेसीमा झर्ने खालको प्रवृत्ति बढ्दै गएको, होइन। मैले चाहिँ विशेष गरी यो चाहिँ भौगोलिक कुरा म एकछिनमा भन्छु, तर यो अलिकति विपद किन बढ़िरहेछ भन्ने कुरा चाहिँ म पहिला कुरा गर्दैछु। अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि, अनि त्यो कारणले गर्दाखेरि मान्छेहरू चाहिँ जहाँ सड़क छ सड़कको छेउमा चाहिँ व्यापार व्यवसाय पनि हुन्छ र पानीको चाहिँ स्रोत पनि नजिकै भयो एउटा त मान्छेको चाहिँ जीवन चलाउनु पर्ने हो त्यसको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले मान्छेहरू यसरी सिफ्ट हुने रहेछ माइग्रेसन हुने रहेछ र दोस्रो कारण भनेको चाहिँ अर्को के छ भने 2015 अथवा 2072 सालको भूइँचालो हुन्छ त्यो भूइँचालोपछि धेरै ठाउँमा चाहिँ जमिनमा चाहिँ अस्थिरता आएको पहिरोहरू गएको अथवा भङहरू परेको चिराहरू परेको र त्यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ अलिकति सुरक्षित छैन भन्ने खालको मानिसहरूलाई लागेको कारणले पनि त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा गएको जस्तो देखिन्छ भनेपछि यो चाहिँ विशेष गरी कुरा चाहिँ केसँग जोडिएको छ भन्दाखेरि एउटा विकास र सँगसँगै चाहिँ मान्छेको जीवनको स्तर जुन छ त्यो बढाउने जाने जानुपर्ने अवस्थाको बीचको जुन एउटा तरिका छ अथवा हाम्रो प्रयासहरू छन् त्यसको आधारमा चाहिँ यो विपदहरू चाहिँ बढी भएको देखिन्छ तर अब हाम्रो भौगोलिक हिसाबको जमिनको हामीले कुरा गर्दाखेरि चाहिँ हामीले यसमा जोड्नै पर्ने कुरा चाहिँ एउटा मुख्य कुरा चाहिँ के छ भने जलवायु परिवर्तन जुन भनिरहेका छौँ त्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन बेला चाहिँ पहिला चाहिँ जुन ठाउँमा चाहिँ पहिला बेला थोरै पानी पर्थ्यो भने अहिले पानी पर्ने क्रम बढी छ अथवा पानी चाहिँ बढी पर्दै गएको छ र यसलाई हामीले इरेगुलर जुन प्रेसिपिटेसन पनि भन्छौँ त्यो चाहिँ एकदम एकनाशको छैन कहिले बढ्छ कहिले वातै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेछ भने हाम्रो जमिनलाई चाहिँ पहिलादेखिको स्थिरता अथवा जुन ठाउँमा एडाप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एडाप्ट हुनु नसक्ने अवस्था चाहिँ आएको छ र त्यसले गर्दाखेरि के छ भने विशेष गरी भुछियाहरू चाहिँ बढ्दै जाने अनि त्यो भुछियाहरू बढ्दै जाँदाखेरि अहिले अलिकति सानो भुछियाले अलिकति सानो एउटा गल्लीहरू बनाएको छ अर्को वर्ष त्यो बढ्छ अर्को वर्ष बढ्छ हुँदाहुँदै चाहिँ के हुन्छ भन्दाखेरि त्यो गल्ली चाहिँ ठुल्ठुला गल्ली हुने र जमिनमा चाहिँ गहिरा चाहिँ खाडलहरू पर्ने र यी सबै प्रक्रियाबाट चाहिँ भुछियाको चरम रूपमा पुगिसकेपछि फेरि त्यो चाहिँ भुछिया चाहिँ पहिरोमा परिणत हुने र पहाड़बाट चाहिँ के हुन्छ भने पहिरोमै खस्ने र अर्को भनेको चाहिँ के हुन्छ भने तलबाट जुन प्रेसिपिटेसन इरेगुलर भएको छ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ हाम्रो खोलाले तलतिरबाट चाहिँ हाम्रो जुन टो कटिङ पनि भन्छौँ भनेको पहाड़को चाहिँ फेरीलाई उसले काटिरहेको छ अथवा पहाड़को खुट्टा काटिसकेपछि जीव धान्नलाई गाह्रो भएको अवस्था पनि यहाँनिर हामीले देख्छौँ भनेपछि यो दुईटा कुरा हामीले हेर्नु पर्यो र तेस्रो कुरा भनेको चाहिँ के छ भन्दाखेरि जलवायु परिवर्तनको अर्को एउटा कारण भनेको चाहिँ जुन टेम्परेचर राइज पनि भन्छौँ अथवा चाहिँ तापक्रम बढ्दैछ हामीले भनिरहेको छौँ तापक्रम बढ्दै जाँदाखेरि अहिले हामीले भन्दा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेले बुझिरहेको चाहिँ तापक्रम बढेको कारणले हिउँ पौले पछि तपाईँको तालहरू बने अनि त्यो तालहरू चाहिँ के भयो अस्थिर बने र त्यो तालहरू अस्थिर बन्दाखेरि तालहरू फुट्दाखेरि पनि के आयो त बाढी आयो भनेको मतलब त्यो हुँदै होइन भन्ने पनि छैन यहाँनिर होइन त्यो त हो हुन चाहिँ तर मुख्यतया हामीले जस्तो विभिन्न फोरमहरूमा हामीले कुरा गर्दा पनि इभिडेन्सको रूपमा नै राख्नुपर्ने कुरा चाहिँ के त भने जलवायु परिवर्तनको कारणले जुन तापक्रम बढ़िरहेको छ तापक्रम बढ्दाखेरि चट्टान र तपाईँको चाहिँ बरफको बीचको जुन इन्टरफेस भन्छौँ बााउन्ड्रीमा जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो त्यो सपोर्ट चाहिँ अब के छ भन्दाखेरि यो तापक्रम बढ्दाखेरि चाहिँ बरफहरू पहिँदै जाँदाखेरि चाहिँ के भने सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो अनि त्यो ग्याप भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको भार भएन अथवा लोड थाम्न सक्ने क्यापासिटी भएन अनि त्यस कारणले त्यो कारणले गर्दाखेरि हाम्रा पहाड़हरू चाहिँ के भने अथवा हिमालहरू चाहिँ के भन्दा पनि एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ र त्यो कुरा चाहिँ हाम्रो पछिल्लो यो के भन्छ भोटेपछिको डिजास्टर जुन छ त्यो बेलाको चाहिँ हामीले अहिले प्रिलिमिनरी भनिरहेको छौँ त्यसको अध्ययन गर्दा पनि यी कुराहरू चाहिँ हामीले देखिरहेका छौँ त्यो कारणले गर्दाखेरि भौगोलिक हिसाबले भन्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगोलिक प्रक्रिया त छँदैछ त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पौलिन जाँदाखेरि ढुङ्गा चट्टान र बरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू आएको जस्तो चाहिँ देख्न सक्छ तपाईँले मोहनसी बाढी आउँदाखेरि त्यसको बारेमा अध्ययन गर्नुभयो भोटेपछि बाढी पनि अध्ययन तथा त्यसको तथ्याङ्क विश्लेषणहरू काम गर्नुभएको छ एकदम सक्रिय भूगर्भविदको हिसाबले चाहिँ सबै बाढीहरूलाई प्रायः पछ्याइरहनु भएको छ यस वर्ष भोटेकोशी र बुढी गण्डकी बाढी लगायत यी गएका वर्षहरूका बाढी बीचको घटनाक्रम कारणमा केही समानता छ कि भिन्नता छ अनि यो अहिले जङ्गलहरूको विपदको कुरा जुन अलिक बढ्यो त्यसमा चाहिँ कतिको समानता छ मैले चाहिँ विशेष गरी 2012 सिटी फ्लडदेखि नै त्यसपछि भएका घटनाहरूलाई चाहिँ मैले सूक्ष्म रूपमा हेर्दाखेरि चाहिँ के छ भने धेरै जसो जति पनि यो यस्ता खालका विपदहरू भएको छन् पछिल्लो समयमा त्यो चाहिँ मिल्ला जुल्ला नै प्रकृतिका छन् जस्तो उदाहरणलाई हामीले अहिले पछिल्लो भनेको चाहिँ भोटेपछिको चाहिँ एकदम ठूलो डिजास्टर भयो ठूलो चाहिँ तपाईँ माउन्टेन कोलास भएको भयो तर त्यो र थामीमा हामीले हेर्छौँ भने अब थामेमा पनि नर्मली के भएको भनेको चाहिँ अहिलेसम्म भनौँ पत्ता लागेको छ भन्दाखेरि त्यहाँ चाहिँ ठूलो चट्टान चाहिँ बरफको मात्रा कति थियो भन्ने चाहिँ अलिकति अन्यल छ तर ठूलो चट्टान चाहिँ हिमतालमा बजारिँदाखेरि त्यहाँबाट पहिरो गएर चट्टान पहिरो जाँदाखेरि त्यहाँ बजारेर ताल चाहिँ अस्थिर बन्यो र त्यो सँगैको अर्को तलतिर रहेको अर्को ताललाई त्यसको असर पर्यो र तल्लो ताल पनि त्यहाँबाट के भने फुट्यो र त्यो कारणले तलतिर बाढी आएको भनेर चाहिँ यसरी अध्ययनले त्यस्तो देखाइरहेको छ अहिले पछिल्लो टाइमको कुरा गर्दाखेरि अब मेलाम्चीमा हामीले कुरा गर्छौँ भने मेलाम्चीमा चाहिँ माथितिर हिमालतिर चाहिँ अब ठ्याक्कै चाहिँ अझै पनि त्यसको अनुसन्धानका निचोडहरू अझै पनि पत्ता लगाउनु पर्ने अझै जरुरी जस्तो देखिन्छ. तर मुख्य त्यसमा पनि भएको चाहिँ के थियो भने हिमालय भागमा चाहिँ ग्लासियर सहितको अथवा चाहिँ तपाईँको बरफ सहितको अथवा हामीले पर्माफ्रोस्ट पनि भन्छौँ, पर्माफ्रोस्ट सहितको चाहिँ जमिन चाहिँ अस्थिर बनेर त्यहाँ चाहिँ ठूलो पहिरो गएर अनि पहिरो गएपछि खोला थुनिएर तलतिर बाढी आएको र त्यो पनि बेला बेलामा यस्तै घटनाहरू भनौँ न दोहोरिरहेका अरू पनि घटनाहरू हामीले देख्न सक्छौँ. भनेपछि यसमा समानता हामीले के देख्छौँ भन्दाखेरि अथवा सेती नदीकै हामीले कुरा गर्छौँ भने सेती बाढी भनेको 2012 हेर्दाखेरि यो चाहिँ के हुन्छ अन्नपूर्ण रेन्जमा चाहिँ ठूलो चट्टान सहितको बरफ चट्टान बरफ हो यो र हाम्रो के अरे भोटेपछिको त लगलाउ निम्न जुन चाहिँ हामीले पाउँछौँ त्यो चाहिँ के छ भने चट्टान र बरफ सहितको चाहिँ पहाडमै के भने खसेको त्यहाँ पनि होइन. खालि के हो त भन्दाखेरि त्यसको स्केल जुन छ अहिलेको भोटेपछि भन्दा अलिकति सानो भएको कारणले गर्दाखेरि त्यो लेभलको बाढी चाहिँ आएन तर त्यो दुईटाको प्रकृति ठ्याक्कै उस्तै देखिन्छ. अनि मेलाम्चीको कुरा चाहिँ हामीले यसरी देखिरहेको छौँ भने बीचमा चाहिँ जुन अन्य घटनाहरू पनि घटिरहेको छ त्यसको मिल्लो जुल्लो कुरा भनेको के हो त भने सबै यी घटनाहरू भनेको हायर हिमालय अथवा चाहिँ तपाईँको हामीले भन्दाखेरि चाहिँ के हुन्छ उच्च हिमाली भाग जुन छ त्यो ठाउँमा बरफ हिउँ चट्टान र चाहिँ डेब्रिसहरू जुन छ तिनीहरू अस्थिर बनेर तलतिर चाहिँ डिजास्टर भएको अथवा त्यसलाई हामीले क्यास्केडिङ हजार पनि भन्छौँ तलतिर आउँदाखेरि एउटाले अर्को प्रकोपलाई निम्त्याउँदै अथवा माथिबाट पानी ठुलो मात्रामा बग्यो तलतिर खोला थुनियो खोला थुनेपछि फेरि अझै ठुलो मात्रामा पानी बग्यो त्यो पानीले फेरि तल दायाँमा चाहिँ कटान गर्यो फेरि भुसिया गयो त्यसले पहिरोहरू ल्यायो डेब्रिस चाहिँ बढ्दै गयो अनि तल आउँदाखेरि चाहिँ तपाईँको सेडिमेन्टेसन बढेर बाढीको चाहिँ एकदम ठुलो उग्र रूप चाहिँ हामीले देख्यौँ भन्ने कुरामा चाहिँ समग्र रूपमा हेर्यो भने यो सबै प्रक्रिया चाहिँ हिमाली क्षेत्रमा भएका भौगर्भिक प्रक्रिया र त्योसँग जोडिएको बरफ हिउँ र पानी होइन यो तिनवटाको चाहिँ संयुक्त प्रक्रियाबाट चाहिँ अस्थिर बन्दै यस्ता घटनाहरू घटेको चाहिँ हामीले देख्छौँ.
0: यसरी हेर्दाखेरि सेती बाढी एउटा भयो, सँगसँगै पछिल्ला यी पाँच वर्षमा आएका बाढीहरू सबैलाई हेर्दा हाम्रो नेपालको हिमाल र पहाड़हरू विगतको तुलनामा तपाईँले भन्नुभयो जस्तो अस्थिरता भएको र जोखिम बढ्दै गएको छ भन्ने हामीसँग पर्याप्त उदाहरण अब चाहिँ भयो होइन. हामीले भन्न सक्ने अवस्था भयो नेपालका यी पहाड़हरूमा अस्थिरता बढ़्यो अथवा हिमालहरूमा अस्थिरता बढ़्यो जोखिम बढ़्यो भन्नलाई.
2: हजुर, अब यसको लागि के छ भने हामीले अहिलेको जुन घटनाहरू घट्यो त्यसबाट हामीले अहिले चाहिँ प्रिलिमिनरी भनौँ न तत्कालीन हिसाबले गर्दाखेरि सरसर्ती हामीले निकाल्दाखेरि त्यो कुराहरू हामीले देखिया छ भने अझै यसलाई गर्नुपर्ने एउटा जरुरी चाहिँ के छ भने हाम्रो साइटमा नै गएर जुन ठाउँमा चाहिँ यो घटनाहरू घटेका छन् यो सुरुवात भएको छ त्यो ठाउँमा नै हामी गएर त्यहाँ भएका चट्टानको र त्यहाँ चाहिँ बरफको र हिम नदीहरूको ती सबैको चाहिँ अध्ययन गर्नुपर्ने एउटा जरुरी चाहिँ हामीले देखिरहेका छौँ. तर हाम्रो पछिल्लो अध्ययनले पनि के देखाएको छ भने जस्तो भोटेपछिमा हामीले हेर्छौँ भने लङटाङ लिङबाट जुन स्टार्ट भएको छ जुन चट्टानी हिम पहिरो भनेर हामीले भन्दा छ त्यसमा चाहिँ के थियो भन्दाखेरि भनौँ 2017 हामीले स्टडी गर्दाखेरि 2017 एउटा

0: विचलित भएको अथवा त्यो सरेको होइन अथवा डिस्प्लेसन भन्ने भन्छ डिस्प्लेसन भएको देखिएको छ. अनि त्यसको आधारमा हामीले के भन्न सक्छौँ भन्दाखेरि यो प्रक्रिया चाहिँ अहिले भएको घटनामा जसरी हामीले देखेका छौँ त्यस्तै अन्य प्रकृतिका यस्तै खाले अन्य ठाउँमा पनि यस्तै घटनाहरू घटिरहेका छन् अथवा यस्तै हाम्रो प्री कन्डिसनिङ भन्छौँ अथवा यस्तै घटनाहरू घटाउनलाई त्यहाँ चाहिँ तयारी गरिरहेको छ होइन. पहाड़मा चाहिँ हाम्रो चट्टान बरफ यो सबैले चाहिँ त्यहाँ तयारी गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीले बुझ्नलाई चाहिँ यी घटनाहरू चाहिँ काफी छ भन्न चाहिँ सकिन्छ.
1: मैलाङ चाहिँ भनौँ अथवा भोटे कोशी बुढी गण्डकी यो आसपासमा बाढी अलिकति बढ़ी जानुमा 72 सालको भूकम्प गोर्खामा गएको छ त्यसले हल्लाएको अथवा त्यसको कारण अस्थिरता बढ़ेको कतै जोड्न सकिने अवस्था तपाईँ एकजना भूगर्भिक किसान देख्नुहुन्छ कि देख्नुहुन्न?
0: यो चाहिँ सकिन्छ, धेरै ठाउँमा देख्न सकिन्छ. किन भन्दाखेरि 72 सालको भूचालले जति ठाउँमा चाहिँ ठूलो पहिरोहरू ल्याइहाल्यो त्यो पहिरो त हामीले देख्यौं होइन. तर हामी नदेखिएको कुरा चाहिँ के छ भने पहाड़मा भूचालले गर्दाखेरि परेका ठूल्ठूला चिराहरू कति ठाउँमा चिरा परेका कुराहरू र कति ठाउँमा भुवाङै भएका कुराहरू जुन मानव बस्तीको वरिपरिसम्म त हामीले केही देख्यौं होला त्यो पनि हामीले सबै निकाल्न सकिन सकेन भन्ने एउटा कुरा छ भने त्योभन्दा माथिल्लो भागमा त हामीले अध्ययनै गरेनौँ नि त. त्यो ठाउँमा चाहिँ अफकोर्स हाम्रो पहिरोहरू त देखिए, पहिरो गएको 72 सालको भिजालपट्टि गइसकेका पहिरो त हामीले देख्यौं र यहाँ पहिरो गए पनि भन्यौं. तर हामीले नदेखेको कुरा भने चाहिँ के हो त भन्दाखेरि अहिले भने जस्तै पहिरो जानलाई तयारी अवस्था जुन बनायो त्यसले त्यो भनेको चाहिँ ठुल्ठूला चिराहरू भङहरू होइन अथवा चाहिँ जुन त्यसको हल्लाहरूको कारणले गर्दाखेरि जमिन चाहिँ खुकुलो भयो जुन पहिला चाहिँ अलिकति बलियो भएर भएपछिको जमिनहरू चाहिँ खुकुलो भयो. त्यति पहिला ती पहाड़हरूमा अथवा हिमाली भागमा भएका जुन चट्टानी भूभागहरू छ त्यहाँ भएका जुन क्र्याकहरू हामी भन्छौँ चट्टानमा क्र्याकहरू अथवा फ्र्याक्चर्सहरू होइन अथवा दरारहरू त हुन्छ नै. तर त्यो दरारहरूमा चाहिँ के हो त भने त्यो कम्पनले गर्दाखेरि यसलाई चाहिँ कमजोर बनाइदिएको र त्यसपछि चाहिँ आकाशको पानी र जलवायु परिवर्तनको कारणले गर्दाखेरि बरफ पहिरिने कारणले गर्दाखेरि जुन पानीहरू निस्क्यो त्यसबाट त्यो पानीहरू चाहिँ त्यो क्र्याकहरूबाट जमिनमुनि छिएर अनि त्यो पानीले चाहिँ तलभित्र छिरेपछि उसले के भयो पुस गर्दै अनि जमिन अस्थिर गरेको हुन सक्ने सम्भावना चाहिँ म्याक्सिमम छ. यो चाहिँ धेरै सम्भावना छ र त्यो कारणले गर्दाखेरि यो जोखिम चाहिँ अहिले बढेर धेरै घटनाहरू चाहिँ यो फ्रिक्वेन्सी भनौँ छिट्टै छिट्टै भइरहेको छ नि यहाँ भनौँ 2-3 वर्षको बीचमा अथवा वर्षेनी पनि कति केसमा भइरहेको छ भने यो बढ्नुमा चाहिँ 72 सालको भुइँचालो चाहिँ पक्कै पनि एउटा कारण हुनुपर्छ. तर यसलाई प्रमाणित गर्नुको लागि चाहिँ हाम्रोमा एकदमै कमजोरी भनेको चाहिँ अहिले के छ भने हामी जुन उच्च हिमालय भूभागमा जहाँ चाहिँ यो सुरुवात हुने ठाउँहरू छ त्यो ठाउँमा गएर साइटमा नै गएर चाहिँ अध्ययन गरिसक्नु सकेको अवस्था चाहिँ छैन र नभए चाहिँ पक्कै पनि 72 सालको भुइँचालले धेरै हदसम्म चाहिँ यसलाई चाहिँ उक्साएको छ भने चाहिँ हामीले छ.
1: पछिल्लो समय हिमाली पहाड़ी क्षेत्रका नदीहरूमा आएको बाढ़ीमा चाहिँ त्यसको कारण हामीले खोज्नु भने निकै माथि हुन्छ नदीकै छेउमा अथवा पहिरो पनि निकै माथि गएको यसरी हेर्दाखेरि नदी कसरी थुन्यो निदान कहाँबाट आयो भनेर यी किसिमका वैज्ञानिक कारणहरू पत्ता लगाउनु कतिको आवश्यक छ?
0: एकदमै आवश्यक छ. किन भन्दाखेरि जति पनि घटना गर्छौं घटनाले विपद ल्यायो मान्छेको ज्यान ल्यायो सम्पत्तिको क्षति भयो यो सबै त भइहाल्यो होइन हाम्रो चाहिँ पूर्वाधार सबै सखाब भयो छँदैछ. तर जुन सुकै घटनाबाट पनि केही पोजिटिभ कुरा हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो जुन पहिलादेखि भन्ने चलन छ त्यसमा चाहिँ यस्ता घटनाबाट पनि हामीले सिक्ने भनेको भविष्यको लागि हामी तयार हुनुपर्ने हो होइन. अनि भविष्यको लागि तयार हुनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि यस्ता घटना किन घट्यो होला कसरी घट्यो होला कहाँबाट घट्यो होला यसको मुख्य कारण के होला भन्ने पत्ता लगाउन सक्यो भने अब हामीलाई के सहयोग हुन्छ भविष्यको लागि चाहिँ यो विपद अथवा जोखिमको न्यूनीकरणको लागि चाहिँ हामीलाई के सजिलो हुन्छ भन्दाखेरि यो जुन घटनाहरू घटेका छन् त्यस्तै भूगर्भ भएका अथवा भू बनोट भएका अन्य ठाउँहरू हुन्छन् त्यो ठाउँहरूमा जुन हामीले पत्ता पनि लगाइसकेका छौँ कुन ठाउँ चाहिँ यस्तो हुनसक्छ भनेर जस्तो भौगोलिक नक्साहरू बनेका छन् त्यो भौगोलिक नक्साहरूको आधारमा यो ठाउँको भू बनोट र अन्य उस्तै खालको भू बनोट भएको क्षेत्रमा चाहिँ भोलि फेरि यस्तै घटना घट्न सक्छ है भन्नुको लागि चाहिँ हामीलाई के भन्छ भने एउटा वार्निङ हुन्छ र हामीले चाहिँ त्यो ठाउँमा गएर अध्ययन पहिला नै गर्न सक्यौं र त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्न सक्यौं र जोखिमलाई घटाउने कामहरू गर्न सक्यौं भने त भविष्यमा यस्तै घटनाबाट हुन सक्ने क्षतिहरू छ त्यसलाई घटाउन सकिन्छ नि त. त्यो कारणले गर्दाखेरि यो अहिलेका घटनालाई चाहिँ हामीले के मात्रै हेरेर भएन भन्दाखेरि एउटा क्षति भयो यति भयो भनेर चाहिँ हामी

0: भन्ने कुरा थाहा छैन होला, एकदमै कम छैन भन्ने होला, तर ओभरअलमा भन्दाखेरि संसारभरिका मान्छेहरू जुन एक्टिभिटी हामीले इन्डस्ट्रियलाइजेसन गरिरहेका छौँ अथवा चाहिँ धेरै जनसँग सहरीकरण भइरहेको छ, यो सबै कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि यो चाहिँ भएको हो। त्यस कारणले यसलाई प्राकृतिक हिसाबले अथवा प्रकृतिले यस्तो गर्यो भनेर प्रश्न लिने अवस्था पनि छैन, र अर्को भनेको चाहिँ भगवान्को कारणले भन्ने अवस्था पनि छैन। कुरा चाहिँ के हो भने हाम्रा नीति पनि त्यो अनुसारले बनाउन नसक्दाखेरि र जोखिमको मूल्याङ्कन गर्न नसक्दाखेरि यस्ता घटनाहरूबाट चाहिँ हामीले पाठ सिक्न नसक्दाखेरि अथवा यसबाट हामीले तयारी गर्न नसक्दाखेरि धेरै क्षति चाहिँ भइरहेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले सकारात्मक हिसाबले भोलिको लागि तयारीको लागि चाहिँ हामी बस्नुपर्छ।
1: यी भूमिका यी कहाँबाट शुरू भयो, कसरी थुनियो, ज्ञान कहाँबाट आयो भन्ने किसिमका वैज्ञानिक तथ्यहरू चाहिँ प्राविधिक कुराहरू चाहिँ केवल वैज्ञानिक अध्ययनका लागि मात्र होइन आम नागरिक र भविष्यको पूर्व चेतावनीसँग पनि जोडिएको छ भनेर तपाईँले भन्नुभयो। त्यो कुरा चाहिँ हाम्रो नीति निर्माण क्षेत्रमा बुझाउन सकिएको छ कि छैन, त्यहाँबाट बुझेर त्यो अनुसारको नीति निर्माण अब चाहिँ अवलम्बन गर्नु कतिको आवश्यक छ?
0: एकदम आवश्यक छ। हामी त धेरै पहिलादेखि नै पढिरहेको यो विषयमा चाहिँ होइन, विशेष गरी नेपालमा चाहिँ हामीले के चाहिँ बुझ्नु जरुरी छ भने पहिलादेखि नै भूगर्भ

0: पार्टी चाहिँ पहिलादेखि नै एकदमै कमजोर भइरहेको अवस्था हो होइन. यसको चाहिँ एउटा ज्वलन्त उदाहरण चाहिँ हामी कसरी भन्न सक्छौँ भने सरकारी निकायबाट अथवा उहाँहरूले पर्याप्त मात्रामा यसलाई ध्यान दिनुभएको छैन भन्ने कुरा चाहिँ अहिलेसम्म भएको छैन भन्ने कुरा चाहिँ जस्तो सड़क विभागमा जहाँ चाहिँ तपाईँको पूर्वाधार विकासको र सड़क निर्माणको चाहिँ मुख्य जिम्मा चाहिँ लिनुभएको संस्था छ सरकारी निकाय हो त्यो ठाउँमा अहिलेसम्म भूगर्भविदलाई एउटा त्यहाँ कति इन्जिनियरहरू हुनुहुन्छ होला तर एकजना पनि भूगर्भविदको त्यहाँ चाहिँ पोस्टिङ छैन डर पनि छैन. अब भनेपछि के हुन्छ भन्दाखेरि यो भूगर्भलाई त जति बेला घटना घट्छ अनि त्यसपछि मात्रै भूगर्भविदहरू अथवा भूगर्भसम्म जानेका मान्छेहरूलाई ल यहाँ के भयो भनिदिनु पर्यो भन्ने कुराहरू यस्तो आएको चाहिँ हामीले देखिरहेका छौँ भने त्यो एउटा उदाहरण मैले त्यहाँ मात्रै मैले तपाईँलाई दिन खोजेको. अर्को बाटो के हो भने जस्तो स्थानीय निकाय हामीले भन्यो भने स्थानीय निकाय भनेको त यो विपद सम्बन्धी सेक्टरमा र अहिले चाहिँ पूर्वाधार विकासमा पनि स्थानीय सरकारहरूको ठूलो रोल छ होइन. त्यहाँ चाहिँ पनि तपाईँले हेर्नुभयो भने पर्याप्त मात्रामा कुनै पनि प्राविधिकहरू छैनन् र कुनै पनि ठाउँमा तपाईँको भूगर्भविदलाई त पोस्टिङ प्रबन्धी त्यहाँ पनि राखिएको छैन. भनेपछि के छ भन्दाखेरि एउटा सेन्ट्रल गभर्मेन्टको हिसाबले हेर्दाखेरि पूर्वाधार निर्माण गर्ने ठाउँमा पनि भूगर्भविदलाई ठाउँ छैन भने स्थानीय तहमा पनि ठाउँ छैन. त्यस्तै अब अर्को चाहिँ कुरा के आउँछ भन्दाखेरि जस्तो विपद प्राधिकरणहरू भन्यो भने त्यहाँ पनि पर्याप्त मात्रामा जुन प्रसिद्ध बन्यो विपद प्राधिकरणले चाहिँ विभिन्न खाले पहिरोदेखि लिएर योसँग जोडेका अहिलेका जस्ता घटना क्यास्केडिङवाला घटनाहरू हेर्नुपर्छ त्यो ठाउँमा पनि हामीले हेऱ्यौँ भने के छ भने भूगर्भविदहरू एक दुईजनाको क्षमता छ होला तर पर्याप्त मात्र त्यहाँ पनि छैन. अब भनिसकेपछि के छ भन्दाखेरि यो पाटोमा चाहिँ हाम्रो सरकारी निकायहरूले नीति निर्माताहरूले नै भन्नु पर्ला नीति निर्माताहरूले चाहिँ पर्याप्त मात्र ध्यान नदिएको र यो विषयलाई ओझेलमा पारिएको अथवा यसलाई चाहिँ भगवानकै कारणले भएको भन्ने बुझाइको आधारमा योभन्दा अगाडि बढ्न हामी सक्दै सक्ने अवस्थाै हो नि. यो त जसरी पनि हुने नै हो. यहाँ चाहिँ तपाईँको अध्ययन गरे पनि पूर्व तयारी गरे पनि जे गरे पनि हुने के हो र भनेर चाहिँ बुझेको जस्तो हामीले देख्छौँ. अब तर त्यो परिपाटी चाहिँ यदि हामीले तोड्न सकेनौँ भने चाहिँ अहिले भर्खरका दुईटा जुन ठूला घटना भए यिनीहरूले त हामीलाई एकदम वार्निङ एउटा चाहिँ के दिइरहेको छ भन्दाखेरि ल है हाम्रो हिमाली क्षेत्रबाट जुन चाहिँ बम विस्फोट जस्तो भएर पहाड़हरू खस्ने र त्यसबाट सिर्जित अरू बाढ़ी जन्ने घटनाले जति पनि क्षति भइरहेको छ यसले चाहिँ तिमीहरूले अहिले सबक भएन भने भविष्यमा यो बढ्दै जाने हो त्यो घट्नेवाला चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले देखाइरहेको चाहिँ देखिन्छ.
1: पानीको पर्वत विशेष गरी नेपालमा अहिले हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाषी लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: मणिचूरको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
3: बाटबाट टाढा
2: सहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुली अर्ग्यानिक फार्म रिजोर्ट.
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9141 29 54 81 वेबसाइट झुले.com.np.

0: दिवसको दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। रकी ड्रमा सहभागी हुन Samsung Express सिरियल नम्बर टाइप गरी 37272 एसएमएस गर।
0: स्मार्ट घरमा लकी सरप्राइज
1: छ। शर्त भुला गर्नुहुन्छ।

0: सीधा घुरा कष्ट विचार वानो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। पानीको पर्वत विशेष बदलिँदो नेपालमा हामी बारम्बार आइरहेका बाढी पहिरो सड़क भाँचिने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो भौतिक क्षति र यसको वास्तविकताको बारेमा चर्चा गरौं। यस वर्षको मनसुनमा मात्रै देशमा 3 पटक चाहिँ ठूला बाढ़ीका घटना भए, मानवीय क्षति धेरै भयो, भौतिक क्षति एकदमै धेरै भयो। यो क्षतिको परिमाणलाई प्राकृतिक रूपमा स्वाभाविक मान्ने कि हाम्रो कमजोरीले गर्दाखेरि बढ़्यो भनेर भन्ने? अब
2: हजुर, अब यसमा चाहिँ अहिले भर्खर हामीले चाहिँ कुरा के गर्यौँ भन्दाखेरि यो किन यस्तो घटना घटिरहेको छ भन्ने कुरालाई हामीले गर्यौँ भने यो भनेको क्षतिको कुरामा चाहिँ यो धेरैजसो हदसम्म अहिले एकछिन अगाडि पनि हामीले अलिकति कुरा चाहिँ गरेका थियौँ। त्यो भनेको जुन हाम्रो बस्ती व्यवस्थापनको कुरा छ र हाम्रो चाहिँ सड़क निर्माणको जुन कुराहरू छ त्यो चाहिँ के छ भन्दाखेरि अलिकति नमिलिरहेको जस्तो हामीले देखिरहेका छौँ। उदाहरणलाई हामी के भन्छौँ भन्दाखेरि खोलाको बगर छ, 2 वर्ष अगाडि ठूलो बाढी आयो एकछिन मानौँ, त्यो बाढीले चाहिँ ठूलो धेरै गेग्रानहरू ल्यायो, त्यो गेग्रान थुपारेको थियो, त्यो खोला चाहिँ के हो त भन्दाखेरि 2 वर्ष पछि हेर्दाखेरि अलिकति कटान गर्दै ऊ चाहिँ अलिकति तलतिर सर्यो भने त्यही बगरमा आएर हामीले बस्ती बसाउन सक्नेछौँ होइन। त्यहाँ चाहिँ कसैले यो ठाउँमा बस्ती नबसाउ भन्ने के पनि हामीलाई दाना भरको के पनि छैन। भनेपछि हाम्रो एउटा उदाहरण मैले दिँदैछु र अर्को भनेको चाहिँ जस्तो हाम्रो चाहिँ बस्ती विकास कस्तो भइदियो भन्दाखेरि कुनै हामीले पहाड़को हामीले अहिले कल्पना गर्यौँ भने पहाड़को चाहिँ फेरिमा अलिअलि बस्ती छ, त्यसपछि बीचमा गएर अलिअलि बस्ती हुन्छ, फेरि पहाड़को टुप्पामा फेरि अरू अरू बस्तीहरू छ। ओभरअलमा हेर्दाखेरि के छ भने पहाड़को फेरिदेखि टुप्पोसम्म नै हामीले बस्ती बनाइरहेका छौँ। भनेपछि अब त्यो बस्तीमा भएको मानिसहरूलाई त हामीले विकासका निर्माणका कामहरू त गर्नु पर्यो, जस्तो बाटोघाटो लानु पर्यो, बिजुली लानु पर्यो, पानीको सुविधा ल्याउनु पर्यो। भनेपछि त्यो सबै गर्दा गर्दै के छ भने एक भनेको मतलब यति धेरै खर्च हुन्छ हाम्रो एउटा कुरा त्यो छ भने अर्को भनेको पहाड़लाई छिया छिया बनाएर हामीले काटिरहेका छौँ। भनेपछि अब यसले के गरिरहेछ भने एउटा हाम्रो जुन बस्ती बसेको छ त्यो ठाउँ नै भूगर्भलाई नै कमजोर अथवा चाहिँ भूगर्भबाट सिर्जित हुन सक्ने जुन प्रकोपहरू छ त्यसलाई निम्ताउनको लागि एकदम मिल्दोजुल्दो वातावरण हामीले बनाइदिइरहेका छौँ। अर्को कुरा भनेको चाहिँ जति पनि भूप्रयोग नीति भनिरहेको छ, भूप्रयोग नीतिमा चाहिँ बस्तीको मात्रै कुरा होइन कि अब कति ठाउँमा चाहिँ तपाईँको एकदम खेतीयोग्य जमिन छ, खेतीयोग्य जमिनमा गएर हामीले बस्ती बसाइदिन्छौँ अथवा चाहिँ जहाँ चाहिँ तपाईँले माइनिङ गरेर चाहिँ त्यसमा केही इन्कम गर्न सकिन्छ अथवा चाहिँ हामीले इकोनोमिक रूपमा हामीले हेर्न सक्छौँ त्यो ठाउँमा नै गएर हामीले के गर्छौँ बस्तीहरू बसाइदिन्छौँ। भनेपछि ठ्याक्कै चाहिँ के मिलिरहेको छैन भने कुन जमिनलाई चाहिँ हामीले बस्ती विकासमा लगाउने, कुन ठाउँलाई चाहिँ खेतीपातीमा लगाउने, कुन ठाउँलाई चाहिँ माइनिङ गर्ने अथवा कुन ठाउँमा चाहिँ हामीले अहिले भन्ने भने हाम्रो हाइड्रोपावरको कुराहरू पनि आइरहेको छ, कुन ठाउँमा चाहिँ हामीले अरू पूर्वाधार विकासका कामहरू गर्ने त्यो कुराहरूलाई क्लियर कट चाहिँ हामीले नगर्दाखेरिसम्म जसलाई जहाँ मन लाग्यो त्यहाँ गएर बस्दिँदाखेरिसम्म यो घटनाहरूबाट हुने क्षति जुन छ त्यो चाहिँ बढ्दै जान्छ। उदाहरणलाई चाहिँ अहिले नै हामीले भने खोलाको किनारमा बस्ती नभएर तपाईँको खोलाको अलिकति माथि जुन अहिलेको रेन्ज भनेको छ भनौँ 20-25 मिटरभन्दा माथि होइन सम्म मात्रै पनि हाम्रा बस्तीहरू भएको भए अहिले जुन बुढी गण्डकी त्योभन्दा पहिला हाम्रो चाहिँ के थियो भने भोटेकोसी थियो, भोटेकोसीको जुन डिजास्टर थियो त्यो लेभलको क्षति त हुन्थेन होला नि त कुराहरूको लागि। त्यो बस्तीको मात्रै कुरा होइन, हाम्रो चाहिँ जुन विकास निर्माणमा चाहिँ अहिले भर्खर मैले कुरा गर्थेँ हाइड्रो पावर अथवा चाहिँ हाइड्रो पावरको लागि टनलहरू बनाइरहेको छौँ त्यो चाहिँ एउटै रिभर बेसिनमा चाहिँ 12-13 अथवा 10-11 अथवा 8-10 होइन अनि त्यत्रा चाहिँ तपाईँले हाइड्रो पावरहरू कसरी इन्भेस्ट गरिरहेको छौँ हामीले भन्ने अर्को एकदम इम्पोर्टेन्ट कुरा छ। त्यसमा पनि के छ भने जोखिमको पुरापुर मूल्याङ्कन नगरिकन भनेको मतलब उपल्लो तटमा के हुँदैछ के हुन सक्छ भन्ने कुराको राम्रोसँग अध्ययन नगरिकन नै हामीले क्यास्केडको रूपमा चाहिँ हामीले के गरिरहेको छौँ हाइड्रो पावरका प्लान्टहरूलाई राखिरहेको छौँ होइन। अब भनेपछि त जलविद्युत निकाल्ने भन्दा पनि कसरी यो दिगो हुन सक्छ भन्ने कुरालाई त पटक्कै बिर्सेको हामीले देख्यौँ नि त। यो चाहिँ एउटा भनेको जमिन उपयोगको कुरा छ भने अर्को भनेको हाम्रो पूर्वाधार विकासमा चाहिँ हाम्रो सोच अथवा हामीले पर्याप्त मात्रामा चाहिँ अध्ययन गर्न नसक्दाखेरि क्षति भइरहेको त्यो कारणले गर्दाखेरि यो जति पनि अहिले क्षति भएको छ त्यो प्राकृतिक हिसाबले मात्रै भएको क्षति कुनै पनि हालतमा होइन। यो चाहिँ के छ भने हामीले अलिकति बेनिफिट अफ डाउटको हिसाबले हामीले हेर्दाखेरि चाहिँ यो भोटेको सेवाला जुन थियो त्यसमा चाहिँ अनएक्सपेक्टेड भनेर जुन भनिएको छ त्यो अब यसबाट त हामीले लेसन त लर्न गर्नु परिहाल्यो परिहाल्यो। र त्यसमा पनि के छ भने खोलाको ठ्याक्कै नजिक गएर बगरमा अहिले हामीले भने जस्तै बगर कहाँ टेरेस लेभल भन्छौँ 1-2-3 भनेर हामीले भन्छौँ त्यहाँ नै गएर हामीले बस्ती बसाइदिन्छौँ घर बनाइदिन्छौँ भने त त्यो त बाढी आउँदाखेरि जाने नै भनेर बनाएको हो
1: जस्तो तपाईँले भन्नुभयो जस्तै भोटेपछिमा ठुलो बाढी आयो एउटा कुरा मानौ तर बुढी गण्डकमा आएको बाढी मोटरवेल पुल दुईटा बढी आयो होइन त्यसै गरी थानामा आएको बाढीले सानै बाढी हो तर अलिक तल झरेर निकै तल गएर दुधकोशी नदीको एउटा पुल भत्काइदियो भनेपछि हाम्रो ती संरचनाहरू अर्थात् हामीले त्यो प्राविधिक रूपमा इन्जिनियरहरूले नक्सा बनाउँदै गर्दा अथवा त्यहाँको लागि काम गर्दै गर्दाखेरि पनि ती कुनै पनि अनुमानहरू गरिँदैनन् कि यति ठुलो बाढी आउँछ यतिसम्म चाहिँ गर्नुपर्छ भन्ने कुराहरू
2: हजुर अब त्यो चाहिँ यस्तो छ नर्मली के छ भने सड़कको केसमा त हामीले पहिलेदेखि भन्दा आएको अझै पनि त्यस्तै कुरा छ भनेको डोजर ड्राइभर इन्जिनियर भन्छौँ भनेको इन्जिनियर साहबहरू हुनुहुन्छ तर नर्मली त्यहाँ रोल कसको हुन्छ भने डोजर ड्राइभरको हुन्छ भनेर विशेष गरी ग्रामीण सड़कमा त्यस्तो छ भने अब सेन्ट्रल लेभलबाट सड़क विभागले बनाउने सड़कहरूमा पनि धेरै ठाउँमा चाहिँ हाम्रो त्यो डिजाइन चाहिँ एकदम मिलाएर बनाएको चाहिँ देखिँदैन हाम्रो जस्तो भूकम्पीय जोखिम बढी भएको देशमा भूकम्पको तरङ्ग आउँदाखेरि हामीले चाहिँ जुन पहाडलाई काटिसक्यौँ काटिसकेपछि कत्रो हाइटमा चाहिँ हाम्रो पहाडलाई राख्ने कति एङ्गलमा काट्ने होइन कति भिर बनाउने भिजालोपन एउटा हुन्छ नि कति बनाउने त्यो कुराहरू पनि लेखाजोखा नगरिकन हामीले गर्ने एउटा चलन छ भने तलबाट खोला बढिरहेको छ भने त्यो खोलाले कटान गर्दाखेरि माथिबाट अहिले हामीले पृथ्वी राजमार्गमा देखेको जस्तै जति भाँसिन भाँसिरहेको छ भाँसिन सक्ने सम्भावनालाई पनि खासै धेरै वास्ता नगरिकन पहाडले काट्ने र जहाँ पनि काटिदिने अनि भौगोलिक हिसाबले संवेदनशील ठाउँमा पनि गएर पहाडै काटिदिने त्यसमा चाहिँ हामी टनमा जानुपर्छ भन्नेमा नलाग्ने भनेपछि र यो प्रविधिको हिसाबले हेर्दाखेरि नै हामी के छौँ भने पछाडि देखिरहेको छ नि त भनेपछि हामी चाहिँ नलेज नभएको पनि होइन हामी चाहिँ ज्ञान नभएको पनि होइन इन्जिनियर प्राविधिकहरू नभएको पनि होइन तर जुन ज्ञान छ र सिप छ र त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो विवेक र आफ्नो पढाइको कुरालाई अथवा आफ्नो नलेज र विवेकलाई चाहिँ ज्ञानलाई चाहिँ राम्रोसँग प्रयोग गरिएको छैन भन्ने कुरा चाहिँ हामीले यसबाट प्रष्ट रूपमा देख्छौँ र त्यस्तै चाहिँ तपाईँको जस्तै पुलहरू जुन गएको छन् अब अहिलेको घटनालाई मात्रै मानेर भनिन कि ओभरअलमा हामीले हेर्दाखेरि त्यसैभरि हेर्ने नि अब पुलको हाइट चाहिँ कति राख्ने त भन्ने कुरा पनि एउटा छ नि भनेपछि अब खोलामा चाहिँ उदाहरणको लागि 100 वर्षको बाढी अथवा 200 वर्षको बाढीको हामीले इमाजिन गरेर यदि तपाईँले चाहिँ पुलको हाइट बनाउन सक्यौँ भने धेरै बाढीहरूबाट हुने क्षति जुन छ पुलमा हुने क्षति त्यसलाई चाहिँ हामीले बचाउन सक्छौँ नि तर हामीले चाहिँ के हुन्छ भने थ्योरिटिकली भन्दाखेरि चाहिँ यो सबै कुराहरू गरिन्छ भनेर जुन भनिरहेको छ फिल्डमा गएर अध्ययन गर्दाखेरि चाहिँ धेरै ठाउँमा यस्तो नभएको हामीले पाइरहेका छौँ जस्तो पृथ्वी हाइटमा चाहिँ सन् 1993 अलिकति पहिलाको कुरा भयो अहिले पनि खासै धेरै चेन्ज भएको छैन मान्छे जति हाइवेमा चाहिँ धेरै पुलहरू बगाएको थियो 1993 जुन सेन्ट्रल नेपाल क्लाब बस भन्थ्यो हामीले त्यो बेला चाहिँ धेरै पुलहरू भएको थियो हामीले चाहिँ हेर्दाखेरि के छ भने पुलको हाइट चाहिँ यति कम राखेको थियो होइन त्यो कारणले गर्दाखेरि त्यो बाढीले चाहिँ लगेको भन्ने कुरा छ होइन अब भनेपछि के छ भने हाम्रो जुन जति तपाईँले चाहिँ सतर्कता अप्नाएर जे जे प्यारामिटर्सहरू चाहिँ हामीले स्टडी गरेर अनि त्यसको आधारमा हामीले डिजाइन गर्नुपर्ने हो हाम्रा पूर्वाधार निर्माण गर्दाखेरि त्यो कुरामा चाहिँ हामी एकदम राम्रोसँग चाहिँ फलो गरेका छैनौँ भन्ने कुरा चाहिँ यसबाट
1: यसमा कतै न कतै हाम्रो इन्जिनियरिङ जुन शिक्षा छ यो शिक्षामा भएको कोर्स पनि हाम्रो भूगोल सुहाउँदो छैन कि अथवा उनीहरूलाई अध्ययन गर्दाखेरि हाम्रो भूगोल हाम्रोमा चाहिँ यही यस्तो किसिमको जोखिम हुन्छन् र यतिसम्मको चाहिँ बनाउनु पर्छ भन्ने छैन कि अथवा हाम्रो प्राविधिक जनशक्ति चाहिँ प्रशासन अथवा राजनीतिको प्रेसरमा काम गर्छ कि केही न केही त होला त्यो नत्र त कम्तीमा ठुला त्यस्तो बाढी आउन सक्ने ठाउँमा बीचमा पिलर भएका पुलको सट्टा पिलर नभएको हुन्थ्यो होला अलिक उचाइ हुन्थ्यो होला
2: पढाइको हिसाबमा चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो आफ्नै अनुभवमा पनि किनभने म इन्जिनियरहरूलाई पनि पढाउने ठाउँमा थिएँ पहिला भनौँ न त्यो कारणले गर्दाखेरि र हामीले पनि त्यहाँ कोर्सहरू डिजाइन गर्दाखेरि त्यो गर्नुपर्छ भन्ने कुरा यस्ता कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने कुराहरू र उहाँले चाहिँ पढ्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डमा नै पढिरहेको कारणले कोर्सहरू चाहिँ मिलाउनु पनि भएको कारणले र त्यसलाई चाहिँ स्टडी गर्ने कुराहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि पढ्दाखेरिको कुरामा चाहिँ मलाई त्यति साह्रो कमजोरी नहोला जस्तो लाग्छ अफकोर्स त्यसमा चाहिँ यस्ता घटनाहरूलाई चाहिँ हामीले के हुन्छ नि जस्तो केस स्टडीको रूपमा राखेर अनि हामीले चाहिँ कुनै विद्यार्थीहरूले प्रोजेक्ट वर्क गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ के छ भने यस्ता घटनाहरूको बारेमा प्रोजेक्ट वर्क गर्न लगाएर अनि त्यसपछि उहाँहरूलाई चाहिँ सजग गराउनेलाई यस्तो हुन सक्छ भन्ने कुरामा चाहिँ अझै बढी सजग गराउने चाहिँ हामीले गर्न सक्छौँ एउटा पाटो छ त्यसमा सुधार गर्नु पर्दैन भनेर चाहिँ होइन त्यसलाई सुधार गर्नुपर्छ तर यो नहुनुमा चाहिँ मुख्य कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्दैन या मुख्य कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलादेखिको चलन भनेको चाहिँ हामीले काम गर्दै जान्छौँ अनि त्यसपछि अघिल्लो वर्ष अर्कोले गरेको हुन्छ अनि त्यसलाई हामीले फलो गर्दै जान्छौँ होइन कन्टिन्यू गर्दै जान्छौँ होइन त्यो कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले आफ्नो विवेक अथवा आफूले चाहिँ नयाँ कुराहरू चाहिँ हामीले खासै गर्नलाई अलि भनौँ न तत्पर नहुने अगाडि नबढ्ने पहिला जे गरेको छ त्यो अनुसारले गर्दाखेरि त्यो सजिलो हुने भयो त्यस कारणले गर्दाखेरि होइन यसबाट यस्तो चेन्ज हामीले परिवर्तन गऱ्यौँ भने त्यसबाट यसको रिजल्ट चाहिँ राम्रो होला भन्ने कुरामा चाहिँ हामी नलागेको हो कि जस्तो चाहिँ एउटा मलाई चाहिँ लाग्छ र अर्को भनेको नीति निर्माणमा चाहिँ कमजोरी पक्कै पनि छ नीति निर्माणमा चाहिँ सही नागरिकहरू नीति निर्माण गर्ने ठाउँमा चाहिँ छैन भन्ने कुरामा चाहिँ म चाहिँ प्रष्ट छु। अहिले मैले यहाँलाई भूगर्भविदको एउटा कुरा गरेँ भने किनभने भूगर्भविद भनेपछि अहिलेलाई के मात्रै भन्नु भएन भने भूगर्भ उनीहरूले जानेछन् मात्रै भन्नु भएन कि अहिले जति घटना घटिरहेछन् यो विपदका घटनाहरू भइरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि तिनीहरूको चाहिँ ज्ञानलाई चाहिँ सहयोग गर्ने भन्नु खोजेको र त्यो सँगसँगै ढुङ्गामा गिटी बाल्दादेखि हाम्रो देशमा त धेरै कुरा छन् त कन्स्ट्रक्सन मेटेरियल भनिहाल्छ सामग्रिक कुरा भनिरहेको छौँ होइन अनि त्यो सबै कुराहरूलाई पनि समग्र रूपमा चाहिँ उहाँहरूको ज्ञानलाई प्रयोग गर्न नसकेको भन्ने कुराको अवस्थामा चाहिँ यो कुराहरूलाई चाहिँ यहाँ पोलिसीमा चाहिँ कमजोरी भएको चाहिँ देखिन्छ।
1: पछिल्लो समयमा यो नदी करिडोरबाट ठुलो ठुलो सड़क बनाउने क्रम चाहिँ होड चलेको छ र पछिल्लो समयमा अझै मध्य पहाड़ हुँदै माथिल्लो पहाड़सम्म पनि नदी करिडोरबाट बाटो खोल्ने कुरामा चाहिँ हाम्रो विशेष गरी राजनीतिक कर्मीहरूले चाहिँ एकदमै ठूलो सपना बाँडेको पाइन्छ भन्यो मानव मधुकोशीको तिरैतिर करिडोर खोलेर माथि सगरमाथाको छेउछाउसम्म ठूलो सड़क पुर्याइन्छ तराईबाट एकैछिन पुगिन्छ भन्ने किसिमका आश्वासनहरू बढ़ी बाँडेको पाइन्छ। अब त्यस्ता किसिमका कुराहरूलाई अब यी घटनाक्रमहरूबाट के सिक्नु पर्ला र हामीले सड़क बनाउँदा विशेष कस्तो ठाउँ रोज्नु पर्ला?
2: हजुर अब विशेष गरी सड़क बनाउँदाखेरिको मुख्य कुरा भनेको चाहिँ हामीले के भन्छ दिगोपन भनेर हामीले भन्छौँ होइन अनि त्यो दिगोपनको लागि चाहिँ अब अहिलेका घटनाले के देखाइरहेको छ भने खोलाको नजिक सड़कहरू ल्याएको छौँ त्यो लेभलको चाहिँ सुरक्षित होइन भन्ने कुरा चाहिँ देखाइरहेको छ। त्यसको मतलब चाहिँ कुनै पनि ठाउँमा हामीले खोलाको नजिकबाट सड़कै लानु हुँदैन भनेको चाहिँ होइन तर हामी त्यसको लागि चाहिँ के छ भने खोलाको डाइनामिजम हामीले भन्छौँ खोला चाहिँ कतिको डाइनामिक छ अथवा उसको चाहिँ कटान गर्ने क्यापासिटी के छ बाढीबाट आएका गिरगानहरू थुप्रिने क्रम कस्तो छ अथवा ऊ चाहिँ शान्त खालको खोला छ अथवा के छ होइन त्यो खालको कुराहरूलाई हामीले स्टडी नगरिकन र त्यो खोलाको छेउमा भएको जमिन कहिले बन्यो अथवा कसरी बन्यो र त्यहाँ चाहिँ तपाईँको त्यो जुन डिस्कोहरू त्यहाँ भएको हुनसक्छ त्यो कुनै बेलाको चाहिँ बगर थियो होला अथवा थिएन होला अथवा पहाड़बाट माथिबाट खसेको जुन पहिरो छ पहिरोको मेटेरियल त्यहाँ थुप्रेर त्यो बनेको होला कि भन्ने कुरा जुन छ कसरी त्यो बन्यो होला भन्ने कुराको वास्तै नगरिकन जहाँ पनि खोलाको छेउ भेटेपछि खोलाको छेउबाट पहिरो के अरे यो सडकहरू लाने त्यो क्रममा त हामीले रोक्नुपर्छ यसले पनि पाठ सिकाएको छ हामीलाई र अर्को भनेको चाहिँ हामीलाई के छ भने जथाभावी पहाड़ चाहिँ काटेर सड़क बनाउनु पनि भएन।

0: जुन घटनाहरू घटिरहेछ र त्यसले जति क्षति गरिरहेछ त्यसबाट चाहिँ हामीले क्षतिलाई न्यूनीकरण गर्न पनि सहयोग हुन्छ। मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब हामी चाहिँ बिरामी भएर डाक्टरकोमा जानुभन्दा पहिला नै बिरामी नै नहुने होइन हिसाबले हामीले सोच्नु पर्यो नि त, सकेसम्म त गर्नु पर्यो नि होइन, अब सक्दैन सकिन् केही पनि गर्न लाग्ने बेलामा त के लाग्दैन, तर सकेसम्म चाहिँ हामीले यस्तो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: अघि पनि तपाईँले जोड्नुभयो जस्तो सड़क पुल अथवा त्यहाँ कुनै आयोजनाहरू बन्न थालेपछि मान्छेहरू त्यहाँ आमदानीको लोभमा त्यहाँ छेउमा जाने बस्ने कुराहरू निकै भएको छ, त्यसँगसँगै सड़क बनेको ठाउँमा पहुँचको हिसाबले पनि सजिलो हुन्छ, भोलि कतै फुत्त जानै सजिलो हुन्छ भनेर बेसी तिरेर झरेर घर बनाउने क्रम पहाड़ी क्षेत्रमा निकै चलेको छ। अब यो क्रमलाई घटाउनको लागि यी जोखिमहरू त देखिए हाम्रोमा प्रशस्त घटाउनको लागि कस कसले के गर्नु पर्ला?
0: हजुर, अब यो जोखिम घटाउनको लागि चाहिँ यो खासमा भन्दाखेरि विशेष गरी हामीले विपदको जुन कुरा गर्छौँ त्यो भनेको चाहिँ इन्डिभिजुअल हाम्रो व्यक्तिदेखि लिएर अनि हाम्रा सरकारी निकायहरू अथवा सरकार होइन सबै नै यसमा सम्बन्धित हुन्छन् र विज्ञहरू सबै नै सम्बन्धित हुनुपर्ने हुन्छ र मुख्य त्यहाँ चाहिँ अब पहाड़ी भागमा जुन पश्चिमी टाइममा यस्ता घटनाहरू घटिरहेको छन् भने हामी नागरिकहरू नै सुरुमा चाहिँ आफ्नै घर वरिपरि के भइरहेको छ भन्ने कुराहरू चाहिँ मा चाहिँ चनाख हुनुपर्ने देखियो। उदाहरणको लागि चाहिँ कुनै बेला ठूलो पहिरो गएको थियो भने त्यो पहिरो गएको ठाउँमा फेरि पहिरो जान सक्ने सम्भावना हुने कारणले गर्दाखेरि जस्तो अहिले बर्खा छ अथवा कुनै भुइँचालो गएको छ भने त्यसपछि हाम्रो जमिनमा के भएछ के परिवर्तन भएको छ त भनेर हामीले नै निगरानी गर्न जरुरी हुन्छ। अनि त्यो निगरानी गरिसकेपछि हामीले जे देख्छौँ त्यहाँ केही चाहिँ केही नयाँ कुराहरू हामीले देख्छौँ त्यो चाहिँ संकेतहरू हामीले देख्छौँ भने उदाहरणको लागि चाहिँ तपाईँको चिराहरू परेको हुनसक्छ, खाल्डोहरू परेको हुनसक्छ, अथवा चाहिँ पहाड़हरू कुत्रेर बसेका हुनसक्छन् होइन, अथवा खोलाले बहाव चेन्ज गर्यो, तलबाट बहाव परिवर्तन गर्यो, खोला चाहिँ तल सिधा गएको खोला चाहिँ अहिले घुमिरहेको छ होइन, हाम्रो बस्तीको मूलतिरबाट खोला घुमिरहेको छ भनेपछि के छ भने यी सबैले के गर्छ भने भविष्यमा चाहिँ यसले यस्तै खालको घटनाहरू ल्याउन सक्छ अथवा जमिनलाई चाहिँ अस्थिर बनाइदिन सक्छ र त्यसपछि चाहिँ के हुन्छ भने यसबाट अहिले देखिएका घटनाहरू यस्ता खालका विपदका घटनाहरू घट्न सक्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसकारण चाहिँ सबैमा ठाउँमा बस्ने मान्छेहरूले बस्ती बस्तीमा बस्ने मान्छेहरूले आफ्नो नै जागरूक भएर यो कुरा चाहिँ मोनिटर गरिदिने गर्नुपर्ने एउटा देखिन्छ र त्यो भइसकेपछि उहाँहरूले रिपोर्टिङ गर्नु पर्यो स्थानीय सरकारमा चाहिँ हामीले चाहिँ भनौँ रिपोर्टिङ गर्नु पर्यो र स्थानीय सरकारले उहाँहरूले आफ्नो सक्नुभयो उहाँहरूले त्यसको लागि होइन केही काम गर्नुपर्ने छ भने उहाँले गर्नुभयो, होइन भने चाहिँ तपाईँले केन्द्र सरकार अथवा चाहिँ हाम्रो प्राधिकरणहरूसम्म चाहिँ उहाँहरूको अप्रोच ल्याएर त्यो ठाउँमा चाहिँ उहाँले काम गरिदिनु पर्यो। एउटा भनेको चाहिँ यो पाटो भयो भने दोस्रो पाटो भनेको चाहिँ हाम्रो विकास निर्माणले हामीले भर्खर पनि कुरा गरेका छौँ, जथाभावी हामीले गाउँतिर चाहिँ पहाडलाई काट्दै सड़क बनाउने कामलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ देखिन्छ। यदि हामीले त्यो गर्यौँ भने चाहिँ के हुन्छ भने हामीले उदाहरणको लागि हामी के चाहन्छौँ भने हामी मान्छे सबैको स्वभाव हो मेरो घर नजिकैबाट बाटो जाओस् सो द्याट मलाई चाहिँ के छ भन्दाखेरि त्यो बाटो सडकसम्म जानलाई होइन त आवाजावत गर्नलाई मलाई सजिलो होस् भन्ने हामीले हाम्रो त्यस्तो छ हाम्रो सोचाइ त्यस्तो हुन्छ। तर त्यसले के गर्छ भने भविष्यमा चाहिँ यस्तो घटनाहरू ल्याउन सक्छ भन्ने कुरा त हामीले धेरै देखेका पनि छौँ होइन, कति ठाउँमा चाहिँ तपाईँले सडक खन्दै जानुभयो आफ्नो घरको नजिकबाट सडक ल्याइदियो भन्नुहुन्छ अनि सडकबाट त्यसरी ल्याइरहेको छ भने आफ्नो घर नै फेरि जोखिममा होइन पहिरो परेको चाहिँ हामीले धेरै देखिरहेका छौँ। भनेपछि त्यो तरिकाबाट विकास गरेर भएन, तरिकाबाट विकास गर्ने चाहिँ के हो त भन्दाखेरि कसको घरबाट अथवा कसको कहाँबाट चाहिँ नजिकबाट सडकहरू लाने हो भन्दा पनि कताबाट लाँदाखेरि एउटा भनेको हामीले के भन्छ कस्ट इफेक्टिभ हुन्छ पनि भन्छौँ र अर्को भनेको दिगो हुन्छ र त्यसले चाहिँ वातावरणलाई पनि असर गर्दैन अथवा कम असर गर्छ भन्ने कुरा त हामीले हेर्नु पर्यो नि त, अनि त्यो तरिकाबाट हामीले विकास निर्माण काम पनि त्यसरी हामीले गर्नुपर्ने देखिन्छ। भने अब केन्द्रमा चाहिँ जुन विपद प्राधिकरण छ विपद प्राधिकरणले चाहिँ एउटा कन्क्रिट खालको पोलिसी चाहिँ बनाइदिनुपर्छ जस्तो लाग्छ होइन, किन भन्दाखेरि जति यस्ता घटना घटिसक्यो अब चाहिँ घटना घट्छ त्यसपछि रेस्पोन्स गर्ने मात्रै हाम्रो काम त होइन, हामीले के छ भने यस्ता घटना भविष्यमा नहोस् भन्नु त लाग्नै पर्यो होइन, अब अहिले सरकारको लागि त्यो त्यो लाग्यो पनि कुनै त्यस्ता के अरे तपाईँको विभागहरू हुन्छ उहाँको संरचनाभित्र राख्नु पर्यो जुन विभागहरूले के गर्छ भने निरन्तर त्यो चाहिँ यस्ता खालका अध्ययन र यो निगरानी होइन त्यसपछि पोलिसी त्यो अनुसारका पोलिसीहरू हामीले बनाउनु पर्यो भने चाहिँ अध्ययन हुन्छ, अध्ययनबाट एउटा निचोड आउँछ अनि त्यो निचोडलाई चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्न सक्ने हिसाबले चाहिँ हामीले के भयो त्यो अनुसारको पोलिसी अथवा नीतिहरू बनाइदिनु पर्यो अनि त्यो काम चाहिँ यहाँबाट केन्द्रबाट हामीले अहिलेको लागि कोर्डिनेसन गर्ने जिम्मा उसको भएको कारणले मैले विपद प्राधिकरण भने उहाँसँग सहकार्य गर्ने हो अरू संस्था पनि होलान् तर के छ भने उहाँले चाहिँ मेन लिमिट गरेर लिइदिनु पर्यो अनि त्यो लिइदिइसकेपछि के हुन्छ भन्दाखेरि स्थानीय तहलाई पनि अलिकति सपोर्ट गर्नु उहाँले सपोर्ट गर्न सक्नुहुन्छ भने अब स्थानीय तहमा नै समस्या चाहिँ अहिले के भएको छ भन्दाखेरि एउटा भनेको चाहिँ आवश्यक प्राविधिकहरू उहाँसँग हुनुहुन्न र विशेष गरी विपदको लागि हेरिदिने त कोही पनि हुनुहुन्न अनि त्यो कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति प्राविधिकहरूको पनि एउटा जोड गरिदिने कुरा र अर्को भनेको चाहिँ तपाईँको उहाँलाई बजेटिङको हिसाबले भनौँ न फाइनेन्सियल हिसाबले पनि यो सेक्टरको लागि चाहिँ भनेर केही न केही हामीले चाहिँ बजेटमा अलिकति

0: पुनः विचार गर्नुपर्ने कुराहरू हामीले देख्छौं। अनि यो समग्र रूपमा यसरी व्यक्ति, त्यसपछि समुदाय, अनि त्यसपछि हाम्रो स्थानीय सरकार र त्यसपछि प्रदेश पनि छ, बीचमा बीचको काम गर्न सक्ला, अनि त्यसपछि संघीय सरकार र विपद प्राधिकरण जुन मुख्य उसले चाहिँ कोर्डिनेसनको काम गर्नुपर्ने हुन्छ र नीति निर्माण गर्नुपर्ने हुन्छ। उहाँहरूले यसरी मिलेर काम गरियो भने र अफकोर्स त्यहाँ नीति निर्माण गर्दाखेरि भनौँ न जस्तो विज्ञहरू हुन सक्छन्, जस्तो हामी जस्ता मान्छेले के अध्ययन गरेका छौँ भने त्यो अध्ययनको पाटोलाई पनि समेटेर अनि त्यसपछि उहाँहरू पनि राय सुझाव लिएर अनि त्यसपछि नीतिहरू त्यो अनुसारले बनाउन सकियो भने चाहिँ भविष्यको लागि चाहिँ हामी कमसेकम तयारी हुन्छौँ। अहिले नै सबै काम गर्न सकिन्छ भन्ने छैन, तर हामीले बाटो बनाउँदै गयो भने बाटोलाई सुधार गर्दै जान्छ।
1: यही कुरालाई जोड्दै गर्दाखेरि तपाईँले भनिहाल्नुभयो घटना भइसकेपछि उद्धार राहतमा चाहिँ अल्पकारिता देखिएको छ पछिल्लो समयमा, यो कुरालाई हामीले जोड्दा धेरै टाढा पनि जानु पर्यो। 2012 सालको भूकम्प भन्दा पछाडि कुरालाई मात्रै हेर्दा त्यसभन्दा पछाडि चाहिँ हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ गर्नुपर्छ भनेर तपाईँ विज्ञले बारम्बार भन्नुभयो, संसार माध्यममा त्यस्ता कुरा उठिरहेका छन्। तर अहिले पनि खोलाकी समयबाट घर बनाउनेदेखि लिएर भूकम्प प्रतिरोधी घर बनाउने जुन मापदण्ड छ त्यस्ता मापदण्डहरू त्यति धेरै वास्ता नगरेको कुराहरू धेरै छन्। हाम्रो सामाजिक संरचना, हाम्रो भूगोलै त्यस्तै छ कि हाम्रो नेतृत्वले त्यति धेरै नचाहेको जस्तो लाग्छ तपाईँले?
0: अब यस्तो चाहिँ छ, हामीले भन्दाखेरि के भन्छ इन्स्टिट्युसनल मेमोरी भन्छौँ होइन, पहिलाको घटनाहरूबाट पार्ट सिक्ने एकछिन अगाडि हामीले कुरा गरिरहेको थियौँ। पार्ट सिक्ने भनेर चाहिँ के छ भने जति बेला घटना घट्छ त्यो बेला तात्तातै हुँदाखेरि चाहिँ मान्छेलाई अलिकति जागरूक बनाउने, व्यक्तिदेखि लिएर होइन नीति निर्मातादेखि लिएर सरकारदेखि लिएर होइन राज्यका सबै संरचनाहरू चाहिँ ओहो यस्तो रहेछ भन्ने खालको त्यसमा चाहिँ जाने होइन, अनि त्यसपछि के हुन्छ भने बिस्तारै बिर्सिन जाने हाम्रो चाहिँ एकदमै बानी नै छ यो चाहिँ होइन। अनि यो बानी चाहिँ के छ भने व्यक्तिमा मात्रै छैन, यो व्यक्ति राज्य होइन यसका निकायहरू अनि यसका संरचनाहरू नीति निर्माताहरू अब इभन कति केसमा चाहिँ के छ विज्ञहरू र कति ठाउँमा चाहिँ के हुन्छ विज्ञहरू पनि बायस भइदिने होइन, उहाँको लागि चाहिँ अब आफ्नो जुन विधा छ त्यो विधालाई चाहिँ प्रायोरिटाइज गरिदिने, अरू विधाहरू चाहिँ खासै होइन म्यानेज गरिदिने, अब यस्ता कुराहरू जुन छ नि त्यो भनेको त यो विपद व्यवस्थापन अथवा विपदको जोखिमलाई न्यूनीकरण गर्ने भनेको चाहिँ कुनै एउटा विषयको मात्रै कुरा होइन, यो त के छ भने मल्टी सेक्टरल कुरा हो र धेरै मान्छेहरूको ज्ञानको चाहिँ यसमा चाहिँ आवश्यकता पर्छ। भनेपछि धेरै क्षेत्रका मान्छेहरूको विज्ञहरूको राहत पनि हामीले लिनुपर्ने हुन्छ भने सरकारी संरचना पनि कुनै एउटा संस्थाले मात्रै यसलाई गर्न सक्छ भन्ने पनि छैन। त्यस कारणले गर्दाखेरि अहिले पनि मैले भने विपद प्राधिकरणले भने त उसले कोर्डिनेसन गर्ने हो र कस्ता कस्ता मानिसहरूले कहाँ कहाँ चाहिँ यस्तो कामहरू गरिनु भएको छ, अध्ययनहरू गरिनु भएको छ अथवा चाहिँ योसँग रिलेटेड कामहरू गर्नुहुन्छ र उहाँको एक्टिभिटीले चाहिँ हाम्रो चाहिँ विपदलाई चाहिँ बढावा गर्छ अथवा त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्छ भन्ने कुराहरू जुन चाहिँ उहाँले हेर्नुपर्ने हो र उहाँले कोर्डिनेसन गर्नुपर्ने हो अथवा संयोजन गर्नुपर्ने हो त्यो कुराहरू उहाँले गर्दाखेरि चाहिँ यस्ता उसबाट चाहिँ के हुन्छ नि घटनाहरूबाट हामीले चाहिँ पाठ सिक्दै त्यसलाई अगाडि बढाउन जाने हो। उदाहरणलाई चाहिँ अब यी घटनाहरूबाट अब हामी अर्को वर्ष भनौँ न, अब यो चाहिँ मनसुन त भनौँ न सकियो यो वर्षलाई, भनेपछि अब अर्को वर्षलाई हामी जुन बाँकी रहेका 8 महिना छ नि, यो 4 महिना सकियो बर्खाको सकियो भने अब 8 महिना चाहिँ हामीले के काम गर्छौँ त भन्ने कुरा र हामीले चाहिँ पहिलाका घटनाहरूलाई राखेर यादमा राखेर रा, त्यसको आधारमा त्यसले दिएको हामीलाई लेसन्सहरू जुन हुन्छ पाठहरू हुन्छ त्यो पाठलाई चाहिँ समाहित गरेर हामीले नीति बनाउँछौँ कि हामी पहिलाकै हिसाबले फेरि के छ भन्दाखेरि ऊ कपी पेस्ट हुन्छ नि हाम्रो त धेरै जस्तो के छ भने कपी पेस्टको योजनाहरू बनाउने भने के भने कपी पेस्टमा चाहिँ तपाईँलाई मेहनत गर्नु परेन होइन, त्यो खालको गऱ्यौँ भने त फेरि के हुन्छ भने यो त दोहोरिने कुरा भइहाल्यो भनेपछि के हुन्छ भने यो त भित्रैदेखि काम गर्न नखोजेको परिपाटी देखिन्छ नि। अहिले उदाहरणलाई चाहिँ मान्छेहरूको ज्यान गयो, उहाँहरूको चाहिँ के हाम्रो इन्फ्रास्ट्रक्चर पनि लस भयो अनि त्यो कारणले गर्दाखेरि अलिकति लागेको जस्तो देखिने तर भिजुअल रूपमा नलागेको देखिने भयो नि त। त्यस कारणले गर्दाखेरि सबै तत्त ठाउँमा भएका व्यक्ति, समुदाय, त्यसपछि सरकार, सरकारी निकाय सबैले चाहिँ आफूले गर्नुपर्ने कामहरू यसबाट पाठ सिक्दै गर्न सकियो भने चाहिँ अनि त्यसपछि के हुन्छ सुधार हुन्छ। होइन भने यहाँले राम्रोसँग जुन भन्नुभएको थियो हामीले धेरै भनिरहेको पनि कुरा हो, बतासाको भुइँचालोमा को बेलामा के थियो भन्दाखेरि तपाईँको घर बनाउँदाखेरि चाहिँ मान्छेहरूले के थियो भने पिलर हालिसकेको घरलाई पनि अब भुइँचालो प्रतिरोधक अथवा प्रतिरोधक त हुँदैन, त्यही पनि भुइँचालोबाट बिग्री नहाल्ने अथवा त्यतिको भुइँचालो हामीलाई थेक्न सक्ने खालको बनाउनु पर्छ भनेको पिलरै उठाएर चाहिँ तपाईँको त्यसको डबल साइजको पिलर हाल्ने अथवा बिम पनि त्यो अनुसारले हाल्ने होइन, त्यस्तो चाहिँ परिपाटी चलाएको थियो भने त्यति थियो। तर पछि हुँदै गयो भने त अहिले त फेरि के आयो पनि बैठ्यो उही पहिलाकै ठाउँमा आइसक्यो भनेपछि यो कुरामा चाहिँ यहाँले एकदम राम्रोसँग भन्नुभयो त्यो कुरा चाहिँ इन्स्टिट्युसनल मेमोरीको कुरा र यस्ता घटनाहरूबाट पास सिकेर हामीले चाहिँ नीति त्यो अनुसारले बनाउने कुरामा चाहिँ हामी धेरै पछाडि छौँ यसलाई चाहिँ हामी सुधार गर्नु
1: हामी कार्यक्रममा भूगोल विद्या डाक्टर सुबोध ढकालसँग कुराकानी गरेका छौँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ र अन्तिममा हामीले अघि सफल गरेकै विषयमा अलिकति जोड दिएर छोटोमा भनौँ हामी सामान्यतया बाढी भन्न साथ चाहिँ यो अत्यधिक वर्षालाई बढी दोष दिन्छौँ अर्थात् भनौँ अत्यधिक वर्षा भइसकेपछि बाढीको जोखिम छ भन्छौँ तर भूगर्भविदको नजरमा चाहिँ वर्षा नदी पहाड़को भित्री बाढ यी सबै बीच कस्तो सम्बन्ध हुन्छ तपाईँहरूको नजरमा चाहिँ
0: हजुर अब यसमा चाहिँ के छ भने भूगर्भको हिसाबमा कुरा गर्दाखेरि अहिले भौगोलिक बनोट त अब हाम्रो के छ भने अहिले पनि हामीले भने हिमाल बन्ने प्रक्रिया त चालु छ भनिरहेका छौँ तर भित्र चाहिँ हाम्रो जमिनभित्र जे छ त्यो चाहिँ बनिसकेका कुरा हो तर त्यसलाई चाहिँ पानी यहाँले भने जस्तै पानी बरफ अथवा हिउँले र हाम्रो वातावरणले चाहिँ भनौँ न प्रतिक्रिया दिइरहेको छ होइन तिनीहरूले चाहिँ के असर गरिरहेको छ भन्ने चाहिँ मुख्य कुरा हुन्छ त्यो कारणले गर्दाखेरि अहिलेको बाढी यतापट्टि के हुन्छ भन्दाखेरि भोटे कोसीको पनि र बुढी गण्डी पनि हामीले हेऱ्यौँ भने यो सामान्य बाढी त होइन धेरै पानी परेर आएको बाढी पनि होइन यो होइन त्यो कारणले गर्दाखेरि के छ भने यो त जमिन तपाईँको अस्थिर बनेर अनि आएको बाढी हो नि त त्यो कारणले गर्दाखेरि यसको मेन सोर्स भनेर चाहिँ के छ भने जमिन छ अथवा जमिनमा भएको तपाईँको जुन बरफहरू छन् अथवा हिउँहरू छन् र त्यहाँ पर्ने पानी छ त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ के हो त भन्दाखेरि आकाशबाट पर्ने सिधा पानी भनेको रेगुलर रूपमा चाहिँ जुन खोलामा बाढी आउँछ त्यो चाहिँ रेगुलर कुरा हुन सक्छ तर यो जस्तो अहिलेका घटनाहरू जस्तो भनेर चाहिँ यो रोल चाहिँ बाढी आउनुमा मुख्य रोल चाहिँ के को आयो भन्दाखेरि जमिनको आयो कि अनि त्यो कारणले गर्दाखेरि जमिनको चाहिँ तपाईँको बनोट त जमिनको चाहिँ पानी अथवा बरफले कसरी रियाक्सन दिइरहेको छ प्रतिक्रिया के दिइरहेको छ भन्ने कुरा र त्यसको इन्डिकेटर अथवा त्यो संकेतहरू जुन हुन्छ हाम्रो चट्टानमा हुने संकेतहरू अथवा माटोमा हुने संकेतहरू जुन हुन्छ त्यसलाई हामीले राम्रोसँग पढ्न जान्ने कुरा पढ्न पर्ने कुरा र त्यसपछि चाहिँ यो ठाउँमा यस्ता घटनाहरू घट्यो भने तल्लो तटमा उपल्लो तटमा यस्ता घटना घट्दाखेरि तल्लो तटमा चाहिँ कहाँसम्म र कति लेभलसम्मको चाहिँ तपाईँको असर गर्न सक्छ भन्ने कुराहरू यी सबै कुरालाई चाहिँ हामीले के छ भने एकीकृत रूपमा हामीले अपस्ट्रिम मिड स्ट्रिम र डाउन स्ट्रिम भन्छौँ अथवा उपल्लो तट बीचको तट तल्लो तट यो तिनै क्षेत्रमा चाहिँ तपाईँ के भन्छ भने जोखिम मूल्याङ्कन हामीले चाहिँ इन्टिग्रेटेड रूपमा अथवा एकीकृत रूपमा हामीले गर्न जरुरी देखिन्छ र के होइन भन्दाखेरि सोर्स एरियामा अथवा इनिसिएसन जहाँबाट सुरु भएको छ त्यो ठाउँमा चाहिँ हामीले भौगोलिक अध्ययन गर्नु पर्यो अथवा हिउँको अध्ययन गर्नु पर्यो बरफको अध्ययन गर्नु पर्यो खोलाको नेचर अथवा खोलाको ग्रेडिट हेर्नु पर्यो अनि तल चाहिँ गर्नै परेन भन्ने कुरा चाहिँ होइन फेरि होइन माथि मात्रै गएर पनि भएन त्यस कारणले गर्दा के हुन्छ भने परिपाटी चाहिँ के हुनु भएन भन्दाखेरि तल जहाँ असर पर्छ जस्तो उदाहरणले हामीले तराईतिर भन्यौँ अथवा फ्ल्याटल्यान्डमा भन्यो भने त्यो एरियामा चाहिँ असर पर्छ त्यस त्यस कारणले यत्रो बाढी आउँदाखेरि पनि बाढीले असर नगर्ने खालको म संरचना बनाउँछु भनिदिने अनि उपल्लो तटमा चाहिँ जहाँ चाहिँ सुरुवात हुन्छ जहाँ चाहिँ कारण छ त्यो कारणको ठाउँमा चाहिँ हामीले केही पनि काम नगर्ने अथवा अहिले भने जस्तै जमिनको स्थिति के छ यिनीहरूले पानी अथवा हिउँ बरफसँग के रियाक्सन गरिरहेका छन् होइन त्यसको चाहिँ इन्डिकेटर के छ भन्ने हिसाब गरेन भने चाहिँ यो के हुन्छ भने यस्ता घटनाहरूले बाट हामी चाहिँ एकदमै क्षेत्रीय नियन्त्रण गर्न सक्दैनौँ त्यस कारण यो भनेको एकीकृत रूपमा चाहिँ हामीले अध्ययन गर्न जरुरी छ भन्ने कुरा चाहिँ अहिले पाठ पठाएको कारणले गर्दाखेरि यसलाई सामान्य बाढी मात्रै नमानौ आकाशबाट पानी परेर आएको बाढी मात्रै नभइकन यो चाहिँ भूगर्भलाई कमजोर बनाएर बन्दै गरेको प्रक्रिया र त्यसबाट बनिसकेपछिको उपज हो यो लेभलको बाढी आउन चाहिँ भन्ने कुरा हामीले बुझौँ भन्ने
1: म कार्यक्रमबाट जाँदै गर्दाखेरि तपाईँले सामान्य सन्दर्भमा भन्नुभएको छ विपद बुझ्न अब वर्षा र नदी मात्र होइन पहाड़को भूगर्भ पनि बुझ्न पर्छ भन्नुभएको छ यस्तै भनिन्छ अहिले यसको लागि राज्यको नीति र हाम्रो सोचाइमा के परिवर्तन ल्याउनुपर्छ
0: हजुर अब यसमा चाहिँ के छ भने यो जति पनि हाम्रो यो जमिनहरू छ त्यो जमिनको चाहिँ स्थिरताको लागि अध्ययन एउटा एक लेभलको अध्ययन त्यो पनि एकीकृत अध्ययन अहिले भने जस्तै गर्नु जरुरी छ र त्यो सँगै यसलाई एकचोटि अध्ययन गरेर छोडिदिनु भएन यसलाई चाहिँ निरन्तर निगरानी गर्नु पर्यो किन भन्दाखेरि तपाईँले हाम्रो के चाहिँ अवस्था होइन भन्दाखेरि जस्तो खोलाको नजिक भएका सबै बस्तीहरूलाई अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था छैन किनभने एउटा खोला बेसिनको मात्रै कुरा होइन कि धेरै ठाउँमा हामीले हेऱ्यौँ भने प्रक्रिया त यस्तै नै छ होइन त्यो कारणले त्यो सबैलाई चाहिँ अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था अहिले नभएको कारणले गर्दाखेरि हामी के हुन्छ भने जोखिम पहिला स्थिरीकरण गर्नु पर्यो कुन ठाउँमा चाहिँ बढी जोखिममा छ त भन्ने पत्ता लागिसकेपछि त्यो जोखिममा भएका सबैलाई हटाइहाल्ने भन्ने कुरा पनि नहोला त्यहाँ चाहिँ के हुन्छ भने कुन ठाउँबाट चाहिँ यस्ता घटनाहरू घट्न सक्छ सुरुवात हुन सक्छ भन्ने कुरा पत्ता लगाइसकेपछि त्यो स्थानहरू चाहिँ हामीले निरन्तर निगरानी गर्ने अथवा मोनिटरिङ हामीले भन्छौँ मोनिटरिङ गरेपछि त्यो मोनिटरिङ गर्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि लै अब युन लेभलको चाहिँ घटना घट्न सक्ने सम्भावना छ भन्ने जस्तो उदाहरणलाई चाहिँ अहिले जमिन चाहिँ स्थिर छ केही भएको छैन तर तपाईँको दुई वर्षपछि जमिन चाहिँ तल सर्दैछ भन्ने हामीले पत्ता लगाउन सक्यौँ भने हामीलाई के थाहा हुन्छ नि ल यो जमिन सर्दैछ भनेपछि यो ठाउँमा त ठुलो पौड जान सक्छ भन्ने हामीलाई थाहा हुने भयो नि त. अनि त्यसपछि हामीले के गर्न सक्छौँ भने हाम्रो त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई अनि सुरक्षित स्थानमा लाने भन्ने कुरामा हामी जान सक्छौँ. त्यस कारणले गर्दाखेरि अब तर त्यो बीचमा हामीले के गर्नुपर्ने हो त भन्दाखेरि यो जोखिम बढी भएको ठाउँ एउटा पत्ता लगाउने हो र अर्को भनेको यदि त्यो ठाउँमा भएका मानिसहरू जोखिममा बढीमा हुनुहुन्छ भने उहाँलाई सार्नु पर्यो भने कुन ठाउँमा सार्ने हो त भनेको सुरक्षित स्थान हामीले पहिला नै पत्ता लगाएर राख्नु पर्यो. उहाँलाई चाहिँ जमिन बढ्नु थाल्यो यहाँ चाहिँ परिगामी भयो भन्ने हामीलाई थाहा हुन्छ त्यो मोनिटरिङ गर्दाखेरि निगरानी गर्दाखेरि भन्छ. अब त्यो भन्नासाथ हामीले कहाँ लगाएर राख्ने त भनेको पहिला तयारी गर्नु पर्यो नि त भनेदेखि उहाँहरूलाई जुन ठाउँमा लान हामीले सक्ने हो त्यो ठाउँ सुरक्षित स्थान चाहिँ हामीले पहिला नै पत्ता लगाएर राख्न जरुरी भयो क्या. अनि त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि अनि जुन हाम्रो नीति बन्छन् त्यो नीतिमा चाहिँ यी खालका घटनाहरू लाई केन्द्रबिन्दुमा राखेर पूर्वाधार निर्माण अनि हाम्रो बस्ती निर्माण अब नयाँ बन्ने बस्तीहरू जुन छ बस्ती निर्माण अथवा बस्तीका जुन परिकल्पना हामीले गर्छौँ ती कल्पनाहरू अथवा मान्छेको बसाइ अथवा मान्छेको एक्टिभिटी हुन्छ बिजनेस एक्टिभिटी पनि हुन सक्छन् होइन ती सबैलाई चाहिँ त्योसँग मिल्दोजुल्दो खालका चाहिँ नीति हामीले बनाइदिने र त्यो नीतिलाई फेरि लगेर लागू त गर्नु पर्यो होइन नीति मात्रै बनाइदियो भएन लागू गर्ने. यदि गर्यौँ भने चाहिँ के हुन्छ भने कमसेकम पनि अब फ्युचरमा अब भविष्यमा आउन सक्ने यस्ता घटनाबाट हामीले कमसेकम पनि मानवीय र भौतिक क्षतिलाई चाहिँ घटाउन सक्छौँ.
1: हुन्छ त यहाँले एकदम महत्वपूर्ण समय दिनुभयो र यो पछिल्लो समयमा जोखिम बढ्दै गएको घटनाक्रमले देखिएको यो विषय यसमा गर्नुपर्ने काम अवस्था बारेमा सरल रूपमा बुझाउनु भयो यहाँले जनतर्फदेखि धन्यवाद.
0: हजुर धन्यवाद.
1: उहाँ त्यो भूगर्भ विद डाक्टर सुबे ढकाल उहाँसँग क्याम्पसका सह प्राध्यापक हुनुहुन्छ भने आजको बढ़दो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानीका पर्वतको विषयमा छलफल गर्छ. आजको बढ़दो नेपालबाट प्राविधिक साथी संघर्ष विष्णुलाई धन्यवाद दिँदै म भोजिन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

0: धेरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा
2: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
1: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
2: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 0 42 35 88 88 98 98
3: सुन त मेरो कपडा प्याकिङ गर्दा त स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गर्छु

0: Raio Rádio Insono é tempo banda.
1: Sonu FM 101.2 MHz. Ujjwal bhavishyako lagi hamro abhiyan.
2: Sound check. Sonu FM Studio Time.
3: It's 9 p.m. Ratko 9 bajyo.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुकुंड नगर पालिका पांच सोलु खुम्बु.
4: हार्दिक निमन्त्रणा. हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजने गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ. यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ. परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ. गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्. हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोकवनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ. कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क. कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्ने पूजा तथा अभिषेक. थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283669 र 9841300094. यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ.
5: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सोलो एफएम. सोलो एफएममा अब सुन्न सक्नुहुन्छ नेपाली सदाबहार गीतहरू.

假如只有求给那是少欢你吗他们家的门吗晚上在悄悄门吗

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनुले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 79, कार्यालय प्रमुख 98 49 91 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेज डेन्टल क्लिनिक कल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 98 21 12 99 97 94 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेज डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: निशुल्क स्वास्थ्य शिविर हुने सम्बन्धी सूचना। यही मिति 2083 साल कार्तिक 13 गतेदेखि 16 गते अर्थात अक्टोबर 30 तारीखदेखि नोभेम्बर 2 तारीखका दिन टाक्सिन्दो गुम्बा प्रांगणमा हिमाली गाउँ विकास प्रतिष्ठान काठमाडौँको आयोजनामा विगत वर्ष चाहिँ नेपाली डाक्टरहरू र विदेशी भोलेन्टियरद्वारा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको हुँदा उक्त शिविरमा पाल्नु भई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: शिविरमा उपलब्ध हुने सेवाहरू दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण,
0: स्वास्थ्य परीक्षण स्थान टाक्सिन्दो गुम्बा प्रांगण, स्वास्थ्य परीक्षण समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म, कार्तिक 13 गते टाक्सिन्दो गुम्बा आसपासको लागि रिङमो चुल्यामो, कार्तिक 14 गते हेवा डेकु र नुन्थला, कार्तिक 15 गते होरसिङ्गा राईगाउँ सबै र छाङ्गा, कार्तिक 16 गते अन्य ठाउँका लागि।
1: थप जानकारीका लागि 98 41 29 12 79, 98 43 56 31 89 र टाक्सिन्दो गुम्बा अफिस 98 62 27 35 07।
0: हिमाली गाउँ विकास प्रतिष्ठान सोलुखुम्बु।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाई पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 80 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदैन नि है?
5: किन भयो, के भयो, सन्चो भएन?
4: होइन, यत्तिकै जाने मन लागेन।
5: यत्तिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
7: एगुरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र? ल, आँखा बन्द गर त।
7: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
8: ल, अब आँखा खोला त।
7: वाओ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
9: क्या खतरा समाचार आइसक्यो?
10: बाफ्रे,
9: अब चाहिँ के हुने हो?
10: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: नेपाल सरकार विज्ञापन बोर्ड। हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखकुण्ड नगरपालिका 5 पल्लेरी सुनु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिन देखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
7: हो र? होइन होला त्यस्तो त।
8: सोइता, तिनीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस?
8: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ

0: छ।
1: साथै डिप्रेस फ्रिज एसी पाउनको साथै मरमत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु छ एकचोटि, तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
0: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायस, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843479852, 9824747718, 9843449096 र 9861231472। आमजी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: भगाउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबै उनीहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागौ कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै लागौ त भाइ, के भएको तिमीलाई?
0: घाँटी भन त।
2: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रिने मौका दिउ नि।
3: बारिस्ता लज सृजना गरी दुर्वेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता क्लिपको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने
10: खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एड्रेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एड्रेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-31-37-40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रे सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रसाद।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: आज विक्रम सम्वत दिनेका किरा शिकार असोज 29 गते बिहिबार अंग्रेजी तत्व अनुसार सन् 2026 अक्टोबर 15 तारिक नेपाल सम्वत 1140 पञ्चमी तिथि ज्येष्ठ नक्षत्र सौभाग्य युक्त तथा आज चन्द्रमा वृश्चिक राशिमा शनिका छन्। आज बिहान 6:04 सूर्योदय हुनेछ भने साँझ 6:33 जाँदा सूर्यास्त हुनेछ। अब लाग्यो आजको राशिफल तर्फ। शुरूआतमा रहेको छ मेष राशि। स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्न सक्छ। श्रमको कम मूल्य पाइनेछ। अरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्नेछन्। वृष राशि उनीहरूका लागि आजको दिन सही दिनहरूको साथै धन र ज्ञानमा वृद्धि हुनका साथै जीवनशैली रमाइलो बन्नेछ। यात्राको अवसर र अतिथि प्राप्त हुनका साथै आमदानीका स्रोत खोल्नेछन्। मिथुन राशि। मिथुन राशि उनीहरूका लागि आजको दिन परायणता गर्दा सजिलो लक्ष्यमा पुग्न सकिनेछ र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नका साथै दिगो फाइदा हुने कामको थालनी हुनेछ। कर्कट राशि। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभ समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक क्षमता फराकिलो बन्नका साथै मेहनतले प्रतिष्ठा काम सम्पादन हुनेछ। सिंह राशि। परिस्थिति प्रतिकूल बन्दा नजिकका साथीहरूसँग असमझदारी बढ्न सक्छ। सबैमा सचेत नभए शुभचिन्तक समेत तारिन सक्नेछन्। कन्या राशि। कन्या राशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायमा विशेष लाभ हुनका साथै प्रतिस्पर्धीहरू परास्त हुनेछन्। अग्रसरको सहजताले सोचेको प्रतिफल हात लाग्नेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। तुला राशि। तुला राशि उनीहरूका लागि आजको दिन चुनौती र अवसरको उत्तर चढावी शैली र लगनशीलताले मात्र सामान्य उपलब्धि दिलाउनेछ। कामको मेसो नमिल्दा पछि परिने र अरूले फाइदा उठाउन सक्नेछन्। वृश्चिक राशि। खानपानको शोकले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। रोकिएका काम दोहोऱ्याएर मात्र राम्रो नतिजा निकाल्न सकिनेछ। अहिले हातहरू प्रशस्तै भिडिनेछन्। धनु राशि। आकस्मिक खर्चले आर्थिक संकट देखा पर्न सक्छ भने परिस्थिति आफन्तबाट टाढिन बाध्य बनाउँछ। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आए पनि खर्च मकर राशि। मकर राशि उनीहरूका लागि आजको दिन दिमा अत्यन्तै लाभदायक रहेछ। रोकिएका काम बनाले जिम्मेवारी थपिने र आमदानीमा वृद्धि हुनेछ। व्यवसायमा राम्रै फर्को मान सकिनेछ। कुम्भ राशि। नयाँ कामको प्रस्ताव पाउनुका साथै रचनात्मक कार्यबाट ठूलो फाइदा हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध गाढा बन्ने र समाजमा प्रभाव जमाउन सकिनेछ। तपाईँको राशिफलको अन्तिममा रहेको छ मीन राशि। पहिलेका कमजोरी सुधार गर्दै सोचे जस्तै प्रगति गर्न सकिनेछ। आध्यात्मिक भावनाले धर्म कर्म र सेवामूलक कार्यमा जोड्नेछ। आज विक्रम सम्वत 2023 साल असोज 29